0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 6 बज्यो।
3: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: 28 गते बिहीबार सन् 2026 जुन 11 तारिक अधिक जेठ कृष्ण पक्षको एकादशी तिथि।
7: काया कैरनका साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान
8: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
9: काया कैरन सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
6: विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातिदेखि सुरु हुँदै 3 देशका 16 सहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
9: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो, बजेटमाथिको छलफल सुरु।
6: देशभर वर्षासँगै गर्मी केही घट्यो, यस वर्षको मनसुन केही दिनमै भित्रने सम्भावना।
9: बैङ्कहरूबाट सेयर कर्जा निरन्तर बढ्दै, मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज।
6: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने, भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: बेटर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
13: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
14: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: यति बेला विश्वका सबै देशमा जस्तै नेपालमा पनि फिफा विश्वकप फुटबलको बेग्र प्रतीक्षा छ। काया कैरनको सुरुमा आज मध्यरातिदेखि सुरु हुने विश्वकप फुटबलको चर्चा। विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप फुटबलको 23 संस्करण नेपाली समयअनुसार आज मध्यरातिदेखि सुरु हुँदैछ। विश्वकप इतिहासमै पहिलो पटक 3 देशको 16 सहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिना सहित 48 राष्ट्रको सहभागिता छ। विश्वकपमा सहभागी 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। छनौट चरणको यात्रा पार गरेर युरोपका 16, एसियाका 9, अफ्रिकाका 10, 3 आयोजक देश सहित उत्तरी अमेरिका, क्यारिबियन र मध्य अमेरिकाका 6, दक्षिण अमेरिकाका 6 र ओसियानाका एक गरी 48 देशले विश्वकपको 23 संस्करण खेल्दैछन्। विश्वकपको उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्र अमेरिका, क्यानाडा र मेक्सिकोमा हुनेछ, जहाँ विश्वका चर्चित सेलिब्रिटी क्याटी पेरीदेखि नोरा फतेहीसम्मले प्रस्तुति दिनेछन्। उत्तर अमेरिकाका तीन राष्ट्रमा पहिलो पटक हुन लागेको विश्वकपमा फुटबल, सङ्गीत र मनोरञ्जनलाई एकसाथ जोड्ने जनाइएको छ। फिफा विश्वकपको इतिहासमै पहिलो पटक तीन फरक राष्ट्रमा उद्घाटन समारोह आयोजना गर्न लागिएको हो। आज राति मेक्सिको मेक्सिको सिटीमा विश्वकपको उद्घाटन हुनेछ। विश्वकपको पहिलो खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमने सामने हुन लागेकोले पनि मेक्सिको सिटीमा उद्घाटन गर्न लागिएको हो। विश्वकपको उद्घाटन हेर्न संसारभरका फुटबल प्रेमी मेक्सिको सिटी पुग्न थालेका छन्। यसपटकको विश्वकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोदेखि अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका केलियन एम्बापे, स्पेनका लामिन एमल लगायत स्टार खेलाडी मैदानमा उत्रदैछन्। 40 वर्षीय रोनाल्डो आफ्नो अन्तिम विश्वकप खेल्ने अनुमान गरिएको छ भने 38 वर्षीय मेसी छैटौँ पटक विश्वकपमा सहभागी हुँदैछन्। घाइते अवस्थाबाट फर्किएका ब्राजिलका नेमार, जर्मनीका म्यानुएल नोयर तथा युवा स्टारहरू फ्रान्सका कोलियन एम्बापे, स्पेनका लामिन एमल, इङ्ल्यान्डका जुड ओलिङ्गन जस्ता खेलाडी पनि मैदानमा हुनेछन्। गएको संस्करणमा अर्जेन्टिनाले उपाधि जित्दा ह्याट्रिक गरेका एम्बापे यसपटक गोल्डेन बुटका प्रमुख दावेदार मानिएका छन्। 48 टोली सहभागी हुने यस संस्करणको विश्वकप फुटबल इतिहासमै ठूलो प्रतियोगिता मानिएको छ। केही प्रश्न र विवादका बीच सुरु हुन लागेको विश्वकप 6 हप्ता चल्नेछ, जसले पूरा विश्वकै ध्यान खिच्नेछ। एउटा विशाल आर्थिक गतिविधिको अवसरका रूपमा यस प्रतियोगिताले अरबौँ डलरको कारोबार सिर्जना गर्ने, विज्ञापन बजारको स्वरूप बदल्ने, विश्वव्यापी खेल सट्टेबाजी उद्योगलाई अझै उछाल दिने र खेलकुद प्रतियोगिता सञ्चालन गर्न सेन्सर, आर्टिफिसियल इन्टेलिजेन्स एआई जस्ता सर्वोत्तम प्रविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले 2026 विश्वकपलाई अपूर्व आकारको विश्वकपका रूपमा पटक पटक वर्णन गर्दै आउनु भएको छ। प्रसारण अधिकार, प्रायोजन र खेलबाट हुने आमदानीका हिसाबले यस संस्करणबाट अहिलेसम्मकै सबैभन्दा ठूलो व्यावसायिक प्रतिफल प्राप्त हुने फिफाको विश्वास छ। तर फिफा र यसका व्यावसायिक साझेदारले उल्लेखीय आमदानी गर्ने सम्भावना देखिए पनि अर्थशास्त्रीहरूका अनुसार आयोजक देशले पाउने आर्थिक लाभ प्राय सीमित क्षेत्र र सहरमा केन्द्रित हुने गरेको छ। आयोजक देशले गर्ने खर्च र अरबौँ डलरको लगानी अनुरूप त्यसबाट आउने प्रतिफल दिगो नहुने अघिल्ला अनुभवले पनि देखाउँदै आएका छन्। आज मध्यरातीदेखि सुरु हुने विश्वकप फुटबलको खबर र यसका विश्लेषण आजका सबै पत्रिकाहरूले प्रमुखताका साथ छापेका छन्।
6: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खन्नाले प्रष्टीकरण दिएसँगै संघीय संसदको अवरोध हटेको छ। जेठ 18 यता प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अवरुद्ध हुँदा विनियोजन विधेयकमाथिको छलफल तथा संसदीय कारवाही अवरुद्ध भएको थियो। प्रतिनिधि सभामा हिजो परराष्ट्र मन्त्री शिशिर खन्नाले प्रधानमन्त्री शाहको अभिव्यक्तिका सम्बन्धमा सरकारका तर्फबाट प्रष्टीकरण दिनुभएको हो। यस क्रममा खनालले भन्नुभयो, नेपाल र भारत बीच सदियो पुरानो र खुला सिमाना रहेको छ। हालको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा सन् 1816 को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पिया धुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी छ। ती बाहेक केही स्थानमा क्रस बोर्डर अकुपेसन तथा 10 गजा अतिक्रमणको समस्या छ। परराष्ट्र मन्त्री खन्नाले नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकाले क्रस बोर्डर अकुपेसन भए एक देशको नागरिकले अर्को देशको भूभागमा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको बताउनुभयो। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने, हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीको भनाइको सन्दर्भ 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको उहाँले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका नेता भीष्मराज आङदेम्बेले अब प्रधानमन्त्री शाहलाई संसदमा खोज्नु नखोज्नुको अर्थ नरहेको बताउनुभयो। खनालको प्रष्टीकरणपछि सदनमा बोलेको उहाँले प्रधानमन्त्री शाहबाट नेपालले भारतको सीमा मिचेको भनी अभिव्यक्ति दिँदा सत्तारूढ रासोपा सांसदले ताली बजाएर समर्थन गरेको भन्दै आलोचना गर्नुभयो। बैठकमा बोल्ने एमाले, नेकपा, श्रम संस्कृति, राप्रपाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्नुभएको थियो। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए। कान्तिपुरमा खबर छ, यसै गरी सदनको गतिरोध हटेसँगै प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको आर्थिक अनुमान बजेटमाथि छलफल प्रारम्भ भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
9: काया कैरनमा बजेटमा समावेश ऊर्जा क्षेत्रका कार्यक्रमबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातीदेखि सुरु हुँदै 3 देशका 16 सहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता, 6 हप्ता चल्ने विश्वकप, विशाल आर्थिक गतिविधिको अवसर पनि, प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो लगायतका खबर प्रस्तुत गर्यौँ।
2: अब बाँकी खबर। देशका धेरै जसो ठाउँमा पानी परेसँगै तराई लगायत सबै जसो ठाउँमा गर्मी घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको छ। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको 6 घण्टामा सबैभन्दा बढी मध्य प्रदेशको बारामा 63.4 मिलिमिटर वर्षा भएको छ। यसैगरी चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया, काठमाडौँ लगायतका ठाउँमा मध्यम वर्षा भएको छ। आज देशभर बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभाग तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि र पर्सि देशको केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसुन नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ। भारतमा जुन 4 मा मनसुन प्रवेश गरेकाले नेपालमा पनि 3-4 दिनमै मनसुन प्रवेश गर्ने अनुमान गरिएको छ।
1: चालु आर्थिक वर्षको वैशाखसम्ममा बैङ्कहरूबाट 1,62,53,95,00,00 रुपियाँ सियर धितो कर्जा विस्तार भएको छ। गएको आर्थिक वर्षको वैशाखसम्ममा बैङ्कहरूबाट 1,25,52,07,00,00 रुपियाँ कर्जा गएको थियो। गएको आर्थिक वर्षको वैशाखसम्मको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा बैङ्कहरूबाट सेयर धितो कर्जा 29.49% बढेको हो। चालु आर्थिक वर्षको वैशाखसम्म बैङ्कहरूबाट 1 करोड रुपियाँ माथिका रेन्जको कर्जा 1,15,94,68,00,00 रुपियाँ सेयर धितो कर्जा गएको छ। गएको आर्थिक वर्षको वैशाखसम्म यो रेन्जको कर्जा 83,82,00,00,000 रुपियाँ गएको थियो। यो रेन्जको कर्जा माग 35.23% बढेको हो। पछिल्लो समय मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज अवस्था छ। बैङ्कहरूले पनि अरू क्षेत्रमा कर्जा विस्तार हुन नसकिरहेको समयमा सेयर बजारतर्फ कर्जा बढाइरहेका छन्। चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर कर्जाको जोखिम भार तथा कर्जा लिन पाउने सीमा नीतिमा लचकता अप्नाउँदा लगानीकर्ताले कर्जा लिएर सेयर बजारमा लगानी बढाएका खबर कारोबार दैनिकले लेखेको छ।
2: सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्युत उत्पादन, प्रसारण लाइन विस्तार तथा आन्तरिक खपत वृद्धि गर्ने लक्ष्य अघि सारेको छ। बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, जलाशययुक्त आयोजना निर्माणलाई प्रोत्साहन गर्ने तथा भारत र बङ्गलादेश लगायतका देशमा विद्युत निर्यात विस्तार गर्ने नीति समेटिएको छ। नेपालमा अहिले विद्युत उत्पादन उल्लेखनीय रूपमा बढे पनि प्रसारण लाइनको अभाव, विद्युत खपत विस्तारमा सुस्तता तथा वर्षायाममा उत्पादन बढी र हिउँदमा कम हुने समस्या अझै कायम छ। बजेटमा उल्लेख ऊर्जा क्षेत्रका योजना, समस्या र सम्भावनाका बारे साथी विकास चापागाईले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँग कुरा गर्नुभएको छ।
3: 10 मेगावटसम्मका आयोजनाको पिपिए खोलिनेछ भनेर भनेको छ होइन। योभन्दा अघिल्लो सरकारले टेक एन्ड पेका आधारमा पिपिए गरिनेछ भनेर एकदमै विवादित विषय बनेको थियो र सबै पिपिए रोकिया स्थितिमा थियो र अहिले टेकर पेका आधारमा पिपिए गरिनेछ भनेर भनेको छ, काम नगर्नेको लाइसेन्स खारेज गरिनेछ भनेर भनेको छ। त्यो पनि प्रावधान बनाएर साँच्चै नै काम नगर्ने छन् भने त अब खारेज पनि गर्दै जानु पर्यो र यो प्रोसेसमा

0: आकालाई पिपिए गरिदिँदै जाँदाखेरि कम्तीमा तिनीहरू काम सुरु हुन्थ्यो भन्ने पनि एउटा छ। र वास्तवमा कतिपय कुराहरू आएका छन्, तर अब यसलाई कसरी बुझ्ने? अब टेकर पेको आधारमा पिपिए गरिनेछ त भन्यो, पिपिए खोलिदिइहाल्यो भने टेकर पेको आधारमा खोलेछ भन्ने खालको थियो। अन्यल चाहिँ योभन्दा अघिल्लो बजेटले टेकन पेका आधारमा गरिनेछ भन्ने कुरालाई त्यो शब्द चाहिँ हटाएको छ। वास्तवमा यी कुराहरू विद्युत प्राधिकरणलाई नै जिम्मा दिएर हिजोको दिनमा त्यही हुन्थ्यो, विद्युत प्राधिकरणले आवश्यक अनुसार पिपिए गर्दै जाने भन्ने खालको हुन्थ्यो। र विद्युत प्राधिकरणलाई आवश्यक परेरै होला 5000 मेगावाटको पिपिएको लागि चाहिँ आवेदन आह्वान पनि गरेका थिए, फर्स्ट कम फर्स्ट सर्भमा भनेर धेरै प्रोजेक्टहरूले पेस गरेका थिए। पछि फेरि टेकन पेका कुराले गर्दाखेरि रोकियो र त्यो संसदले यसलाई हटाएको पनि थियो। अबका दिनहरूमा त्यस्तो हुँदैन र त्यस्तो गर्नेलाई वास्तवमा साँच्चै नै सरकारले छानबिन गरेर कारवाही गर्नुपर्ने होइन। यो त जनता र मान्ने प्रति गरेको एउटा अपमान हो जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दा अबका दिनहरूमा कम्तीमा यो सरकारले जे बोल्छ त्यो गर्छ र कानुनी हिसाबले यसलाई अगाडि बढाइदिएर जति विद्युत व्यापारका कुरा गराएको छ, अरू कुरा गराएको छ, यी कुराहरूलाई चाहिँ अगाडि बढाइदिइहालेको खण्डमा कम्तीमा अगाडि जानलाई सहज हुन्थ्यो।
1: सरकार कसरी अगाडि बढ्यो भने यो ऊर्जा क्षेत्र राम्रो हुन्छ?
0: नीतिगत सुधारतिर अब सरकार अगाडि बढाउनुपर्छ र सँगसँगै सरकारको एउटा सोचाइ र ब्युरोक्रेट्सहरूको एउटा सोचाइ भयो भने काम हुनलाई गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि सरकारको सोचसँगै उहाँहरूलाई पनि म्याचिङ गरेर त्यही अनुसारको काम, त्यही अनुसारको स्पिडमा जुन अनुसारको प्रगति खोजिरहेको छ अहिले नेपाली जनताहरूले, त्यो स्पिडमा अगाडि बढाएर र त्यो सँगसँगै नेपालका निजी क्षेत्रहरूलाई पनि र नेपाली जनताहरूलाई पनि त्यो प्रति आकर्षित हुने खालका नीतिहरू लिएर अगाडि बढ्दै जाने हो भने विदेशी लगानी भनेको त त्यसपछिका कुराहरू हुन् होइन। नेपालीहरू नै आकर्षित भएर लगानी गर्दै जाँदाखेरि उहाँहरू आउनुहुन्छ। त्यस कारण त्यस्ता खालका नीतिहरू, त्यस्ता खालका उत्साह हुने खालका कामहरू गरेर अगाडि बढाउनु भयो भने लाग्छ। तर हुन त अब एक वर्ष नीतिगत सुधारहरू मात्रै गर्ने, त्यसपछि विकासका कुरा गर्ने भन्ने खालका कुरा अब सुनिन्छ। हामीलाई त नीतिगत सुधार मात्रै गरिदिऊ भनेर भनेको छ होइन। त्यस कारणले गर्दा बाँकी कुराहरू त नेपालका निजी क्षेत्रहरू आफै गर्छन् भन्ने खालको छ र सरकारको स्पिड अनुसार काम अगाडि बढाउनु पर्यो।
2: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर।
3: पसलको बीमा दावी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुनचाँदी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका 5 अमर पथमा सञ्चालनमा रहेको तिनाउ सुनचाँदी पसलमा जेठ 17 गते चोरी भएको घटनामा स्वयं पसलका सञ्चालकको संलग्नता देखिएको हो। घटनामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका बुटवल उपमहानगरपालिका पुलचोकका 41 वर्षीय दीपक विकनै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार पसल सञ्चालक विक जेठ 16 गते बिहान पोखरा गएको अवस्थामा 1,46,94,700 रुपियाँ बराबरको सुन चाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा विक त्यही साँझ बुटवल फर्किएर 17 गते बिहान करिब 1 बजेको समयमा आफ्नै पसलका कामदार रूपन्देहीको तिलोत्तमा नगरपालिका 2 बस्ने नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको हो। उनीहरूलाई पक्राउ गरेर आपराधिक विश्वासघात मुद्दामा म्याद थप भए थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। घटना लगतै प्रहरीले विभिन्न स्थानको सिसिटिभी फुटेज संकलन गरी अनुसन्धान गर्दा पसल सञ्चालक विक रातिको समयमा पसलमा नै प्रवेश गरेर करिब 2 घण्टा बढी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ। यस्तै पसलबाट बाहिरिएपछि तिनाउ पुल पार गरेर बुटवल 2 को बाटो हुँदै निस्किएको प्रहरीले बुटवलका विभिन्न ठाउँमा राखिएका सिसिटिभीबाट सङ्कलन गरेका फुटेजबाट देखिन आएको प्रहरीले जनाएको छ। प्रहरीले विकको घरमा छापा मारेर सुनका विभिन्न गहनाहरू बरामद गरेको जनाएको छ।
2: अब विदेशको खबर। कृत्रिम बौद्धिकता एआई प्रविधिको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेका बेला फेसबुकको मातृ कम्पनी मेटा र भारतको रिलायन्स इन्डस्ट्रिजले गुजरातको जामनगरमा एआई सक्षम डाटा सेन्टर बनाउने सम्झौता गरेका छन्। यो मेटाको भारतमा बन्न लागेको पहिलो एआई केन्द्रित डाटा सेन्टर हुनेछ। दुवै कम्पनीले हिजो सार्वजनिक गरेको जानकारी अनुसार यो डाटा सेन्टरले जेनेरेटिभ एआई सेवा सञ्चालनका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछ। भारतमा डिजिटल सेवा क्लाउड कम्प्युटिङ र एआईको माग तीव्र रूपमा बढ्दै गएपछि यस्तो लगानी गरिएको हो। रिलायन्सले आउँदो 2 वर्षभित्र 168 मेगावाट क्षमताको डाटा सेन्टर बनाउनेछ। मेटाले त्यसबाट आवश्यक कम्प्युटिङ क्षमता भाडामा लिएर आफ्ना एआई सेवा सञ्चालन गर्नेछ। मेटाका प्रमुख कार्यकारी अधिकृत सिइओ मार्क जुगरबर्गले यो साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई सक्षम डाटा सेन्टर निर्माणको महत्त्वपूर्ण कदम भएको बताउनु भएको छ। 1 अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा डाटा भण्डारण, क्लाउड सेवा र एआई प्रविधिको माग तीव्र रूपमा बढिरहेको छ। विश्लेषकहरूका अनुसार मेटा रिलायन्सको यो परियोजनाले भारतलाई विश्वव्यापी एआई र डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो स्थान दिलाउन मद्दत गर्नेछ।
3: अब खेल खबर। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई पराजित गरेको छ। पोर्चुगलको लेइरियामा सम्पन्न खेलमा घरेलु टोली पोर्चुगलले नाइजेरियामाथि 2-1 जित दर्ता गरेको हो। यो हारसँगै नाइजेरियाको 12 खेल लामो अपराजित यात्रा समाप्त भएको छ। पोर्चुगल सन् 2026 फिफा विश्वकपमा समूह केमा रहेको छ। यो समूहमा कङ्गो, उज्बेकिस्तान र कोलम्बिया छन्। पोर्चुगलले विश्वकपको पहिलो खेलमा कङ्गोसँग प्रतिस्पर्धा गर्नेछ। नाइजेरिया भने विश्वकपमा छनौट हुन सकेको छैन। त्यस्तै अर्को विश्वकप तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डले कोस्टारिकालाई 3-0 पराजित गरेको छ। इङ्ल्यान्ड फिफा विश्वकपमा समूह एलमा रहेको छ। यस समूहमा क्रोएसिया, घाना र पानामा रहेका छन्। इङ्ल्यान्डले क्रोएसियासँग असार 3 गते प्रतिस्पर्धा गर्दै विश्वकप यात्रा सुरु गर्नेछ। 6 पटक विश्वकप खेलिसकेको कोस्टारिका भने यस पटक छनौट हुन सकेन।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणको पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक सङ्कट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठुला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको खबर गोर्खापत्रले लेखेको छ।
7: साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक थुनामा परेका छन्। उनीहरूलाई गल, बुस र मातरासको जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै छन्।
2: नेपाल र अमेरिका सरकारको संयुक्त लगानी रहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने सबै सब स्टेसन र प्रसारण लाइन निर्माण काम सुरु भएको छ। हिजो मात्रै 2 नयाँ सब स्टेसन र 297 किलोमिटर प्रसारण लाइन निर्माण कार्य थालनी भएसँगै सब स्टेसन र प्रसारण लाइनका सबै खण्डको काम सुरु भएको हो। यसअघि मङ्सिर 10/2082 न्यू बुटोल सब स्टेसन र न्यू बुटोलदेखि भारत जोड्ने 18 किलोमिटर प्रसारण लाइन निर्माण कार्य थालनी भइसकेको छ। विद्युत प्रसारण आयोजना अन्तर्गत 3 उच्च क्षमतायुक्त 400 केबीका सब स्टेसन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना रहेको खबर कारोबार दैनिकले लेखेको छ।
7: सिराहा प्रशासनले एसईई कक्षा 11 र 12 परीक्षामा बरामद गरिएको मोबाइल नष्ट गरिएको देशव्यापी चर्चा विषय बनेको छ। गएको हप्ता जिल्ला प्रहरी कार्यालय सिराहाको हाताभित्र एसईई 11 र 12 परीक्षा हलबाट र चेक जाँचको क्रममा बरामद विद्यार्थीको 496 वटा मोबाइल नष्ट गरिएको प्रक्रिया पद्धति र व्यवस्थापनको विषयले राष्ट्रिय स्तरमै चर्चा पाएको हो।
2: काया कैरनमा अब पालो उखानको।
7: बाँसको नहुने हलो अरू सबै भलो।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
7: विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातीदेखि सुरु हुँदै 3 देशका 16 सहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
2: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो। बजेटमाथिको छलफल सुरु।
7: देशभर वर्षासँगै गर्मी केही घट्यो। यस वर्षको मनसुन केही दिनमै भित्रिने सम्भावना।
2: बैङ्कहरूबाट सेयर कर्जा निरन्तर बढ्दै मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज।
7: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने, भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौँ। संसदमा प्राय विरोध मात्रै गरिरहने श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घरभित्र साम्पाङ जस्तै देखिने मान्छे पत्रिका पढिरहेका छन् अनि चिया लिएर आएकी श्रीमती भन्दैछिन्, बरु सिधै मलाई विरोध मन्त्री नियुक्त गर भन्नु कि अबदेखि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
11: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौँ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 28 गते, तदनुसार सन् 2026 जुन 11 तारिक बिहिबार।
1: डाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम डाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: दाङमा 14 वटा आयोजनाका लागि संघीय सरकारबाट 70 करोड़ रूपियाँ बजेट विनियोजन। घोराई 4 का वडा अध्यक्ष सहित एमालेका 8 जना वडा अध्यक्षको पद खारेज। दंगी शरणमा कृषि यान्त्रिकीकरण अनुदान वितरण बारे किसानको गुनासो।
2: यो किन सामान किसानहरूलाई बाँड्ने थियो नि पालिकाबाट, अलिकति अनियमित तपेट गरेर चाहिँ कसैलाई वर्षौँ साल दोहोऱ्याइ केर्याइ परेको र अब राम्रो राम्रो किसानहरूलाई अब नभएको भन्ने गुनासो भएको थियो।
1: सल्यान जिल्ला अस्पतालले स्वास्थ्य बिमाको भुक्तानी नपाएपछि सेवा रोकियो। प्युठानको झिमरुकमा गरियो हरित हाइड्रोजन उत्पादन। रुकुममा आत्महत्या न्यूनीकरण गर्न समुदाय स्तरमा परामर्श सेवाको विस्तार गर्नुपर्नेमा जोड़।
0: र भारतबाट 50,000 मेट्रिक टन मल आउने निश्चित। कर्णाली प्रदेशमा विपद जोखिम न्यूनीकरण, कर्णाली प्रदेश कार्यमञ्च गठन। देशका धेरै ठाउँमा वर्षा भएसँगै गर्मी कम हुँदै।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुन सुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नायकबोध राष्ट्रिय दैनिक र गोरक्षा राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: संघीय सरकारले आर्थिक वर्ष 2083-84 लागि दाङ निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्गत सड़कको पुल र शहरी पूर्वाधार विकासका लागि 14 वटा आयोजनाका लागि 70 करोड़ 25 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। विनियोजित बजेट मुख्य रूपमा सड़क स्तरोन्नति, पुल निर्माण र शहरी पूर्वाधार विकासमा केन्द्रित रहेको छ। तुलसीपुर महानगरपालिका तथा दंगी शरण, बबई र शान्तिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा सड़क मर्मत, स्तरोन्नति तथा सड़क सुरक्षा कार्यक्रम सञ्चालन गरिने बताइएको छ। साथै पुल निर्माण र पूर्वाधार विकासका योजनाले समग्र क्षेत्र नम्बर 3 को विकासमा महत्वपूर्ण टेवा पुग्ने प्रतिनिधि सभा क्षेत्र नम्बर 3 का सांसद कमल सुवेदीले बताउनु भएको छ। उहाँका अनुसार शहरी सड़क स्तरोन्नति, मरमत सुधार तथा सड़क सुरक्षा कार्यक्रम अन्तर्गत तुलसीपुर महानगरपालिका, दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकामा सञ्चालन हुने योजनाका लागि प्रति योजना 1 करोड़ 50 लाखका दरले कुल 10 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। त्यसै गरी शान्तिनगर गाउँपालिकाको बस्ती विकास कार्यक्रम अन्तर्गत शान्तिनगर बजारको पूर्वाधार सुधारका लागि 3 करोड़ रूपियाँ छुट्याइएको छ। दङ्गीशरण गाउँपालिकाको खड्गपुर पोटली झुलुङ्गे पुल निर्माणका लागि 50 लाख रूपियाँ, तुलसीपुरको मनकापुर कोइरेपानी झुलुङ्गे पुलका लागि 20 लाख रूपियाँ र बबई गाउँपालिकाको सड़क मटिया झुलुङ्गे पुल निर्माणका लागि 15 लाख रूपियाँ बजेट विनियोजन गरिएको हो। तुलसीपुर 15 स्थित हापुर खोलामा मोटरेबल पुल निर्माणका लागि 3 करोड़ रूपियाँ तथा शान्तिनगरको बहुला खोला सड़क पुल र चिराघाट खोला मोटरेबल पुल निर्माणका लागि 3 करोड़ रूपियाँ बजेट छुट्याइएको छ। मुख्य सड़क आयोजना अन्तर्गत शीतलपुर अमेलिया तुलसीपुर सड़कका लागि 30 करोड़ बजेट छुट्याइएको छ भने घोराई तुलसीपुर सड़कका लागि 20 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। यसै गरी तुलसीपुर दोगरे प्रतापकोट सल्यान सड़कका लागि 3 करोड़ रूपियाँ र तुइसोता गिदनिया पुल निर्माणका लागि 20 लाख रूपियाँ छुट्याइएको छ। यसै गरी सड़क सञ्जाल विस्तार, सुरक्षित यातायात र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताइएको छ। शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित अनेक थुप्रै आयोजनाहरू पनि बजेटमा समेटिएको बताइएको छ।
1: जिल्ला अस्पताल सल्यानले स्वास्थ्य बीमा अन्तर्गत औषधि उपचारमा दिँदै आएको सेवा सुविधा रोकेको छ। स्वास्थ्य बीमा बोर्डबाट प्राप्त हुनुपर्ने लाखौं रूपियाँ भुक्तानी रोकिँदा र बोर्डले सेवा थैली अन्तर्गतको नयाँ दर रेट अत्यन्तै न्यून कायम गरेपछि अस्पतालले स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध गराउँदै आएको सेवा सुविधा स्थगित गरेको बताएको हो। अस्पतालको यो निर्णयसँगै बीमा मार्फत सहुलियतपूर्ण उपचार पाइरहेका हजारौं सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। स्वास्थ्य सेवा कार्यालय सल्यानले सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डको पछिल्लो परिपत्र अनुसार सेवा सञ्चालन गर्न नसकिने जनाएको हो। बोर्डले जेठ 16 गतेदेखि लागू गरेको नयाँ व्यवस्था अनुसार उपलब्ध गराइने रकमले औषधि परीक्षण सामग्री तथा अन्य सेवा खर्च धान्न नसकिने निष्कर्षपछि अस्पतालले जेठ 22 गतेदेखि बीमा अन्तर्गतको सेवा रोक्न बाध्य भएको जनाएको हो। यस निर्णयले विशेष गरी आर्थिक रूपमा कमजोर विपन्न ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरूलाई ठूलो असर पारेको छ। स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि न्यून शुल्कमा नियमित उपचार गराइरहेका बिरामीहरू अहिले थप आर्थिक भारको चिन्तामा परेका छन्। हालको व्यवस्था अनुसार स्वास्थ्य बीमामा आबद्ध परिवारले वार्षिक 3,500 रूपियाँ तिरेर 5 सदस्यसम्मका लागि 1,00,000 रूपियाँ बराबरको उपचार सुविधा पाउने व्यवस्था रहेको छ। उपचारका क्रममा बिरामीले कुल खर्चको 10% मात्रै बिहोर्नुपर्छ, तर बीमा सेवा स्थगित भएपछि अब अस्पतालमा उपचार गराउन आउने बिरामीले अस्पतालले तोकेको पूरै शुल्क तिर्नुपर्ने अवस्था सिर्जना भएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढा मगरका अनुसार स्वास्थ्य बीमा बोर्डले अहिलेसम्म अस्पताललाई उपलब्ध गराउनु पर्ने 60,00,000 रूपियाँ भन्दा बढ़ी रकम भुक्तानी गरेको छैन। त्यसैमाथि बोर्डले लागू गरेको नयाँ दर रेटले सेवा सञ्चालन झनै कठिन बनाएको उहाँको भनाई छ। ठूलो आर्थिक भारमा सल्यान अस्पताल आएन स्वास्थ्य बीमाको रकम रोकियो सेवा सुविधा। बुद्धिफुलले लेखेको खबर आजको नयाँ बुध राष्ट्रिय दैनिकमा तस्विर सहित प्रकाशित भएको छ।
0: निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका 8 वडा अध्यक्षको पद खारेज भएको घोषणा गरेको छ। आयोगले हिजो सार्वजनिक सूचना जारी गर्दै राजनैतिक दल सम्बन्धी ऐन अनुसार ती जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी गराएको हो। आयोगका अनुसार दाङको घोराई उपमहानगरपालिका 4 वडा अध्यक्ष मधुसूदन शर्मा मुनाल घिमिरेको पद खारेज भएको छ। उहाँ 2079 सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँ सहित विभिन्न जिल्लाका 8 वडा अध्यक्षहरूको पद खारेज भएको हो।
1: इलाका प्रहरी कार्यालय तुलसीपुरले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा बिहिबारदेखि हटाउन शुरू गर्ने भएको छ। कार्यालयले जेठ 12 गते 15 दिने सूचना जारी गर्दै तुलसीपुर 5 स्थित अतिक्रमणमा परेको आफ्नो नाममा रहेको जग्गा खाली गर्न निर्देशन दिएको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होम बहादुर प्राजुलीका अनुसार तुलसीपुर नक्सा नम्बर 5 घ किता नम्बर 2643 क्षेत्रफल 0.1652.46 वर्गमिटर भएको जग्गामा अनाधिकृत रूपमा घर टहरा निर्माण गरी बसोबास गर्दै आएका व्यक्तिलाई 15 दिनभित्र घर टहरा तथा अन्य भौतिक संरचना स्वयं हटाई जग्गा खाली गर्न आग्रह गरिएको थियो। तोकिएको अवधिमा सम्बन्धित व्यक्तिहरू तयार भएको हुँदा काम गर्न सहज भएको प्राजुलीले बताउनुभयो। उहाँले अहिले 9 घर हटाउनु पर्ने र सम्बन्धित व्यक्तिहरू तयार भएको बताउनु भएको छ। अन्य स्थानमा घर जग्गा भएकाहरूले आफ्नो व्यवस्थापन गरिहाल्नुहुन्छ, नभएकाहरूको व्यवस्थापन स्थानीय सरकारले गर्छ, उहाँले भन्नुभयो। यसैबीच संघीय सरकारले अतिक्रमित सरकारी जमिन खोजेर आफ्नो मातहतमा ल्याउन निर्देशन गरेसँगै अतिक्रमणमा परेका सार्वजनिक सम्पत्तिको खोजी गर्न थालिएको छ। गत मंगलबार मात्रै राप्ती प्रादेशिक अस्पतालले वर्षौंदेखि अतिक्रमणमा परेको आफ्नो जग्गा अमिन खटाएर 4 किल्ला छुट्याएको थियो, जसमा अस्पतालको मूलगेटदेखि दक्षिण पूर्वतर्फ नामीनगर टोल इलाका प्रहरी कार्यालय तुलसीपुरदेखि पश्चिमतर्फको क्षेत्र र रानी जरूवा क्षेत्रमा गरी करिब 1.5 बिघा जमिन अतिक्रमणमा परेको छ भने करिब 55 घर अस्पतालको जग्गा अतिक्रमण गरेर बनाइएको प्रारम्भिक नाप जाँचमा देखिएको थियो। तर हालसम्म तुलसीपुर उपमहानगरपालिकाको नापी शाखाले जग्गा नाप जाँचको प्रतिवेदन अस्पताललाई दिएको छैन। जग्गा नाप जाँच भएको 1 महिना पुग्न लाग्दा पनि अस्पतालले अतिक्रमण हटाउने सवालमा सूचना जारी गरेको छैन। नाप जाँच भए पनि पालिकाको नापी शाखाबाट एकिन तथ्याङ्क नआइपुगेको र स्थानीयहरूले पुनः नाप जाँचको माग गरेका कारण प्रक्रिया अघि बढ़ाउन नसकिएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामेछानेले जानकारी दिनुभएको छ।
0: दाङको दङ्गीश्रण गाउँपालिकाले आर्थिक वर्ष 2082-83 को बजेट अन्तर्गत 50% अनुदानमा कृषि औजार वितरण गरेपछि छनौट प्रक्रियालाई लिएर किसानहरूले गुनासो गरेका छन्। गाउँपालिकाले जेठ 25 गते कृषि समूह र कृषि फर्ममा आबद्ध किसानहरूलाई विभिन्न कृषि यन्त्र तथा उपकरण वितरण गरेको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले सामग्री हस्तान्तरण गर्दै आधुनिक कृषि प्रणाली प्रवर्धनका लागि यस्ता कार्यक्रम सञ्चालन हुँदै आएको बताउनु भएको थियो। तर केही किसानहरूले भने सामग्री वितरणमा वास्तविक किसान भन्दा राजनीतिक पहुँच भएका व्यक्ति कार्यकर्ता र आफन्तहरूलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। वडा नम्बर 3 का व्यावसायिक कृषक झग्गु प्रसाद भण्डारीले आफूले वर्षौंदेखि लगातार आवेदन दिँदा पनि अहिलेसम्म कुनै सामग्री प्राप्त गर्न नसकेको बताउनुभयो। केही व्यक्तिले पटक पटक अनुदान प्राप्त गरेको तर आफूले अहिलेसम्म स्थानीय सरकारबाट कुनै सामग्री नपाएको उहाँले बताउनुभयो।
2: खासमा अहिलेको जो इलेक्ट्रोनिक सामान किसानहरूलाई बाँड्ने थिएनहरू पालिकाबाट, त्यो इलेक्ट्रोनिक बाँडेकोमा कृषि विभाग र पालिका अध्यक्षहरू अलिकति अनियमित तयारी गरिरहेका छन्। कसैलाई वर्ष साल दोहोऱ्याइ केर्याइ परेको र कसैलाई चाहिँ अब राम्रो राम्रो किसानहरूलाई अब नभएको भन्ने गुनासो भएको थियो। अब त्यो विषयमा यिनी वडा अध्यक्षहरू कुनै वडा अध्यक्षहरूलाई पनि जानकारी नदिएर कृषि शाखाले र त्यो पालिकाका प्रमुखले गराएकै थिएन। त्यो विषयमा
7: कृषक
2: हेर्नु म त पहिलेदेखि हेर्नु
7: अहिलेसम्म स्थानीय सरकारबाट त्यस्तो कुनै अनुदानमा सामग्रीहरू पाएको अथवा कुनै सहयोग पाएको अनुदान पाएको त्यस्तो अवस्था छ कि छैन अहिलेसम्म?
2: अहिलेसम्म अरू केही पाएको छैन। हेर्नु यो 5 वर्ष भन्दा पहिले अघिल्लो अवधिमा 1 जोडा चियनभरि दिएको हेर्नु दुध बोक्नलाई यो सरकार भन्दा अघिल्लो सरकारले।
7: होइन हजुर, माग गर्नु हुँदैन कि दिँदैनन् कि के हो कुरा?
2: माग त गरिरहेको हेर्नु, अब धेरै भए हुनाले पालो बिस्तारै आउला भन्ने सोध भएर हामीले यो कुरो अब छिटै छ त उनको भनाइमा पर्खिरहेको।
7: त्यो माग फारम खुलेको बेला हजुरले पनि त्यो भर्नु भएको थियो?
2: भरेको हेर्नु भर्नु त
7: खास हजुरको भनाइ चाहिँ के हो त्यसमा?
2: त्यसमा अब वर्षौँको पाउनुपर्ने किसानले नभएर अब पालोसँग अब हुने किसानले पाउनुपर्छ भन्ने माग थियो हेर्नु। त्यो मागलाई आज चाहिँ फेरि वडा अध्यक्षले यो हामी वडाबाट मिलाउँछौँ अब त्यो भएर त्यो उनले गल्ती गरे, गल्ती गरे पनि अब आइन्दा दिनहरूमा यस्ता गर्न दिने छैनौँ, हामी दबाब गर्नेछौँ पहिलेदेखि वडाबाट, तर अब अहिले हामी यो मिलाउँछौँ भनेर यो समाधान गर्छौँ भनेर वडा अध्यक्षहरूले भनेको छ।
7: फेरि तपाईँहरूलाई दिन्छौँ भन्नुभएको छ कि के भन्नुभएको?
2: दिन्छौँ भन्नुभएको छ हेर्नु वडा अध्यक्षले।
0: यता दङ्गीश्रण गाउँपालिका कृषि शाखाले भने वितरण प्रक्रिया एकल निर्णयबाट नभएको जनाएको छ। कृषि शाखा प्रमुख सरू भूषालले कृषि शाखाले मात्रै चाहेर सामग्री वितरण नगरेको र उपाध्यक्षको समय जकत्तमा रहेको समितिको सिफारिसका आधारमा किसान छनौट गरिएको बताउनुभयो। माग धेरै र उपलब्ध सामग्री सीमित भएकाले सबैलाई पुर्याउन नसकिएको उहाँको भनाइ छ।
8: अब छनौट प्रक्रिया मैले मात्रै गर्ने हुँदैन, एउटा समिति हुन्छ होइन, समितिले छनौट गर्दाखेरि चाहिँ हामीले सूचना आह्वान गरेर उहाँहरूबाट माग कलेक्सन गरेर चाहिँ छनौट गरिएको हो होइन। अब माग धेरै थियो, अब सामग्री चाहिँ अलिक कम थियो, बजेटले गर्दाखेरि चाहिँ अब मागे अनुसारका सामग्रीहरू सबैले पुर्याउन सकेन, अब त्यही भएर हो।
7: छनौट समिति हुन्छ भन्नुभयो नि, खास कसको संयोजक हुन्छ त्यो समिति?
8: उपाध्यक्षको संयोजक हुन्छ, अनि त्यसमा चाहिँ अरू कर्मचारी पनि हुन्छ, अब शाखाबाट हुने भयो होइन।
7: पहिलेदेखि दोहोरिरहन्छन् कोही किसान कोही चाहिँ अहिलेसम्म परेको छैन भन्ने जस्तो कुरा आयो कि त्यो पटक पटक एउटा किसानले पाउने तर एउटा किसानले चाहिँ अहिलेसम्म पनि नपाउने अवस्था पनि छ भन्ने कुरा, यस्तो किन हुन्छ?
8: पटक पटक एउटै किसानलाई त त्यसरी काम दिने हुन्छ, पुर साल पाएकोले अहिले पाएन होइन, अर्को नयाँ छन गरेर दिएको छ, अलिकति फर्महरूको संख्या त अलिकति बढी भएको
7: भएर दिनुपर्ने कति थियो माग संख्या कति थियो?
8: संख्या चाहिँ बढी नै छ, अब संख्या चाहिँ बढी छ होइन।
0: यस विषयमा हामीले दङ्गीश्रण गाउँपालिकाका उपाध्यक्ष समेत रहेकी किसान छनौट समितिकी संयोजक पीमा खड्गालाई पनि किसान छनौटका लागि अपनाइएको मापदण्ड प्रक्रिया र निर्णय प्रणाली बारे सोधेका छौं।
9: नै यस्तो हो, मैले अब त्यो पोस्टालको जो फेल लग्नु भएको छ नि त्यहाँहरूलाई नदिएर अर्कोलाई दिने, अर्को समूहमा पनि अर्कोलाई दिने, सबै समूह नै चेन्ज गर्नुपर्छ, एउटा समूहले पायो भने अर्को समूहलाई दियो भने पालो सबै त आउँछ भनेर मैले चाहिँ त्यही अनुसार नै बनाउनुहोस् भनेर शाखालाई भनेको थिएँ, अनि उहाँहरूले त्यही अनुसार नै बनाएर ल्याउनु भएको थियो। अब त्यही मिटिङमा बस्ने कुरा त्यही निर्णय गरेर मिटिङ गराइयो बस्यो हो होइन, त्यही अनुसारले दिए हो, कतै अब दोहोरिया छ भने अब हेर्न सकेन। त्यो
7: कृषि शाखाले उपाध्यक्षले गर्नुभएको हुनुहुन्छ नि तपाईँले फेरि कृषि शाखाको भर परे भन्नु त फेरि यो कहाँको के हो खास कुरा?
9: यस्तो हो कि अब हामीले शाखालाई है पोर्टल भएका त्यो सहकारीका संस्थाहरूका त्यो सबैका उता हामीसँग डाटा हुँदैन नि त, त्यो त सबै कृषि शाखामा हुन्छ। शाखालाई अनि सोधेर शाखाले त्यहाँहरूले बनाएर ल्याउनु भएको थियो, त्यही अनुसारले मैले बनाउनु चाहिँ भनेर भनेको थिएँ, त्यही अनुसारले बनाएर ल्याउनु भएको थियो। त्यस्तो मिटिङ हो, त्यस्तो एकदमै मान्छे व्यक्ति बोलाएर यसलाई दिने यसलाई दिने भनेर मैले किटाएर त्यसरी ल्याएँ होइन कि पोर्टल पाएको संस्थाले अहिले नपाउनु पर्छ भनेर त्यही अनुसारले बनाएर।
7: वास्तविक किसान हो कि होइन, त्यसले चाहिँ कृषि पेसा गरेको छ कि छैन, अथवा त्यो समूह चाहिँ कतिको सक्रिय छ भन्ने त्यो
9: त्यसमा अलिकति त्यसमा के हुन्छ भने जस्तै समूहमा तपाईँ पनि हुनुहुन्छ म पनि छु होइन, त्यसमा अब सबैजना समूहको व्यक्ति व्यक्तिले लगेर हुन्न, त्यो सामूहिक समूहलाई दिने हो।
7: किसानहरूबाट आएको कुरा छ नि जो पक्षपात भयो भनेर, त्यो के हो यसमा के छ?
9: पक्षपात त अब कसैले पाउनु भएको होइन, अब कसैको गुनासो होला, त्यो सबैलाई पुग्छ भन्ने कुरो हुँदैन। अब पोस्टल पाएकोले अहिले पाएन, अहिले पाएकोले आइसिल पाउँदैन, अब त्यसरी पालै पालो त हामीले त्यही अनुसारले पालै पालो बनाउने भनेर गरेको छ।
7: त्यो पालै पालो गर्दाखेरि पनि चार वर्षमा एउटाको पाउँदै नआउने पनि हुन्छ?
9: त्यो त अहिले एउटाले आइसल एउटाले अर्को सल अर्काले अर्को सल अर्काले त्यो त निरन्तर अब अहिले पाएकोले आइसल नपाउने अब त्यसरी मिलाएको छ।
7: अब जस्तो किसानहरूबाट आएको छ नि गुनासोहरूलाई चाहिँ सम्बोधन गर्ने तरिकाले खास
9: हो त्यसलाई हामीले जस्तै अब अहिले हामीले अलिकति भए पनि थप गरेर ल्याउने भनेर भन्ने कुरो भएको थियो, अब यसमा फेरि मूल्य बढेर आयो यो मूल्यमा आउँदैन फेरि अहिले बढेर आयो मूल्य भनेर भनिरहेको छ हामी, त्यसले गर्दाखेरि अब फेरि आउँदो वर्ष जुन अहिलेको माग छ नि त्यो मागलाई फेरि हामी आउँदो वर्षमा फेरि अब तिनीहरूलाई सम्बोधन गर्ने हिसाबले गर्ने कुरो भएको।
1: आजको परिवेशमा अब छोटो विश्राम।
10: किसानहरूका लागि खुसीको खबर,
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, साँझ पख हल्का ज्वरो आउनु र पसिना आउनु, छाती दुख्नु र सास फेर्न गाह्रो हुनु, खानामा रुचि नहुनु, खकारमा रगत देखा पर्नु लगायतका क्षयरोगका लक्षण हुन्। विश्वमा अनुमानित 1,07,00,000 मानिसहरू क्षयरोगबाट बिरामी परेका छन्, जसमा 58,00,000 पुरूष, 37,00,000 महिला र 12,00,000 बालबालिका तथा किशोर किशोरीहरू रहेका छन्। आर्थिक वर्ष 2081-82 नेपालमा 67,000 क्षयरोगी रहेको अनुमान गरिएको थियो, जसमध्ये 39,151 जना क्षयरोगका नयाँ बिरामी समेत पत्ता लागेका थिए। अहिले नेपाल सन् 2035 क्षयरोगको अन्त्य गर्ने लक्ष्यका साथ अघि बढ़िरहेको छ। नेपाल सरकारले लिएको लक्ष्य अनुसार तुलसीपुर उपमहानगरपालिकाले पनि आगामी 3 वर्षभित्र तुलसीपुरमा क्षयरोगको अन्त्य गर्ने लक्ष्यका साथ अघि बढ़ेको छ। यद्यपि नतिजा भने त्यति सन्तोषजनक देखिँदैन। आर्थिक वर्ष 2081-82 429 जना अनुमान गरिएकोमा 399 जना क्षयरोगका नयाँ बिरामी फेला परेका थिए। यसै गरी आर्थिक वर्ष 2082-83 जेठ 22 गतेसम्मको तथ्याङ्क अनुसार तुलसीपुरमा 360 जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन्। आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार तुलसीपुरमा क्षयरोगका बिरामी दर्ता दर वा क्षयरोग के सूचना दर प्रति 1,00,000 212 जना उपचारमा सफल दर 97% छ भने 2.18% क्षयरोगका बिरामीको मृत्यु भएको छ। कुपोषण, एचआईभी संक्रमण, मधुमेह, धूम्रपान र मध्यपान लगायत क्षयरोग महामारीका प्रमुख कारक तत्वहरू हुन् भने प्रभावित अंगको आधारमा फोक्सोमा देखिने र फोक्सो बाहेक अन्य अंगमा देखिने गरेर क्षयरोग दुई प्रकारका हुने गर्दछन्। सन्तोषजनक छैन क्षयरोग संक्रमणको दर, एकराज भण्डारीले लेखेको खबर आजको नयाँ बजार राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
0: प्युठानको झिम्रुको जलविद्युत केन्द्र परिसरमा हरित हाइड्रोजन उत्पादन शुरू गरिएको छ। बुटोल पावर कम्पनी लिमिटेडले मान्डवी गाउँपालिका 3 दारिमचौर स्थित 12 मेगावाट क्षमताको झिम्रुको जलविद्युत आयोजनाको परिसरमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन पोइन्ट स्थापना गरी उत्पादन थालेको कम्पनीका संचालक सदस्य प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार नवीकरणीय जलविद्युत प्रयोग गरी विद्युत अपघटन प्रक्रिया मार्फत हाइड्रोजन उत्पादन भइरहेको छ।
1: सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी तथा प्रेसको संवैधानिक हकको रक्षाका माग गर्दै आन्दोलनरत नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघको नेतृत्वमा हिजो देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरूले धरना दिएका छन्। धरना पश्चात पत्रकारहरूले सरकारको निर्णय विरूद्ध गरिएको हस्ताक्षर जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई समेत पठाएका छन्। पत्रकार महासंघ केन्द्रको नेतृत्वमा भइरहेको यस अभियान अन्तर्गत हिजो दाङमा पनि धरनासहित जिल्ला प्रशासन कार्यालय मार्फत हस्ताक्षर पठाइएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाको अगुवाईमा जिल्लाका क्रियाशील पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय दाङको अगाडि एक घण्टा धरना दिएका थिए। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार देशव्यापी आन्दोलन कार्यक्रम अन्तर्गत दाङमा पनि धरना कार्यक्रम आयोजना गरिएको दाङ शाखाले जनाएको छ। पत्रकारहरूले सरकारले विज्ञापन तथा सार्वजनिक सूचनामाथि नियन्त्रण कायम गर्न खोजेको भन्दै उक्त निर्णय प्रेस स्वतन्त्रता र स्वतन्त्र संचार माध्यममाथिको हस्तक्षेप भएको बताएका छन्। उनीहरूले संचार क्षेत्रलाई कमजोर बनाउने तथा निजी मीडियाको अस्तित्वमाथि नै चुनौती सिर्जना गर्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग समेत गरेका छन्। धरना कार्यक्रममा सहभागी पत्रकारले सरकार आफ्नो निर्णयबाट पछि नहटेर माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी समेत दिएका छन्।
0: र देशका धेरैजसो ठाउँमा पानी परेसँगै तराई लगायत सबैजसो ठाउँमा गर्मी घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पनि पानी परेपछि केही कम भएको हो। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको छ घण्टामा सबैभन्दा बढी मध्य प्रदेशको बारामा 63.4 मिलिमिटर वर्षा भएको छ। यसैगरी चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया, काठमाडौँ लगायतका क्षेत्रमा पनि पानी परेको छ। आज देशैभर बदली भई कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी विभाग तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई विभागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून नेपाल भित्रिने तयारी भइरहेको छ। भारतमा जून 4 मनसून प्रवेश गरेकाले नेपालमा पनि 3-4 दिनमै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ।
1: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छु।
0: नमस्कार।

के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौँ।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

0: 50 MB bonus data, 50 minute bonus voice, 50 SMS bonus.
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म.
0: थप जानकारी का लागि 1498 मा सम्पर्क गर्नुहोस्.
2: नेपाल टेलिकम, राष्ट्रको संचार.
3: अब समाचार विस्तारमा. विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल शुरू भएको छ. बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्य सहित सो सम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो. बैठकमा सभामुख डोल प्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने, छलफलका लागि 4 घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो. बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले देशको अर्थतन्त्रका समग्र समस्यालाई समाधान गर्ने गरी बजेट आएको बताउनुभयो. सांसदहरूले विप्रेषण, आयात र बेरोजगारी जस्ता पक्षलाई उत्पादन, रोजगारी र आर्थिक विकासतर्फ लैजाने गरी बजेटले रूपान्तरणकारी लक्ष्य लिएको औल्याउनुभयो. सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रको व्यापक पुनर्संरचना मात्र नभई शासकीय सुधारको लय समातेको भन्दै निजी क्षेत्रको मनोबललाई उकास्न महत्वपूर्ण दिशा निर्देश गरेको बताउनुभयो. यस्तै प्रतिपक्षी दलका सांसदहरूले बजेटमा आम नागरिकका समय सापेक्ष समस्याहरू सम्बोधन हुन नसकेको बताउनुभयो. विद्युत खपतमा लगाइएको मूल्य अभिवृद्धि करले विद्युत खपत घट्ने र बजेटले लिएको लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्दै सांसदहरूले यथार्थ परिस्थिति आकलन नगरी बजेट ल्याइएको टिप्पणी गर्नुभयो. यसै गरी बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ. बैठकमा विधेयक प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्यले मूल्य तथा शोधनान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न कानूनी सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो. यस्तै प्रतिनिधि सभाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 दफावार छलफलका लागि समितिमा पठाएको छ. सभाको हिजोको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले राख्नु भएको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो. यसअघि सभामा कार्यसूचीमाथिको प्रक्रिया अघि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभाको वेल घेराउ गरेर नाराबाजी गरिरहनु भएको थियो. प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ. परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति 10 गजा अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको बताउनु भएको छ. सभाको हिजोको बैठकमा सभामुखसँग समय लिएर परराष्ट्र मन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल इण्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेको बताउनुभयो. परराष्ट्र मन्त्री खनालले लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको बताउनुभयो. सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो. प्रधानमन्त्री शाहले सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिनुभएको अभिव्यक्तिका बारेमा मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई तत्कालीन समयका थप सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रष्ट पार्नुभयो. सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आगामी समझदारीमै टुङ्ग्याउनु पर्नेमा सरकार अडिग रहेको भन्दै परराष्ट्र मन्त्री खनालले समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने बताउनुभयो.
4: प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते संघीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा राख्नु भएको भनाईको सन्दर्भ केही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ। नेपालको सीमाङ्कन सन् 1816 सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकोले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो। यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ, खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मानीय ज्यूले इङ्गित गर्नुभएको हो। म के स्पष्ट पार्न चाहन्छु भने नेपाल भारत सीमा द्विपक्षीय विषय हो र नेपाल तथा भारत बीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्ता मार्फत गर्न नेपाल प्रतिबद्ध छ।
3: परराष्ट्र मन्त्री खनालले 10 गजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्थानमा काम गरिरहेको बताउनुभयो। मन्त्री खनालले सीमा क्षेत्रमा रहेका समस्याहरूलाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देश बीचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको पनि सदनलाई विश्वास दिलाउनुभयो। परराष्ट्र मन्त्री खनालले सदनमा आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका विषयमा समेत जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा जवाफ दिइरहँदा प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसदहरूले भने उठेर विरोध कायमै राख्नु भएको थियो। बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको जवाफ परराष्ट्र मन्त्री शिशिर खनालले दिने भएपछि आफूहरू सदन सुचारू गरेर अगाडि बढ्न तयार भएको बताउनुभयो। यस्तै प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षा जस्ता विषयमा संसद विभाजित भएर प्रस्तुत हुनु दुखद भएको बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सिमानाको विषय अति संवेदनशील भएकाले यसमा सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनु पर्ने बताउनुभयो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रयोग गर्नुभएको शब्द अशिष्ट र अपमानजनक भएको भन्दै आपत्ति जनाएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहनु भएकोमा उहाँका समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीको ऐतिहासिक उपलब्धिप्रति शुभकामना व्यक्त गर्नुहुँदै सुस्वास्थ्य एवं निरन्तर प्रगतिको कामनासहित भारतीय जनताको समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा बजेट पेश हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको हिजोको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान बजेटका मुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ 14 गते बीवाईडी गाड़ी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गर्नुभयो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमाथिको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा यही जेठ 29 गते सुनवाई हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनवाई शुरू भए पनि समय नभ्याएपछि हेर्दा हेर्दैमा भोलि सुनवाई हुने तय भएको हो। नेपालका अधिकांश स्थानीय तहमा बेरुजु बढ्दै गएका बेला पर्वतको महाशिला गाउँपालिकाले भने आर्थिक वर्ष 2081-82 शून्य बेरुजु कायम गर्दै वित्तीय सुशासनमा नयाँ इतिहास रचेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
5: महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष 2081-82 आय व्ययतर्फको कुल 81,84,63,000 रुपियाँको लेखा परीक्षण सम्पन्न गर्दा एक रुपियाँ पनि बेरुजु नदेखिएपछि गाउँपालिकाले वित्तीय अनुशासन र सुशासनमा उल्लेखनीय सफलता हासिल गरेको हो। शून्य बेरुजु हुने गाउँपालिकाको सफलता ठूलो प्रयासले मात्र सम्भव भएको बताउनुहुन्छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी देवेन्द्र पाण्डे। देशभरका स्थानीय तहहरू बेरुजु नियन्त्रणको चुनौतीसँग जुधिरहेका बेला महाशिला गाउँपालिकाले कानूनको पूर्ण पालना, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा पारदर्शी भुक्तानी प्रक्रिया मार्फत यो सफलता हासिल गर्न सफल भएको हो। सीमित स्रोत र साधन, न्यून आर्थिक आय स्रोत भएको पालिका भए पनि आफूहरूले धेरै मेहनतका साथ शून्य

0: बताउनुहुन्छ प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे। प्रतिवेदन अनुसार देशभरका 721 स्थानीय तहमध्ये शून्य बेरोजु कायम गर्ने पर्वतको महासिला बाहेक स्थानीय तहको सूचीमा काभ्रे पलाञ्चोकको महाभारत गाउँपालिका र गुल्मीको धुरकोट गाउँपालिका पनि रहेका छन्। भौगोलिक विकटता र कर्मचारी अभाव जस्ता चुनौतीका बावजुद आर्थिक अनुशासनको पूर्ण पालना गर्दै प्राप्त गरिएको महासिलाको यो सफलताले देशभरका अन्य स्थानीय तहलाई समेत वित्तीय पारदर्शिता र उत्तरदायी प्रशासन तर्फ प्रेरित गरेको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
1: सरकारले डेंगूको संक्रमण दरलाई आगामी 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगू रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आगामी 5 वर्षभित्र संघीय प्रदेश र स्थानीय सरकारका सबै निकाय क्षेत्रलाई डेंगू नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ। डेंगूबाट हुने मृत्युदर 0.01% भन्दा कम गर्ने लक्ष्य सरकारको रहेको छ। विश्वव्यापी तापक्रम बढेसँगै केही वर्ष अघिसम्म तराईमा मात्र देखिने डेंगू गत वर्ष देशका 77 जिल्लामा देखिएको थियो। यस वर्ष पनि हालसम्म 68 जिल्लामा गरी 915 जनामा डेंगू देखिएको छ। यसमा एकजनाको मृत्यु भएको छ। नेपाली काँग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता समयमै अध्यावधि गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। महामन्त्री पौडेलले विज्ञप्ति जारी गरी पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्ने म्याद आज राति 12 बजे समाप्त हुन लागेको भन्दै छुटेकालाई अध्यावधि गर्न आग्रह गर्नुभएको हो। मकैको उचित मूल्य नपाउँदा मोरङका किसानहरू मर्कामा परेका छन्। सरकारले गहुँ तथा धानको समर्थन मूल्य निर्धारण गर्दै आएको भए पनि मकैको समर्थन मूल्य निर्धारण नगर्दा किसानहरू मर्कामा परेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
2: गत वर्ष स्थानीय बजारमा मकै प्रति क्विन्टल 3300 देखि 3500 रुपियाँसम्म बिक्री हुने गरेकोमा यो वर्ष व्यापारीहरूले प्रति क्विन्टल 2500 देखि 2600 रुपियाँमा खरिद गर्ने गरेको मोरङ धनपालथान गाउँपालिका 3 का किसान अनिल कुमार यादवको भनाइ छ।
3: 3300 देखि 3500 थियो, अहिले 2600 सम्मको भाउ छ। बिघामा 7 बोरा लाग्छ डिप, 12 बोरा लाग्छ युरिया, जोत खर्च छ अनि डिजल छ, मोबिल छ, सबै थोक जोडेर 90,000 रुपियाँ खर्च छ। त्यो हिसाबले हामीलाई भएको छैन, जस्तो मन लाग्यो त्यस्तै भाउ।
2: त्यस्तै रङ्गेली नगरपालिका 4 का किसान मरुङ बाबु बेसराले अरू बालीको तुलनामा राम्रो आमदानी हुने भएपछि विगत 10 वर्षदेखि मकै खेती गर्दै आउनु भएको छ। मल बिउ विषादी तथा काम गर्ने मजदुर सहित ठूलो खर्च गरेर मकै खेती गर्दै आए पनि यो वर्षको मकैको भावले आफूलाई निराश बनाएको उहाँको भनाइ छ।
4: धेरै भावको समस्या छ, मजदुरहरूलाई काम गर्ने जेला पनि निस्किँदैन, किसानलाई खट्ने जेला पनि आफू खटे बेग्लै हो, खाद मल दुनियाँहरूको महँगो छ, खाद मल समयमा पाइँदैन।
2: मकैको समर्थन मूल्य निर्धारण नहुँदा व्यापारीहरूले आफू खुसी मकैको भाव तोक्ने गरेको किसानको गुनासो छ। प्रति बिघा 150 देखि 200 मनसम्म मकै उत्पादन हुन थालेपछि मोरङ जिल्लामा पछिल्लो समय मकै खेती प्रति किसानको आकर्षण बढ्न थालेको छ। धान गहुँ जस्तै सरकारले मकैको पनि समर्थन मूल्य चाँडै निर्धारण गर्नुपर्ने अर्का किसान विशाल शिवाकोटीको भनाइ छ।
5: यो बेलामा चाहिँ मूल्य एकदम डाउनै भएको, हावा हुनरी आयो भने एकैचोटि लगानी जति भए पनि बर्बादै हुन्छ। त्यत्रो रिस्कमा गरेर पनि कृषकले त्यो भाव सुन्दाखेरि दुःख नै लाग्छ कि।
2: गत वर्ष मोरङ जिल्लामा 21,100 हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीबाट 1,47,700 मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। यो वर्ष मोरङ जिल्लामा 21,300 हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
6: नारायणी अस्पतालको सूचना।
7: नारायणी अस्पताल परिसर बिरगन्जमा यही मिति 2083 जेठ 12 गतेदेखि 1 महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसीडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
6: समयमै जाँच गरौं, गम्भीर रोगबाट बचौं। नारायणी अस्पताल बिर

0: अब बाँकी समाचार। हिन्दुकुश हिमालय एसकेएच क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपदको जोखिम भने यथावत रहने एक अध्ययनले देखाएको छ। छोटो अवधिमा हुने अत्याधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबावका कारण यो मौसम झन जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले उक्त अध्ययन सम्बन्धी हिन्दुकुश हिमालय एसकेएच मनसुन आउटलुक 2026 आज प्रकाशित गरेको हो। आकस्मिक बाढी पहिरो तथा अन्य जोखिमहरूको सम्भावना उच्च रहने जनाइएको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएपछि कर्णाली करिडोर अन्तर्गत कालीकोट सड़क खण्ड अवरूद्ध भएको छ। कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका एक लालीघाटदेखि भौते कुना सन्नी त्रिवेणी गाउँपालिका एकको रेगिल खण्ड र पचाल झरना गाउँपालिका चारको घाटपारी सड़क खण्ड अवरुद्ध भएको हो। म्याग्दीको रघुगंगा गाउँपालिका साथ चिम खोलाको फेदीवन जंगलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ। अस्थायी प्रहरी पोस्ट चिम खोलाबाट गएको सुरक्षाकर्मी टोलीले जंगलमा लुकाएर राखेको अवस्थामा 8 थान 1 नाले भरुवा बन्दुक बरामद गरेको हो। प्रहरी निरीक्षक सागर तिमेल सेनाले वन्यजन्तुको अवैध चोरी सिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ब्राबोसेरा अभियान अन्तर्गत बन्दुक बरामद गरेर बेनी ल्याइएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले इरानका विभिन्न स्थानलाई लक्षित गर्दै हवाई आक्रमण गरेको जनाएको छ। सेन्टकमले उक्त कार्यवाहीलाई आत्मरक्षाका लागि गरिएको भन्दै इरानको निरन्तर आक्रामक गतिविधिको जवाब भएको बताएको छ। इरानी संचार माध्यमका अनुसार बन्दर अब्बास बन्दरगाह केसम टापु तथा दक्षिणी सिरिक र मिनाप क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। तेहरानको पश्चिमी क्षेत्रमा समेत हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाइएको छ। यसैबीच इरानको मेहर समाचार संस्थाले इरानी सेनाले हर्मुज जलमार्ग हुँदै हुने सबै जहाजको आवत जावत पूर्ण रूपमा बन्द गर्ने आदेश दिएको जनाएको छ। यसमा तेल बोक्ने ट्याङ्कर तथा व्यापारिक जहाज समेत समावेश छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानले सम्झौताका लागि धेरै ढिलाइ गरेको आरोप लगाउँदै थप सैन्य कार्यवाहीको चेतावनी दिनुभएको थियो। उता इजरायलले लेबनानको दक्षिणी क्षेत्र तथा बेकाआ उपत्यकामा आक्रमण जारी राखेको छ। पछिल्ला आक्रमणमा थप मानवीय क्षति भएको जनाइएको छ। गत मार्च यता इजरायली बमबारीमा परि लेबनानमा मृत्यु हुनेको संख्या 3,696 पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले नुवाकोटको रातामाटे सब स्टेशन र नयाँ दमौली सब स्टेशन तथा 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्यको बुधबारदेखि औपचारिक सुरुवात गरेको छ। संयुक्त राज्य अमेरिकाबाट प्राप्त 55 करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको 19.70 करोड अमेरिकी डलर लगानीमा भइरहेको परियोजनाले अन्तर्राष्ट्रिय स्तरको विद्युत प्रसारण पूर्वाधार निर्माण र महत्वपूर्ण सड़क सञ्जालको स्तर उन्नति कार्यमा सहयोग गर्नेछ। संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत 3 वटा उच्च क्षमतायुक्त 400 केभी सब स्टेशन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ। शिलान्यास गरिएको 297 किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी रातामाटे न्यू हेटौडा प्रसारण लाइन खण्ड, रातामाटे न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन्। कार्यक्रममा नेपाल सरकारका अर्थ सचिव तथा एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवर्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत प्रसारण पूर्वाधारलाई सुदृढ गर्नु आवश्यक भएको बताउनुभयो। कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्व स्तरीय स्किन केयर उत्पादन शुरू भएको छ। नेपाली ब्रान्ड ओआरएसले ललितपुरको इमाडोलमा 35 करोडको लगानीमा उद्योग स्थापना गरी अन्तर्राष्ट्रिय स्तरको स्किन केयर उत्पादन बजारमा ल्याएको जनाएको छ। कम्पनीले कोरियन प्रविधि तथा उच्च गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी नेपालमै विश्व स्तरीय उत्पादन गरिरहेको जनाएको हो। ओआरए ब्रान्ड उत्पादन गरिरहेको एनके कस्मेटिक प्रालिका प्रमुख तथा गैर आवश्यक नेपाली संघ एनआरएनए का पूर्व अध्यक्ष विनोद कुँवरले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी स्थापना गरी सञ्चालन गरेको जानकारी दिनुभयो। देशभरका किसानहरूलाई एकै प्रणालीमा आबद्ध गर्ने सरकारले अघि सारेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत देशभरका 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। किसानहरू मध्ये बाँकी 16 लाख भन्दा बढी किसानलाई सूचीकरण गर्ने कार्य हाल जारी रहेको कार्यालयले जनाएको छ। केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन देशभरका किसानहरूलाई आह्वान समेत गरेको छ। अन्तर्राष्ट्रिय उडान कम्पनी फ्लाई दुबईले पोखरा दुबई रूटमा सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। फ्लाई दुबईको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्च स्तरीय सुरक्षा सेफ्टी तथा सञ्चालन सम्बन्धी विषयमा निरीक्षण गरेको थियो।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप आजदेखि सुरु हुँदैछ। उद्घाटन खेल मेक्सिको सिटीमा स्थानीय समय अनुसार दिउँसो 1 बजे हुनेछ। उद्घाटन खेल मेक्सिको सिटी स्थित स्टाडियो एस्टेका रंगशाला र फाइनल अमेरिकाको न्यूयोर्क स्थित मेट लाइफ रंगशालामा हुनेछ। अमेरिका मेक्सिको र क्यानेडाले संयुक्त रूपमा आयोजना गरेको 23 संस्करणको विश्वकप आजदेखि आगामी साउन 3 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेल अमेरिकाका 11 शहर, मेक्सिकोका 3 शहर र क्यानेडाका 2 शहरमा हुनेछन्। अब मौसम सम्बन्धी जानकारी। आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भागका केही स्थानहरू तथा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:06 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको गतिरोध अन्त्य। आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु। सीमा समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध। अमेरिकाद्वारा इरानमा हवाई आक्रमण। हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको घोषणा। र आजदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
5: वैदेशिक रोजगार बोर्ड सचिवालय र रेडियो नेपालको सहकार्यमा तयार पारिएको यो हो रेडियो कार्यक्रम वैदेशिक रोजगारी।
6: नमस्कार, रेडियो कार्यक्रम वैदेशिक रोजगारीमा यहाँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक बिहिबार बिहान 7 बजेको समाचारपछि सुन्न सकिन्छ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरू, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरू समेट्ने गर्दछौ। विशेष गरी यस कार्यक्रममा वैदेशिक रोजगारीमा जानु अघि, गएपछि र फर्किएपछि पनि जान्नै पर्ने विषयवस्तुहरू राख्ने गरेका छौ।
6: आजको कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयमा सञ्चालित एक्सन कमाण्ड सेन्टर एसिसी को बारेमा बुझाउँदैछौ। वैदेशिक रोजगारीका समस्या तत्काल समाधानका लागि सञ्चालित यो टिमले के कसरी काम गर्छ, एसिसी संयोजक उपेन्द्र राज पौडेलले हामीलाई जानकारी गराउँदै हुनुहुन्छ। साथमा बोर्ड सचिवालयको जानकारी अनि सूचना सन्देशहरू पनि छन्। कार्यक्रम सुन्दै रहनुहोला।
7: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
8: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853547001 र 9853547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा मेसेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
9: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्धन गर्न, यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारीमा जाने श्रमिक र वैदेशिक रोजगार व्यवसायको हकित संरक्षण गर्ने प्रायोजनका लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालयले मुख्य गरी गन्तव्य मुलुकमा अप्ठ्यारोमा परेका श्रमिकको उद्धार तथा खोज तलास गर्ने, श्रमिकका परिवारका सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुटु सम्बन्धी रोग जस्ता दीर्घरोग भएमा औषधि उपचारको लागि समेत सहयोग गर्दै आएको छ। यस्तै बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन आवश्यक समन्वय गर्ने, शव नेपाल ल्याउने, मृतकका परिवारलाई आर्थिक सहायता दिने र बिरामी एवं अङ्ग भङ्ग भएकालाई उपचार खर्च उपलब्ध गराउने गर्दछ।
6: बोर्डको सचिवालयले प्रदान गर्ने अर्को सेवा हो छात्रवृत्ति सहायता र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको कानुनी प्रतिरक्षा समेत गर्ने गरेको छ। त्यस्तै महिला श्रमिकका हकमा वैदेशिक रोजगारीमा जानु अघि दिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिम पीडीओटी को शुल्कको शोध भर्ना समेत बोर्ड सचिवालयले उपलब्ध गराउँदै आएको छ।
7: बोर्डको सचिवालयले अनलाइन सेवा मार्फत स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन टेली मेडिसिन सेवा पनि सञ्चालन गरिरहेको छ।
5: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
6: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: वैदेशिक रोजगारीका क्रममा कसैले ठगी गरेमा, सम्झौता अनुसार गन्तव्य देशमा काम फरक परेमा वा कुनै पनि किसिमको समस्या भोग्नु परेमा छिटो समाधान गर्न युवा श्रम तथा रोजगार मन्त्रालयमा अहिले एउटा टिम खटिरहेको देखिन्छ र त्यो टिम हो एक्सन कमाण्ड सेन्टर एसिसी। श्रमिकहरूको हितसँगै म्यान पावर व्यवसायीहरूको नैतिक व्यवसायमा सघाउन मन्त्री रामजी यादवको प्रत्यक्ष निर्देशन, निगरानी र समन्वयमा मन्त्रालयका उपसचिव उपेन्द्र राज पौडेलको संयोजकत्व हुने गरी 6 जना कर्मचारी रहेको एसिसीले सञ्चालनको 1 महिनामै 1000 बढी उजुरीको समाधान गरेको छ। मन्त्रालयका उपसचिव एवं एसिसी संयोजक उपेन्द्र राज पौडेल।
10: वैदेशिक रोजगार व्यवसाय मर्यादित, चुस्त, दुरुस्त, प्रभावकारी, समय सापेक्ष र कामयाबी हुन सकोस् भन्ने संकल्प र सपना सरकारको छ। श्रमिकहरूको बृहत्तर हित कल्याण र व्यवसायीहरूलाई पनि एउटा इथिकल बिजनेस गर्नुपर्छ भन्ने मूल्य मान्यता, आदर्श र दर्शनले प्रेरित भएर सरकार लागिरहेको अवस्था छ। माननीय मन्त्रीज्यू रामजी यादव आइसकेपछि ठगिएका, दबिएका, अन्यायमा परेका, दुःख पाएका आम गुनासाहरूलाई एउटा प्रपर र प्रम्प्ट तरिकाले चाहिँ सम्बोधन गर्न गर्नुपर्छ भन्ने पवित्र मनसायले एक्सन कमान्ड टिम भनेर टास्क फोर्स गठन गर्नुभएको छ। त्यो टास्क फोर्समा हामी डेडिकेटेड कर्मचारी हामी 6 जति छौँ। 7/24 सातै दिन 24 घन्टा सम्भव र सकेसम्म पब्लिकका गुनासाहरू गाह्रासारा अप्ठ्याराहरू सुन्ने र त्यसको समाधानका उपायहरू कानुनी उपाय हो व्यावहारिक उपाय हो तार्किक उपाय हो भनेर उनीहरूलाई समाधान सहितको निष्कर्ष हामीले दिन्छौँ। उहाँहरूले हामीले यो गरिसकेपछि करिब चाहिँ हजुरको 1000+ उजुरीहरू हामीले फर्चुट गरिसकेका छौँ र पब्लिक सेन्टिमेन्ट के छ भन्दाखेरि असाध्य पोजिटिभ छ। म्यासेज राम्रो भएको छ, नागरिकले सेवा सुविधा पाएका छन् र मन्त्रालयको छवि मन्त्रालयप्रति हेर्ने आम पर्सेप्सन पनि असाध्य पोजिटिभ र सकारात्मक र रचनात्मक आएको अवस्था छ। र माननीय मन्त्रीज्यू स्वयंमा एउटा युवा मुलुक र माटोको लागि केही गरौँ समाजको लागि केही गरौँ भन्ने विशुद्ध उहाँको असल मनसायले सिर्जना भएको टिम हो यो। टोटली एकाउन्टेबल मन्त्रीज्यू सचिवज्यू प्रति नै छौँ। कोअर्डिनेसन गर्ने काम पनि हामीले गरिरहेछौँ। वैदेशिक रोजगार विभाग वैदेशिक रोजगार बोर्ड श्रम विभाग र अरू अथोरिटीहरू सरकारका अरू अथोरिटीहरूसँग पनि हामीले कोअर्डिनेसन गर्छौँ। र अझ त मेरो विचारमा भन्नुहुन्छ भने मन्त्रीज्यूको भिजन मिसन डेडिकेसन र कमिटमेन्ट के छ भन्दाखेरि यसलाई अझ परिमार्जित अझ व्यवस्थित अझ चुस्त प्रोफेसनल बनाउन सकियोस् भन्ने छ। हाम्रो इन्टायर टिम त्यतैतिर लागिरहेको छ र अब मन्त्रीज्यू अहिले विदेश हुनुहुन्छ। मन्त्रीज्यू आइसकेपछि मन्त्रीज्यूलाई हामीले यो काम गर्ने सिलसिलामा फेस गरेका केही सकारात्मक च्यालेन्जहरू केही नकारात्मक च्यालेन्जहरू मन्त्रीज्यूलाई जाहेर गर्छौँ। मन्त्रीज्यूबाट पनि अब त्यही अनुसार सल्लाह गरेर अझ यसलाई संस्थागत इन्स्टिट्युसनल बनाउँदै लाने हाम्रो चाहिँ संकल्प र सपना छ।
6: मन्त्री यादवकै सम्पर्क नम्बर, सोसल मिडियामा आएका गुनासा, हेलो सरकारमा आउने वैदेशिक रोजगारीका गुनासा, मन्त्रालयको सोसल मिडिया वेबसाइटमा आउने गुनासा, श्रमाधान कल सेन्टर मार्फत आउने गुनासा र सांसदहरू मार्फत आउने वैदेशिक रोजगारीसँग सम्बन्धित श्रमिकका गुनासाहरूको समाधान गर्नु नै एसिसीको उद्देश्य हो। कतिपय पीडितले भने सिधै मन्त्रालय सिंहदरबार आएर पनि आफ्ना गुनासाहरू समाधानका लागि राख्ने गर्छन्।
10: पीडितले न्याय पाएछन्, एक त फिजिकल्ली नै आउनुहुन्छ उहाँहरू, अर्को चाहिँ अनलाइन आउनुहुन्छ। अनलाइनमै वाट्सएप गर्नु र हामीलाई समस्याहरू पठाउनुहुन्छ, यो भनेर एम्बेसीले एड्रेस गर्नुपर्ने भयो भने यो तत्काल क्विक रेस्पोन्स गर भनेर चाहिँ हामीले एम्बेसीलाई फरवर्ड गरिदिन्छौँ। श्रम विभागले एड्रेस गर्नुपर्ने भए श्रम विभाग फरवर्ड गरिदिन्छौँ। फिजिकल्ली यहीँ आएका छन् भने हामीले यहीँ मिडिएसन गरेर पीडक र पीडितलाई सँगै राखेर छलफल गरेर एउटा लजिकल कन्क्लुजनमा पुग्छौँ। र अनि अरू अथोरिटीहरू नेपाल सरकारका नेपाल प्रहरी हुनसक्छ, परराष्ट्र मन्त्रालय हुनसक्छ, कन्सुलर सेवा विभाग हुनसक्छ, ती अथोरिटीहरूमा सहजीकरणको लागि पहल गर्छ।
6: अनि प्राय यो फर्सियोटमा चाहिँ के मेलमिलाप नै हुन्छ?
10: मेलमिलाप हुन्छ, पर्याप्त हुन्छ। हामीले एक प्रकारको म्युचुअल अन्डरस्ट्यान्डिङ गराइदिन्छौँ। अब यसको डेडिकेटेड अथोरिटी भनेको वैदेशिक रोजगार विभाग हो, श्रम विभाग हो, र अनि त्यहाँ पठाउँछौँ, त्यहाँ चाहिँ सम्झौता गर्छन्। पीडितले अब पाउनुपर्ने क्षतिपूर्ति पाउँछ, पीडकले पनि पीडितलाई न्याय दिएर अथवा क्षतिपूर्ति दिएर आफ्नो बाटो लाग्छ।
6: अहिले आएका प्राय जसो देखिने भनेपछि खाडी मुलुकै बढी छन्।
10: एकदम More than 90% चाहिँ समस्याहरू खाडी मुलुककै छन्।
6: तत्काल समाधानका लागि यो टिमले सामाजिक सञ्जालबाट आएका गुनासाहरू सम्बन्धित निकायमा पठाउने र भौतिक रूपमा मन्त्रालयमै उपस्थित हुनेलाई भने मन्त्रालयमै समाधान गर्ने गरेको छ। प्राय बिचौलियाको भर पर्दा र सामाजिक सञ्जालमा आएका नक्कली विज्ञापनको विश्वास गरेकाले श्रमिकले दुःख पाएको एसिसीको अनुभव छ। व्यक्तिगत अझ कन्सल्टेन्सीबाट भन्दा सरकारले इजाजत दिएका इजाजत प्राप्त संस्थाबाट मात्र श्रम गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढाउन पनि यो प्रयास गरिएको हो। मन्त्रालयले कन्सल्टेन्सी मार्फत हुने वैदेशिक रोजगारीका गलत प्रवृत्तिलाई न्यूनीकरण गर्न शिक्षा तथा खेलकुद मन्त्रालयसँग संयोजन गरेर पहल गर्ने प्रयास पनि गर्दैछ।
10: विशेष गरी कस्तो रहेछ भन्दाखेरि हाम्रो नेपाली नागरिकका नि केही कमी कमजोरी र त्रुटिहरू छन्, मजदुरहरूका पनि के छन् भन्दाखेरि एउटा फेसबुकमा देखेको चाहिँ सूचना, कसैले भनेको सूचना, कसैले भनेको काल्पनिक चाहिने आश्वासनका भरमा परेर कतिपय मजदुरहरूले दुःख पाएछन्। किन दुःख पाएछन् भन्दाखेरि आधिकारिक निकाय छन् रजिस्टर्ड चाहिँ मेन पावरहरू छन् भन्ने नबुझिकन एजेन्टका भर पर्ने, दलालका भर पर्ने, बिजुलियाका भर पर्नका कारणले मजदुरहरूले दुःख पाएको अवस्था नै छ। त्यो दुःख भोलिका दिनमा नपाउन्, यो व्यवसाय अलिकति डिग्निफाइड र डिसेन्ट होस् भन्ने संकल्प अथवा मिसन नेपाल सरकारको छ, श्रम मन्त्रालयको छ, श्रम मन्त्रालय त्यही अनुसार लागेको छ।
11: हजुर, अब वैदेशिक रोजगार जी टू जीबाट र अर्को संस्थागत रूपमा र अर्को व्यक्तिगत रूपमा जान्छन्। यहाँ अब संस्थागत र जी टू जी जाने क्रममा त प्रमाणहरू जुटाउन पनि सजिलो होला, तर व्यक्तिगत श्रम स्वीकृति लिएर गएकाहरूको चाहिँ कसरी फर्स्युट गर्छ?
10: वास्तवमा यो व्यक्तिगत श्रम स्वीकृति लिएर जाने यो एक प्रकारको विकृति पनि हो, किनकि राज्यलाई 2 करोड धरोटी राखेर रजिस्टर भएका त्यत्र 1500-1600 मेन पावर छन्, तिनैले हो मान्छे पठाउने वैधानिक रूपमा। राज्यको अथोरिटी राज्यले अथोरिटी दिएका निकायहरू दिने हुन्, तथापि कतिपय मान्छेहरू गलत इन्टेन्सन राखेर गलत मनसायले इन्डिभिजुअल श्रम गरेर पनि गएका अवस्था छन्। कोही त वैधानिकै पनि छन्, किन भन्दाखेरि उसको हाई स्किल भनौँ न एक्सपर्टिजका आधारमा जान्छ, त्यसलाई हामीले रिकग्नाइज गर्नुपर्छ, त्यसलाई हामीले अझ मोटिभेट पनि गर्नुपर्छ। तर कोही कोही के हुन्छ भन्दाखेरि संस्थागत जानै नचाहने, विशेष गरी कन्सल्टेन्सीहरूले मान्छे पठाउँदा त्यो गरेको भन्ने आम गुनासो आएको छ। त्यसका लागि हामीले शिक्षा मन्त्रालय पनि एउटा अथोरिटी हो, अब मन्त्री आएपछि शिक्षा मन्त्रालयसँग कोअर्डिनेसन गरेर त्यस्ता गलत प्रवृत्ति तत्त्व पात्रहरूलाई अलिकति न्यूनीकरण गर्नलाई लाग्नुपर्छ भन्ने हाम्रो मिसन छ, त्यही अनुसार मन्त्री आएपछि हामी पहल गर्छौँ।
11: अब अहिले चाहिँ यो एसिसी एक्सन कमान्ड सेन्टर भनेर जुन एउटा मन्त्रालयभित्रै खोलियो, 1000+ त फर्स्युट नै भइसक्यो उजुरी, समाधान कल सेन्टर भनेर श्रम मन्त्रालयले नै सञ्चालन गरिरहेको छ, कल सेन्टरले पनि उजुरीहरूलाई तत्त निकायमा फरवार्ड गर्ने र त्यहाँ फोकल पर्सन मार्फत समाधान गर्ने कोसिस गर्छ, त्यस्तै वैदेशिक रोजगार विभागमै पनि मेलमिलाप गराउने प्रतिनिधिहरू रहनुहुन्छ, तर समान प्रकृतिको काम मन्त्रालयभित्रकै मातहतका निकायमा भएको जस्तो देखिने।
10: त्यो हजुरले भनेको कुरामा एकदम सत्यता छ, तथापि के हुन्छ भन्दाखेरि सरकारको सपना भनेको गुड गभर्नेन्स हो, गुड डेलिभरी हो, पब्लिकलाई को चाहिने अनुहारमा एउटा रोशनी आउन सकोस् भन्ने सरकारको सपना हो। त्यो रोशनी भर्ने कामको सिलसिलामा कहिलेकाहीँ एउटा म्यानेजमेन्टले ऱ्यासनल डिसिजन पनि गर्नुपर्ने रहेछ, त्यो ऱ्यासनल डिसिजन कहिलेकाहीँ ती निकायहरूले राम्रो गर्दा गर्दै पनि अझ मोर इफेक्टिभ केही गर्न सकिन्छ कि भनेर मन्जुले यो सेल गठन गर्नुभएको हो। यो डुप्लिकेसन पनि यसले केही ल्याएको छैन, यसले डेलिभरीको भिजिबिलिटी नि बढाइदिएको छ, माइलेज पनि बढाइदिएको छ।
6: श्रमिकका समस्या समाधानलाई तत्काल र अझ प्रभावकारी बनाउन मन्त्री स्तरीय निर्णयबाट सुरु गरिएको एक्सन कमान्ड सेन्टर एसिसीको अनुरोध छ, जाँदा बुझेर र कागजातको प्रमाण आफूसँग राखेर सकेसम्म संस्थागत प्रक्रियाबाट मात्रै जाउँ।
10: एजेन्टका नाममा हुने दलाली र ठग बिजौलीहरूको सङ्गतमा नपर्नुहोस्, उनीहरूलाई बिना कारण एउटा वैदेशिक रोजगार व्यवसाय भनेर किटानी साथ नलेखिकन पैसा नदिनुहोस्, र उनीहरू आफै एउटा सिभिक सेन्स भनौँ न सिभिक नलेज राखेर परिपक्व भएर बुझेर मात्रै जानुस् भन्छु, नबुझिकन विदेशको यात्रा नगर्नुहोस् भन्छु।
6: उहाँ हुनुहुन्थ्यो उपसचिव एवं एसिसी संयोजक उपेन्द्र राज पौडेल।
12: वैदेशिक रोजगारीमा जाने सोच बनाउनु भएको छ, याद गर्नुहोस् है, वर्किङ भिसा बाहेक अन्य भिसा, भिजिट भिसा तथा फ्यामिली भिसाबाट काम गर्न विदेश जानु हुँदैन। भिजिट भिसामा पठाएर थुप्रै नेपालीहरूलाई अलपत्र बनाएका घटनाहरू प्रशस्त रहेका छन्, विशेष गरी महिला श्रमिकहरूलाई भारतको बाटो हुँदै भिजिट भिसामा ओमान, कुवेत, युएई आदि घरेलु कामका लागि प्रतिबन्धित देशहरूमा लैजाने गरेको पाइएको छ। यसरी जाने महिलाहरूले विभिन्न प्रकारका समस्याहरू झेल्नु परेको छ, तसर्थ अनावश्यक प्रलोभनमा परि वैदेशिक रोजगारीमा जाने सोच नबनाउनुहोस्। आफ्नै चिनजानका मानिस पनि एजेन्ट भएर तपाईँलाई गलत सूचना दिएर ठगी गर्न सक्छन्। विदेश गएर फर्किएका 2-4 जनालाई मात्र जाने देशको बारेमा सोध्नु भयो भने धेरै सही जानकारी तपाईँले पाउनुहुन्छ। विदेश जाँदा सम्झौता एउटा र दिमागमा अर्को कुरा बोकेर जानु हुँदैन। वैदेशिक रोजगारीमा आउनु पूर्व आफूले गर्ने काम सम्बन्धी तालिम लिनु पर्दछ। आवश्यक सिप भएमा बढी पारिश्रमिक पाइन्छ भने जोखिम पनि कम हुन्छ।
6: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सुरक्षित व्यवस्थित र मर्यादित श्रम प्रतिको प्रतिबद्धता र अन्तर्राष्ट्रिय सहकार्यको थप सुदृढीकरण लगायतका विषयमा सम्बोधन गर्नुभएको छ। यस अवसरमा विभिन्न देशका सरकारी प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुहुँदै श्रम आप्रवासन, नैतिक भर्ना प्रक्रिया, श्रमिक कल्याण तथा द्विपक्षीय समझदारी पत्रको प्रभावकारी कार्यान्वयन, नवीकरण लगायतका विषयमा छलफल तथा परामर्श गर्नुभएको छ। यिनै सामग्रीसँगै आजलाई कार्यक्रमबाट सहकर्मी अर्जुन श्रेष्ठ, मुकुन्द भण्डारी र म मनुका कुँवर विदा हुन्छौ। नमस्कार।
13: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईको डिगो राष्ट्रको खेल तपाईको हातमा आज नै डाउनलोड गर्नुहोस्

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आम्दानीको स्रोत बढाऊ।
1: ए रमेश दाई, अघिदेखि देख्दैछु तपाईँ आफ्नो पसलको दर्ता कागज पत्र र पुराना हिसाब किताब के पल्टाएर बस्नु भएको नि? के को लागि यत्रो तयारी हो?
2: ए लक्ष्मी बहिनी, 2083 वैशाख 2 असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना हुँदैछ नि त, त्यसैको लागि विवरण तयार गरेको। यो त हाम्रो देशको लागि साह्रै महत्त्वपूर्ण काम पो हो त।
1: के हो र यो आर्थिक गणना भनेको? अनि हामी जस्तो साना व्यापारीलाई के फाइदा हुन्छ र यसले?
2: फाइदा छ नि बहिनी, यो गणना त देशैभर सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, स्कुल, अस्पताल, सङ्घ संस्था आदिको यथार्थ विवरण सङ्कलन गर्ने ठुलो अभियान हो बहिनी। गणनामा विवरण दिन छुटाउँदा वा डरले सही कुरा नभन्दा हामीलाई चाहिने सही नीति, योजना तथा कार्यक्रम बनाउन बाधा पुग्दछ। यसो भएमा त हामी व्यवसायीलाई नै ठुलो घाटा पुग्दछ नि।
1: ए, एउटा सानो विवरणले पनि त्यत्रो फरक पार्छ है?
2: पार्छ नि। हामी व्यवसायीले जति सही विवरण दियौँ, सरकारलाई हाम्रै सेवा सुविधा, व्यवसायिक पूर्वाधार र नयाँ नीति योजनाहरू बनाउन सहयोग पुग्छ। यो त हाम्रो हक अधिकारसँग जोडिने कुरा पो हो त।
1: कुरा त ठिक रहेछ दाई, तर यो विवरण अरूले थाहा पाएर पछि झमेला त गर्दैनन् नि? हामी साना व्यापारीलाई त डर लाग्छ नि।
2: त्यो त सोच्दै नसोच्नुहोस् न बहिनी, यो विवरण एकदमै गोप्य रहन्छ। तथ्याङ्क ऐन 2079 नै यसलाई सुरक्षित राख्ने ग्यारेन्टी दिएको छ। हामीलाई फाइदा नै हुन्छ र यसले कुनै झमेला गर्ने कुरै छैन नि। ढुक्क भएर विवरण दिए हुन्छ, सही विवरण उपलब्ध गराउनु हाम्रो कर्तव्य पनि हो।
1: ए, त्यसो भए त म पनि ढुक्क भएँ दाई। म त अब आफ्नो सबै व्यवसाय साथीहरूलाई पनि आर्थिक गणनाको गढाकाउँदा सही विवरण दिनु भन्छु।
2: हो, त्यसरी नै सबैलाई भन्नुपर्छ। हाम्रो सानो सहयोगले नै राष्ट्र निर्माणमा ठुलो मद्दत पुग्छ।
3: राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनको लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ बासु लामा, सुनिता कटुवाल र साथीहरूको स्वरमा रहेको यो स्वदेश गान। नवराज सुब्बाको रचना अनि सङ्गीत हो बासु लामाको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ राजेश पायल राईको स्वर, दिनेश अधिकारीको रचना अनि संगीत हो हरिलम सालको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRCबाट आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: ¿Esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा विकास चापागाईको स्वागत छ। आर्थिक विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्युत उत्पादन, प्रसारण लाइन विस्तार तथा आन्तरिक खपत वृद्धि गर्ने लक्ष्य अघि सारेको छ। बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, जलाशयुक्त आयोजना निर्माणलाई प्रोत्साहन गर्ने तथा भारत र बङ्गलादेश लगायतका देशमा विद्युत निर्यात विस्तार गर्ने नीति समेटिएको छ। नेपालमा अहिले विद्युत उत्पादन उल्लेखनीय रूपमा बढे पनि प्रसारण लाइनको अभाव, विद्युत खपत विस्तारमा सुस्तता तथा वर्षायाममा उत्पादन बढी र हिउँदमा कम हुने समस्या अझै कायम छ। कतिपय निर्माणाधीन आयोजना जग्गा अधिग्रहण, वातावरणीय स्वीकृति तथा वित्तीय व्यवस्थापनका कारण प्रभावित भइरहेका छन्। नेपालसँग जलविद्युत उत्पादनको विशाल सम्भावना भए पनि त्यसको पूर्ण उपयोग हुन सकेको छैन। उत्पादित विद्युतलाई उद्योग, यातायात र घरायसी क्षेत्रमा बढी प्रयोग गर्न सके आयातित पेट्रोलियम पदार्थमाथिको निर्भरता घट्ने विश्वास गरिएको छ। यस्तै सीमापार विद्युत व्यापार विस्तार, जलाशयुक्त आयोजना निर्माण तथा प्रसारण पूर्वाधारमा लगानी बढाउन सके ऊर्जा क्षेत्रले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। आजको कार्यक्रममा बजेटमा ऊर्जा क्षेत्र, समस्या र सम्भावनाका बारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानका अध्यक्ष गणेश कार्कीसँग कुराकानी गर्छौँ।
7: धन्यवाद। सरकारले भर्खर बजेट लिएर आएको छ, अलिकति विशेष प्राथमिकता ऊर्जा क्षेत्रलाई दिएको भनेर पनि चर्चा पनि भइरहेको छ। खास यो बजेटले ऊर्जा क्षेत्रलाई कसरी समेटेको छ?
8: वास्तवमा हामी जस्तो यो देशलाई समृद्ध बनाउने एउटा मेन सम्भागको रूपमा चाहिँ ऊर्जालाई भनेर ल्याएछ सरकारले, र यो ऊर्जा र बजेट मात्रै हेर्दैनौँ हामी, सरकारको लक्ष्य के हो र सरकारले आउने गर्ने 5 वर्षमा के गर्छ र 10 वर्षमा के गर्छ भन्ने कुरालाई चाहिँ मुख्य कुरा हेर्छु। र सरकारले बजेटलाई बनाउँदै गर्दा अथवा सरकारको यो अब आउनुपर्ने, अब गर्नुपर्ने कार्यहरूलाई हेर्दाखेरि सरकारले अलिकति ऊर्जालाई प्रायोरिटी दिए देखिन्छ, किनभने हिजो यो सरकारले जनतासँग वाचा गर्दै गर्दाखेरि, भोट जनताको सामु जाँदाखेरि जुन एउटा वाचा गरेको थियो, त्यो वाचालाई कन्टिन्युसली अगाडि बढाउँदै गएको हो कि जस्तो पनि देखिन्छ, किनभने जनता समक्ष वाचा गरेको थियो, त्यसपछि सय बुद्धिमा थुप्रै कुराहरू परेका छन्, ऊर्जा बाहेक अन्य पनि परेका छन्, तर ऊर्जालाई अलिक प्रायोरिटी दिएको छ र नीति तथा कार्यक्रममालाई पनि एक किसिमले ऊर्जालाई अगाडि बढाएर गएको छ। र यो हेर्दै जाँदाखेरि जस्तो 10 वर्षमा 30,000 मेगावाट उत्पादन गर्ने भन्ने एउटा लक्ष्य ल्याएको छ, वास्तवमा साँच्चै नै यो देशलाई परिवर्तन गर्छ 10 वर्षमा 30,000 मेगावाट बनाउने हो भने, र त्यो सँगसँगै थुप्रै रोकिएर बसेका पिपिएहरू खोलिदिने भनेर भनेको छ। त्यसपछि यो विद्युत व्यापारको लागि छिमेकी देशहरूसँग सहकार्य गर्ने, निजी क्षेत्रलाई पनि विद्युत व्यापारमा दिने, ट्रान्समिसन लाइन निजी क्षेत्रहरूलाई दिने, अझ यो सय दुने बाचापत्रमा त लाइसेन्सको अवधि 50 वर्ष पुर्याइने छ भनेर भनेको छ। र सबभन्दा समस्या के थियो भने थुप्रै आयोजनाहरू अब रिमोटमा हुने भएकोले गर्दाखेरि कतिपय ठाउँमा अवरोधहरू भइरहेको थियो, आयोजनाहरूमा सम्पूर्ण आयोजनाहरूलाई सुरक्षा दिने भनेर चाहिँ सरकारले एउटा खालको घोषणा गर्थ्यो, वास्तवमा यो स्वागत योग्य छ। र हिजोदेखि हामीले उठाइराखेका कुरा र यो 10 वर्ष भित्रमा यति धेरै काम गर्नको लागि चाहिँ अहिले थुप्रै झन्झटिलो प्रोसेसहरू छ सरकारमा अहिले, किनभने हामीले त मेजर त 8 वटा बनाएको छ तर 16 वटा जति मन्त्रालयमा काहीँ न काहीँ पछिसम्म हामीले धाउनुपर्ने हुने रहेछ। वनका त्यस्तै समस्याहरू छन्, त्यसले गर्दाखेरि वान डोर पोलिसी लागू गर्नु पर्यो भनेर हामीले सरकारलाई धेरै पटक भनिराखेका थियौँ, ऊर्जा मन्त्रालय मार्फत सम्पूर्ण कामहरू गर्नु पर्यो भनेर। र अहिलेको सरकारले पनि वान डोर पोलिसीलाई चाहिँ विशेष प्रायोरिटी दिएको छ, त्यसले गर्दाखेरि मलाई लाग्छ यो सरकारले, किनभने सबै कुरा बजेटमा पर्छ भन्ने हुँदैन, हामीलाई बजेटमा भनेको त एक वर्षमा के गर्ने, कति राजस्व छुट दिने अथवा कति ट्याक्स लिने भन्ने कुरा मेजर र प्लानिङ हो, र हाम्रा कुराहरू कतिपय कानुनसँग सम्बन्धित छन्। बजेटमा परेको छ वनका कुराहरू एकद्वार प्रणाली लागू हुने भनेर भनेको छ, तर त्यो कानुन बन्नु पर्यो, र अबका दिनहरूमा यसलाई चाहिँ कार्यान्वयन पक्षमा चाहिँ तुरुन्तै लानु पर्यो। फेरि कस्तो भने यो सरकार हिजोको जस्तो सरकार होइन, यो स्ट्रङ र स्थायी सरकार छ, र हिजोको सरकारले पनि कतिपय ठाउँमा कमेन्ट त गरेका थिए, बजेटमा आएका थिए, राम्रा राम्रा कुराहरू पनि आएका छन्, तर कार्यान्वयन भएन। किन भएन भन्दाखेरि त्यसपछि आफू नै निश्चित भएन, अनिश्चित सरकार थियो, र त्यसले गर्दाखेरि एउटा यो सरकारलाई म्यान्डेट दिएको हुनाले गर्दाखेरि अब यसलाई चाहिँ कानुनी प्रक्रियामा, अब कतिपय कुराहरू बाहिर सुनिन्छ, जस्तो अध्यादेश कि कानुन बनाएर लाने भन्ने कुरा पनि सुनिन्छ, कतिपय कुराहरू यसो हेर्दै जाँदाखेरि हामीले भोगिरहेका कुराहरूलाई हेर्दाखेरि अब फेरि कानुनको पछि लाग्न थाल्यो भने अर्को एक वर्षभन्दा बढी जान सक्ने स्थिति देखिन्छ, किनभने त्यो एउटा ड्राफ्ट बनाउनु पर्यो, मन्त्रालयले पास गर्यो, क्याबिनेट लानु पर्यो, त्यसपछि फेरि संसदमा जानु पर्यो, राष्ट्रिय सभामा जानु पर्यो, समितिमा जानु पर्यो, र यो धेरै लामो प्रोसेसदेखि हामीले भोग्दै आएका, त्यसले गर्दाखेरि सर्टेन कुराहरू चाहिँ अध्यादेशबाट गरेर लगे लाँदाखेरि पनि हुन्छ जस्तो लाग्छ। र अहिले सरकारले यी विकासका कार्यलाई द्रुत गतिमा लानलाई, ऊर्जा तथा पूर्वाधारका क्षेत्रहरूलाई अगाडि बढाउनको लागि चाहिँ सरकारले सनसेट ल ल्याउँदैछ। मलाई लाग्छ त्यो हुन त अब हामीले पनि सबैले सरकारवालाहरूले यसमा हामीले पनि आफ्नो रायहरू दिएका छौँ, र सरकारले विकासका लागि अवरोध हुने कानुनहरू जति छ, वनका कानुनहरू छन् र अन्य यो जमिनका कानुनहरू छन् होइन, र यीसँग सम्बन्धित अन्य जतिपय कानुनहरू छन् यिनीहरूलाई एउटा 10 वर्षको लागि निलम्बन गरेर विकासका कार्यक्रमलाई चाहिँ अगाडि बढाउनलाई सहयोग पुर्याउँछ भन्ने मलाई लाग्छ।
6: अब यो बजेटमा ऊर्जा क्षेत्रका लागि पर्याप्त प्राथमिकता दिएको देख्नुहुन्छ कि केही आंशिक मात्रै छ?
8: होइन, प्राथमिकता भन्दा चाहिँ जस्तो अब 10 मेगावटसम्मको आयोजनाको पिपिए खोलिनेछ भनेर भनेको छ होइन, योभन्दा अघिल्लो सरकारले टेक एन्ड पेका आधारमा पिपिए गरिनेछ भनेर एकदमै विवादित विषय बनेको थियो र सबै पिपिए रोकिया स्थितिमा थियो, र अहिले टेकर पेका आधारमा पिपिए गरिनेछ भनेर भनेको छ, र कतिपय लाइसेन्सहरू काम नगर्नेको लाइसेन्स खारेज गरिनेछ भनेर भनेको छ, त्यो पनि प्रावधान बनाएर साँच्चै नै काम नगर्ने छन् भने त अब खारेज पनि गर्दै जानु पर्यो, र यो प्रोसेसमा भएकालाई पिपिए गरिदिँदै जाँदाखेरि कम्तीमा तिनीहरू काम सुरु हुन्थ्यो भन्ने पनि एउटा छ, र वास्तवमा कतिपय कुराहरू आएका छन्, तर अब यसलाई कसरी बुझ्ने? अब टेक अर पेको आधारमा पिपिए गरिनेछ त भन्यो, तर पिपिए खोलिदिइहाल्यो भने टेक अर पेको आधारमा खोलेछ भन्ने खालको थियो, र एउटा अन्यल चाहिँ हिजोको योभन्दा अघिल्लो बजेटले टेक एन्ड पेका आधारमा गरिनेछ भन्ने कुरालाई त्यो शब्द चाहिँ हटाएको छ। वास्तवमा यी कुराहरू विद्युत प्राधिकरणलाई नै जिम्मा दिएर हिजोको दिनमा त्यही हुन्थ्यो, विद्युत प्राधिकरणले आवश्यक अनुसार पिपिए गर्दै जाने भन्ने खालको हुन्थ्यो, र विद्युत प्राधिकरणलाई आवश्यक परेरै होला 5000 मेगावटको पिपिएको लागि चाहिँ आवेदन आह्वान पनि गरेका थिए, फर्स्ट कम फर्स्ट सर्भमा भनेर धेरै प्रोजेक्टहरूले पेस गरेका थिए, पछि फेरि यो टेक एन्ड पेका कुराले गर्दाखेरि रोकियो, र संसदले हुन त संसदले यसलाई हटाएको पनि थियो, योभन्दा अघिल्लो संसदमा छलफल भएर बजेटबाट यो शब्द हटाइएको थियो भने, तर कस्तो भने संसदले हटाएर संसदले ताली बजाएर मात्रै पनि हट्दैन रहेछ, कागजमा लेख्नेले लेख्दैन भने त हुँदैन रहेछ, त्यसले गर्दाखेरि अबका दिनहरूमा त्यस्तो हुँदैन, र त्यस्तो गर्नेलाई वास्तवमा साँच्चै नै सरकारले छानबिन गरेर कारवाही गर्नुपर्ने हो होइन, यो त जनता र माननीय प्रति गरेको एउटा अपमान हो जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दा अबका दिनहरूमा कम्तीमा यो सरकारले जे बोल्छ त्यो गर्छ र कानुनी हिसाबले यसलाई अगाडि बढाइदिएर जति विद्युत व्यापारका कुरा गराएको छ अरू कुरा गराएछ यी कुराहरूलाई चाहिँ अगाडि बढाइदिइहालेको खण्डमा कम्तीमा अगाडि जानलाई सहज हुन्थ्यो।
7: ऊर्जा क्षेत्रमा निजी क्षेत्रले अपेक्षा गरेका तर बजेटमा नसमेटिएका पनि केही विषयहरू छन् जुन मुख्य विषयहरू?
8: अनि मेजर कुरा भनेको त जस्तो यो पिपिए गरिदिने भन्ने नै कुरा छ, अहिले थुप्रै कुरा छ। अब बजेटमा समेटेको भए पनि हुन्थ्यो, जस्तो लाइसेन्सको अवधि 50 वर्षको बनाइने छ भनेर बनाएछ घोषणा पत्रमा, होइन? अब यो लामो समयदेखि अल्झेर बसेको विद्युत उत्पादन सुरु भइसकेको ट्रान्समिसन लाइन सरकारले बनाएको छैन, विद्युत किनिदिएको छैन हाम्रो, र यसलाई कसरी सम्बोधन गर्ने, र अर्कोतिर हामीले पनि समयमा उत्पादन गर्न सकेनौँ र यसको आरसिओडी म्याद विद्युत उत्पादन गर्ने म्याद थपिदेऊ न भन्दा पनि सरकारले नथपिदिइराखेको ऊ छ। एकातिर विद्युत उत्पादन भएको समयमा नकिनिदिने र हामीले केही समय अलिकति सारिदेऊ न भन्दाखेरि पनि नसारिदिने खालका यी इस्युहरू छन्। अब धितोपत्रकै एकदम लामो समयदेखि पेन्डिङ छ, यी डबल हाइजिनका कुराहरू छन्। हुन त यो बजेटमै आउनुपर्छ भन्ने त होइन, बजेट भन्दा किन मन्त्रालय भन्दा पनि तलका निकाय विभागीयहरूलाई, तर यसलाई कसरी गर्ने भन्ने नीतिगत एउटा शब्दहरू त परेको छ, तर यसलाई कसरी लाने भन्ने छ। र हामीलाई बजेटमा परेका कुराहरू चाहिँ कम्तीमा कार्यान्वयन, र अर्को शासकीय सुधारका 100 दिने कार्यक्रम छ, त्यसमा थुप्रै कुराहरू परेको छ, र यी कुराहरूलाई चाहिँ कार्यान्वयनतर्फ सरकारले अगाडि बढिदिएको खण्डमा कम्तीमा 10 वर्षमा 30,000 मेगावाट उत्पादन गर्ने भनेको छ। उत्पादन गर्नलाई त अब हाम्रो लक्ष्य यो हो र तपाईँहरू आउनुहोस् उत्पादन सुरु गरौँ भनेर सरकारले त त्यो अनुसारको भन्नुपर्ने, तर 180 दिनभित्रमा पिपिए गरिनेछ भनेर भनेको छ। अब सुझाव पनि सुझावको कमिटीहरू बनाएको छ। अब सरकारले सुझावतिर लाग्ने होइन, सरकारले हामीले यो काम गर्न लागेका छौँ, यो काम गर्नलाई अहिले योभन्दा अगाडि पत्रिकामा हामीले पढाएको छौँ, सम्माननीय प्रधानमन्त्रीज्यूले सचिवज्यूहरूलाई निर्देशन दिनुभएको थियो अरे, यो हुँदैन भनेर नआउनुहोस् के गर्यो भने हुन्छ भनेर निर्देशन दिनुभएको थियो अरे। हो त्यस्तै मन्त्रीज्यूहरूले पनि अब सरकारले यो घोषणा गरिसक्यो के काम गर्ने भनेर, त्यस कारण हामीले यो घोषणा गरिसक्यौँ, त्यस कारण यो पुरा गर्नको लागि के गर्नुपर्छ त्यो लिएर आउनुहोस्, कहीँ केही बाधा छ भने त्यो बाधा कसरी फुकाउने त्यो पनि लिएर आउनुहोस् भनेर मन्त्रीज्यूहरूले पनि त्यसरी नै अगाडि बढ्नुपर्छ। नत्र भने अब फेरि सुझावकै कुरा गर्न थाल्यो भने कतिपय ठाउँमा सुझाव त हिजोको मेन्टालिटी पर

0: अगाडि बढाउनु पर्छ र निजी क्षेत्रलाई अगाडि बढाइदिइहाल्नुपर्छ, ट्रान्समिसन लाइन पनि दिइहाल्नुपर्छ, किनकि दिने त भन्यो तर त्यसको समयमा कानुन बनाइदिएन भने फेरि यो यत्तिकै अल्झिरहन्छ। त्यसले गर्दाखेरि यसलाई लाग्छ अब अहिले सरकारले एग्रेसिभली काम गर्न खोजे जस्तो लाग्छ। अब अहिले मन्त्रीज्यू, ऊर्जा मन्त्रीज्यू हेर्दा पनि एकदम एग्रेसिभली काम गरौँ भन्ने खालको लाग्छ, तर हामीले हेर्ने भनेको रिजल्ट हो होइन। त्यस कारणले यसलाई रिजल्टलाई चाहिँ तुरुन्तै दिएर यसलाई अगाडि बढाइदियो भने मलाई लाग्छ यो सरकारले सोचेको लक्ष्य पुरा गर्नलाई सकिन्छ।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी बजेटमा ऊर्जा क्षेत्र समस्या सम्भावनाका बारे कुराकानी गर्दैछौँ। आज हामीसँग हुनुहुन्छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्की। अब सर, यो जुन सरकारले 25 वर्ष एउटा कन्ट्र्याक्ट छ होइन, यहाँ हाइड्रो पावर प्रोजेक्टहरूमा जो जलविद्युत आयोजनाहरूको जुन कन्ट्र्याक्ट निजी क्षेत्रसँग गर्छ त्यसलाई 50 वर्ष पुर्याउने भनेको छ, यो अहिले 25 वर्ष हुँदाखेरिमा निजी क्षेत्रलाई परेका समस्याहरू के थियो र 50 वर्ष पुर्याउँदै गर्दाखेरिमा चाहिँ यसले के समाधान दिन्छ?
0: यो कस्तो भने हिजोको दिनमा पनि ऐनमै प्रष्ट व्यवस्था छ, लाइसेन्सको अवधि 50 वर्षसम्म हुनेछ, र अहिले पनि हाम्रो धेरैको सोचाइ चाहिँ 50 वर्ष होला भन्ने खालको छ एउटा कुरा। अर्को कुरा, हामीले स्थानीयलाई 10% सेयर दिनैपर्छ, त्यो दिँदै जाँदाखेरि पब्लिकमा सेयर बाँड्दै जानुपर्छ। भोलिका दिनमा कुनै न कुनै दिन अब फेरि त्यो पब्लिकमा गइसकेका एकैचोटि सरकारले फिर्ता लिन्छु भन्दा त्यसको के हुन्छ त्यतिखेर, एउटा त्यो पनि अहिले सरकारले भनिदिनुपर्छ तपाईँहरूको लाइसेन्सको अवधि यति छ, त्यसलाई मध्यनजर गरेर लगानी गर है भनेर भनिदिनुपर्छ एउटा। र अर्को कुरा, आजको दिनमा यति धेरै महँगी बढ्दैछ कि यही आजभन्दा 10 वर्ष 15 वर्ष अगाडिको पिपिए रेट र आजको बजार भाव त्यो काहीँ म्याचिङै गर्दैन, भोलि कसैले उत्पादनमा लगानी नै नगर्न सक्ने स्थितिहरू आउन सक्छ। त्यसैले गर्दाखेरि कम्तीमा स्थिर सरकारको नीति के हो त भन्ने खालको एउटा यसलाई चाहिँ निर्णय गरिदियो भने सजिलो हुन्छ, अनि त्यसपछि त्यही अनुसारले त्यही ऐन कानुन र त्यसैको कार्यविधिको परिधिभित्र रहेर नेपाली अथवा विदेशीहरूले लगानी गर्छन्। नत्र भने ऐनमा एउटा कुरा छ, त्यसपछि बाहिर अरू अरू कुरा आउँदै गर्दाखेरि भोलि सबै नै फेरि अदालततिर जाने व्यवस्था हुनसक्छ। त्यसैले गर्दाखेरि यसलाई चाहिँ वास्तवमा यो कुरा सर्ट आउट भइसकेको छ, सरकारले अहिले सरकारमा भएको पार्टीले जनतासँग जाँदैखेरि पनि आफ्नो वाचा पत्रमा हामी लाइसेन्सको अवधि 50 वर्ष पुऱ्याउँछौँ है भनेर भनिसक्नु भएको छ, र अहिले झन्डै झन्डै 80 लाखभन्दा बढी नेपालीहरूले यो क्षेत्रमा लगानी गरेका छन् होइन, त्यस कारणले गर्दाखेरि उहाँहरूले पनि नजिकबाट हेरेको छ। त्यसैले गर्दाखेरि मलाई लाग्छ सरकारले वाचापत्र पुरा गर्छ, र अहिले कामको स्पिड हेर्दा पनि वाचापत्र अनुसारै गर्दै गरेका देखिन्छ।
1: ऊर्जा क्षेत्रमा अहिलेको लगानी चाहिँ कस्तो छ, विगतमा कस्तो थियो, र अब यो स्थिर सरकार आएको छ, यसले लगानीकर्तालाई कतिको उत्साहित बनाएको छ?
0: यो जस्तो अहिले हेर्दाखेरि झन्डै 12,500 मेगावाट पिपिए भइसकेको छ, 4,300 मेगावाट चाहिँ बिजुली उत्पादन भएको छ, त्यसमा 85% जति नेपाली निजी क्षेत्र नेपाली जनताले लगानी गरेका छन् त्यसमा, र अझै थुप्रै टोटलमा हेर्दाखेरि आजको समय हेर्दाखेरि झन्डै झन्डै 34,000 मेगावाट चाहिँ लाइसेन्स लिएर अगाडि बढिसकेका छन्, त्यसैमध्ये 16,000 मेगावाट चाहिँ पिपिएको लागि एप्लाई गरेर बसेका छन्, र आज झन्नै झन्नै अब यो त डेली बढिरहेछ, झन्नै झन्नै 13-14 खरब जति लगानी यो क्षेत्रमा भइसकेका छ, र थुप्रै आयोजनाहरू अन्डर कन्स्ट्रक्सनमा छन्, र अबको 2-3 वर्षमा अर्को झन्नै 5 खरब जति बढ्ने स्थितिमा पुगेका छ, किनभने सबै आयोजनाहरू अन्डर कन्स्ट्रक्सनमा भएको हुनाले गर्दाखेरि, र अब सरकारको साँच्चै आज जुन वाचापत्र जुन शासकीय सुधारका 100 दिनका 100 बुँदेमा लेखेका र नीति तथा कार्यक्रममा प्रस्तुत भएका कुराहरूलाई अगाडि लिएर सरकारले नीति बनाएर अगाडि बढाएर दिएर जाने हो भने यो देशलाई यो सरकारले सोचेको सपना यो रोजगारदेखि लिएर यो जिडिपीको एउटा स्टेजमा पुर्याउने भन्ने त्यो छ, र 100 बिलियनको यो इकोनोमी भन्ने कुरा चाहिँ वास्तवमा जलविद्युतले पुर्याउन सक्छ भने यही मात्रै एउटा आधार हो, र जलविद्युत अथवा ऊर्जा नै हो, र ऊर्जा पछि मात्र अन्य सेक्टरहरू ओपन हुन्छ.

0: आज आइटीका कुरा गर्छौँ, इन्डस्ट्रीका कुरा गर्छौँ, थुप्रै खालका नयाँ नयाँ एआईका कुरा गर्छौँ, होइन, पाँचवटा सातवटा प्रदेशमा अब नयाँ नयाँ इन्डस्ट्रीहरू राख्ने कुरा गर्छौँ हामी। यी सबैलाई बिजुली भएन भने त त्यो सम्भावनाको कुरै छैन, होइन। त्यसले गर्दाखेरि अस्ति भर्खरै सम्माननीज्यूको कुरा पनि सुनेको थिएँ, हामी प्रत्येक घरको चुलोमा बिजुली पुर्याउने कुरा गर्छौँ। अब कुरा मात्रै गरेर होइन, अब बिजुली खपत त त्यहाँ हुन्छ, र मैले धेरै पटक भने साँच्चै नै हामीले त्यहाँ पुर्याउने हो भने अब पूर्वाधारमा खर्च गर्नु पऱ्यो। यसपालि त्यही भएर बजेट धेरै राखेको छ। यदि भए जति सबैले एउटै टाइममा इन्डक्सन बालिदियो भने यो लोड धान्नै सक्दैन। त्यसले गर्दाखेरि काठमाडौँमा मात्रै 50 अरबभन्दा बढी लाग्छ होला।
1: अनि त्यो सही हो त्यो कुरा?
0: अनि त्यो सही हो, यो त मैले 5 वर्षदेखि यो हामीले त सधैँ भनिरहेको कुरा। र त्यसले गर्दाखेरि गाडी नै गाडी किनेर पनि हुँदैन, बाटो बनाउनुपर्छ। त्यस कारणले गर्दा त्यहाँ पुग्ने क्वालिटीको पहिला पूर्वाधारमा खर्च गरौँ है भनेर हामी भनेका छौँ। र यसपालि सरकारले सबभन्दा बढी बजेट पूर्वाधारमा दिएको छ। पूर्वाधारको विकास भएपछि मात्रै अन्य सेक्टरमा हुन्छ। त्यसले गर्दाखेरि अब पूर्वाधारको विकास गर्यो भने खपतमा जोड दिन थाल्छन्। खपतमा जोड दिने बित्तिकै अब अहिले नै ग्यासमा कमी आउन थालेको छ, इन्धनमा कमी आउन थालेको छ, होइन। त्यसले गर्दा प्रचुर मात्रामा क्वालिटीका बिजुली र समयमा बिजुली पाइन्छ भन्ने खालका कुराहरू ग्यारेन्टी गर्यो भने सरकारले भनेको छ। अब जस्तो 30,000 मेगावाट बिजुली उत्पादन गर्नलाई त झन् टोटलमा त 70 खरब लाग्छ। भनेपछि यो क्षेत्रले नै नेपालीलाई मात्र होइन, विदेशमा बस्ने नेपाली मात्र होइन, संसारभरिका मान्छेहरू अहिले व्यापारीहरू चाहिँ नेपालमा लगानी गर्नको लागि भनेर उत्साह हुन थालेका छन्।
1: भनेपछि अहिले यो लगानीको आकर्षण बढ्दो छ, तर अब सरकारले पूर्वाधारमा लगानी गर्नु नै पर्छ, बजेट पनि छुट्याएको छ, हामीले अपेक्षा गरौँ यो बजेट कार्यान्वयनमा द्रुत गतिमा अगाडि बढ्छ। यो प्रसारण लाइन अभावले निजी क्षेत्रका परियोजनामा चाहिँ कस्तो असर पार्दो रहेछ?
0: थुप्रै जसो अहिले साउब्याज तिर्न सकेका छैन, बिजुली उत्पादन भएको छ, ट्रान्समिट हुँदैन, साउब्याज तिर्न सकेका छैन। र सबभन्दा पहिला पूर्वाधार बनाउने जिम्मा भनेको सरकारको हो, अहिलेको सरकारले बुझिएको छ। हामी योभन्दा अघिल्लो पनि हुन त सरकारले बनाउनु पर्ने पूर्वाधारको कुरा, ट्रान्समिसन लाइनका, हामी राज्यलाई गएर, सरकारलाई गएर, अर्थमन्त्रीलाई गएर भन्थ्यो कम्तीमा पूर्वाधारको क्षेत्रमा बजेट छुट्याइदिनुहोस् है।
1: र पूर्वाधार भनेर त के चाहिँदो रहेछ?
0: मेजर भनेको हामीले भनेको त ट्रान्समिसन लाइन हो, हुन त बाटो पनि हो, बाटो भएन भने, र बाटो भनेको जनता जनमाझमा पुग्ने हो, र अर्को ट्रान्समिसन लाइनमा हो, होइन, र अर्को डिस्ट्रिब्युसन। अहिले काठमाडौँकै कुरा गऱ्यौँ नि, यो पनि यहाँ भएका कतिपय पुराना त्यो लोड एकदमै 11 केभीदेखि त्यहाँ एकदमै पुराना सिस्टमका छन् होला, ट्रान्सफर्मरहरू फेर्नुपर्ने होला, होइन, यी सबै कुरामा चाहिँ बजेट दिनु पऱ्यो। त्यस कारणले गर्दा मात्रै अनि हामी एकदमै बिजुलीमय देशमा पुर्याउन सकिन्छ भनेर हामीले भनेको थियो, अहिले खर्च गरेको छ। त्यस कारण एउटा कुरा, उत्पादन हुने बिजुली समयमा ठाउँमा पुर्याउन सकिन्छ, र त्यहाँ पुगेको बिजुली खपत गर्ने ठाउँमा पुर्याउनलाई क्वालिटीको बिजुली त पुर्याउनु पऱ्यो नि। त्यस कारण दुइटै कुरा गर्न सकिन्छ। त्यस कारणले गर्दाखेरि यसमा चाहिँ खर्च गर्नु पऱ्यो, यसमा काम गर्नु पऱ्यो भनेको छ। मलाई लाग्छ सरकारले अब त्यतातिर अगाडि बढाए जस्तो लाग्छ। यसलाई चाहिँ बजेट छुट्याइन्छ, बजेट खर्च हुँदैन, बजेट खर्च नहुने भनेको काम नहुने हो। त्यस कारणले गर्दा यसलाई द्रुत गतिमा काम गर्ने, होइन, काम नगर्नेलाई कुन खालको पनिस गर्ने, त्यो खालको काम गर्ने, तर काम गर्नुभन्दा अगाडि गर्नुपर्ने पूर्वाधारहरू, वनले रोक्यो भन्छ, एउटा पोल सार्दैन भनेर रोक्यो भन्छ जग्गा अधिकरणले, यी कुराहरू चाहिँ सरकारले गरिदिनुपर्ने कुरा चाहिँ त्यसलाई टेन्डर दिनु अगाडि नै सकिदिने खालका कुराहरू गरेर सरकारले भनेको समयमा यो काम चाहिँ सक्नु पऱ्यो।
1: हाम्रै स्वदेशका लगानीकर्तालाई पनि आकर्षण गर्नुपर्ने अवस्था छ अहिलेको अवस्था, किनकि अर्थतन्त्र अलिकति धरायसी नै छ। हाम्रो तथ्याङ्कले पनि त्यो देखाउँछ, सरकार अलिक त्यसलाई सुधार उन्मुखतर्फ बढिरहेको छ। नयाँ विदेशी लगानीकर्ता पनि ल्याउनु पर्ने अवस्था छ। अब हाम्रो नीति त पुरानै छ, अघि पनि सरले केही कुराहरू उकाइसक्नु भयो त्यसको छलफलमा। यो नीतिगत सुधार चाहिँ हामीले तत्काल गर्नुपर्ने काम, दीर्घकालमा र मध्यकालमा चाहिँ कसरी अगाडि बढ्नुपर्छ यो क्षेत्रलाई सुधार गर्दै अगाडि बढ्नको लागि?
0: जस्तो सरकारले अब थुप्रै कुराहरू, यी कुराहरूलाई राखेको छ, यसलाई कानुन बनाउनु पऱ्यो कि। जस्तो अहिले सनसेट लको कुरा गरेको छ, लगाउनु पऱ्यो, लगानी गर्नको लागि सहज खालका वातावरण बनाइदिनु पऱ्यो सबभन्दा ठुलो कुरा, र लगानी गर्नलाई आकर्षित हुने खालका, किनभने आज त हामीलाई चाहिएको छ। त्यस कारणले त्यो खालको गर्नु पऱ्यो र विदेशी लगानीको कुरा पनि अब अहिले बजेटको कुरा गर्दा नीति तथा कार्यक्रमको कुरा गर्दा यो सयबुद्धि कुरा गर्दाखेरि एकदम आकर्षक छ तर त्यसलाई कानुनमा परिवर्तन गर्नु पऱ्यो कि कानुनमा परिवर्तन नगरिन्जेलसम्म के पनि सम्भव हुने रहन्छ किनभने हिजोको योभन्दा अघिल्लो वर्षमा पनि हामीले बजेटको स्वागत गऱ्यौँ थुप्रै ऊर्जाका कुराहरू पर्या छन् यही पर्या छ जस्तो इआइए यति दिनमा सक्ने भनेर बनाएको छ होइन त्यसपछि अरू ट्रान्समिसन लाइनका कुराहरू छन् थुप्रै कुराहरू छन् तर त्यो कहिले लागू भएन कि भ्याटमा पर मेगावट 50 लाख रिफन्ड गर्ने भनेर बजेटमा आयो तर त्यो लागू भएन अब कुन दिन अब मुद्दा जानुपर्ने स्थिति आइसक्यो त्यसले गर्दाखेरि सरकारले गरेका कुराहरू यसलाई जति अहिले गरेका छ धेरै मागेर सरकारले गर्न नसक्ने कुरा मागेर पनि हुँदैन कम्तीमा कमिट गरेका छ यसलाई कानुनत कानुन बनाउँदाखेरि यसका नीति नियम बनाउँदाखेरि बरु हाम्रा सल्लाह सुझाव निजी क्षेत्रको चाहे पनि निजी क्षेत्रहरूले त्यो पनि दिन्छन् तर यसलाई तुरुन्त लागू गरेर र सरकारले ऊर्जाको क्षेत्रलाई अगाडि बढाउने भनेर एउटा पब्लिक अनाउन्समेन्टै गरेर र जनताहरू लगानी गर्नको लागि तपाईँहरू पनि आउनुहोस् हामी राज्यले बनाउने नीति नियम र कानुन हामी बनाउँछौँ तपाईँहरू लगानी गर्नुहोस् भन्ने खालको वातावरण बनाइदियो भने नेपाली जनताले पनि धेरै लगानी गर्न सक्छन् विदेशमा बस्ने नेपालीहरू छन् अनि नपुगेका मात्रै विदेशीहरूलाई लगानी गर्ने हो र सरकारले अहिले अगाडि बढिरहेको छ यसलाई चाहिँ नीतिगत सुधारहरू गरेर अगाडि बढ्नुपर्छ
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा बजेटमा ऊर्जा क्षेत्र समस्या र सम्भावनाका बारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानका अध्यक्ष गणेश कार्कीसँग कुराकानी गरिरहेका छौँ उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super.

0: word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
1: Safety!
0: Michelin, Michelin, Michelin.
2: World's number one tire brand.
3: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
3: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
4: यहाँ टियु अन्तर्गतका एमबिएस बिबिए बिबिएम र बिबिएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
4: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेसनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बजेटमा ऊर्जा क्षेत्र समस्या र सम्भावनाका बारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँग कुराकानी गरिरहेका छौँ। सरलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ। अब हामीले यो ऊर्जा क्षेत्रको बारेमा कुराकानी गरिरहँदा बजेटका कुराहरू गऱ्यौँ, यसका समस्या, नीतिगत कुराहरू, वैदेशिक लगानीका कुराहरू पनि गऱ्यौँ। अब नेपालले विद्युत निर्यात बढाउने लक्ष्य लिएको छ, बजेटले त्यसलाई सहयोग गर्ने व्यवस्था गरेको छ, त्यसरी हामीले अब निर्यातमुखी हुनको लागि चाहिँ अघि त तपाईँले एउटा प्रसारण लाइनको कुरा उठाइसक्नु भएको थियो।
3: अनि जस्तो बजेटमा दुईवटा कुरा गरेको छ, जस्तो एउटा उत्पादन भनेको छ, एउटा चाहिँ ट्रान्समिसन लाइनमा निजी क्षेत्रलाई दिइनेछ भनेर भनेको छ, र यो ट्रान्समिसन लाइन समस्या पऱ्यो। अर्को कुरा, निजी क्षेत्रलाई पनि विद्युत व्यापारको लागि अगाडि बढाइनेछ भनेर भनेको छ। वास्तवमा सरकारले सबै कुरा सरकारले नै गरेर सकिन्छ भन्ने हुँदैन, र जी2जीमै काम गर्दाखेरि कहिलेकाहीँ थुप्रै प्रोसेसहरू हुन्छ, र भारतमा पनि थुप्रै निजी क्षेत्रहरू झनै झनै 50-60 चाहिँ निजी क्षेत्रका कम्पनी छन् विद्युत व्यापारमा काम गर्नेहरू। त्यस कारण निजी क्षेत्रले काम गर्यो भने छिटो छरितो काम गर्न सकिन्छ, त्यसैले गर्दाखेरि निजी क्षेत्रलाई पनि, फेरि निजी क्षेत्रले उत्पादन गर्दै गरेका बिजुलीहरू म आफै निजी क्षेत्रका कम्पनीहरू आइदिए भने बेच्नको लागि सजिलो हुन्थ्यो भन्ने खालको कुरा पनि हो, र हामीलाई उत्पादन गरेर हामीलाई पुगेको बढी भएका बिजुलीहरू छिमेकी देशहरूमा बिक्री गर्नको लागि सरकार पनि त्यो अनुसारले लबिङ गरिरहेको देखिन्छ। र अहिले भर्खरै भएको अब राजसभाका सभापतिको भिजिटमा पनि ऊर्जालाई अलिकति प्रायोरिटी दिया देखिन्छ, र यो परराष्ट्र मन्त्रीजीको भिजिटमा पनि ऊर्जाका कुराहरू अलिकति उठाइएको जस्तो देखिन्छ। र अहिले हेर्दाखेरि मध्यपूर्व एसियाको यो के अरे क्षेत्रको यो हेर्दाखेरि त्यहाँको सङ्कटले गर्दाखेरि भारतमा पनि कुनै न कुनै किसिमको सङ्कट होला जस्तो देखिन्छ, र यो नै राइट टाइम हो यसलाई हामीले चाहिँ राम्रोसँग उसँग डिल गर्न सक्यो भने लङ टर्म व्यापार गर्न सकिन्छ भारतसँग। त्यसैले गर्दाखेरि सरकार बढीभन्दा बढी बिजुली नेपालमा खपत गरौँ भनेर लागेको छ, र त्यो सँगसँगै बढी भएका बिजुलीहरू चाहिँ कसरी छिमेकी देशहरूमा बेच्ने भनेर त्यो अनुसारले लागेको छ, र निजी क्षेत्रहरू पनि तपाईँहरू पनि तयार हुनुहोस् है भनेर भने जस्तो देखिन्छ।
2: यो अहिलेसम्म हाम्रो एग्रिमेन्ट सम्झौता भनेको भारत र बङ्गलादेशसँग छ होइन, विद्युत निर्यात विस्तारका लागि सरकारले यी देशहरूसँग थप विस्तार गर्नको लागि के गर्नुपर्छ?
3: अनि कम्तीमा यो अहिलेकोलाई 10,000 मेगावाट भारतमा बेच्ने भनेर भनेको छ, यसलाई चाहिँ लङ टर्म एउटा पिपिए गरेर अब 50 वर्षको लागि 30 वर्षको लागि बेच्ने भन्ने खालको एउटा नीति लिनुपर्छ, र त्यो बाहेकका, किनकि यो अहिले सबभन्दा समस्या प्रत्येकचोटि के अरे एप्रुभल लिनुपर्ने स्थिति छ, र एप्रुभल नदिने र हामी नेपालबाट 1,000 मेगावाट बिजुली यो दिनमा दिन सक्छौँ है भन्ने, किनभने अहिले त हामीसँग पनि बिजुली छैन, 2-3 महिना 4 महिना बिजुली हुन्छ, अर्को 5-6 महिना बिजुली उनीहरूसँग किन्नुपर्छ होइन, त्यसले गर्दाखेरि कम्तीमा हामी उत्पादन गर्छौँ यति बेच्न सक्छौँ भन्ने हिसाबले हामीले कन्क्रिट प्लान पनि दिनुपर्छ, र भारतसँग पनि कम्तीमा ल है हामी हाम्रा यति बिजुली दिन सक्छौँ, तिमी 30 वर्षको लागि 50 वर्षको लागि किन्देऊ भनेर त्यो अनुसारले हामीले उहाँहरूसँग छलफल गर्न सक्यो भने कम्तीमा एउटा लङ टर्म व्यापार, स्थायी व्यापार हुन्छ। त्यस कारणले गर्दा सरकारले यतातिर पनि लागेको देख्छ, र कोही कोही बेला अब बर्खामा बढी भएका बिजुली त्यसलाई त अब डेली बेसिसमा अब यो एक्सचेन्जमा लगेर बेच्दा पनि त्यो फरक हुन्छ, तर हाम्रो अलिकति ब्याङ्क फाइनेन्सिङ गर्नुपर्ने भएको हुनाले गर्दाखेरि लङ टर्म एग्रिमेन्ट गराउन सक्यो भने कम्तीमा सुरक्षित लगानीकर्ताहरू पनि सुरक्षित हुन्थे।
2: जस्तो सर, एउटा कुरा मलाई जान्न मन लाग्यो, तपाईँ एउटा इपानको नेपालको अध्यक्ष पनि भएको नाताले, यो जस्तो बर्खामा बढी भएको बिजुली हाम्रो हिउँदमा घटिरहेको हुन्छ, बिजुली पुगिरहेको हुँदैन, यो स्टोर गर्ने सिस्टम चाहिँ के छ हाम्रो नेपालमा, त्यो छ कि छैन, वा विश्वमा चाहिँ के छ यसमा?
3: अनि स्टोरेज प्रोजेक्टहरू बनाउन थालेका छन् भर्खरै, यो पहिला त अब सजिलो खालको नीति थियो, अब किन बिजुली चाहिएको थियो उत्पादन गरिहाले, अब चाहिँ बिस्तारै बिस्तारो स्टोरेज प्रोजेक्टलाई यो बजेटले पनि स्टोरेजलाई अलिकति प्रायोरिटी दिएको छ, एउटा कुरा, अर्को चाहिँ सर्ट टर्म स्टोरेज भनेको त ब्याट्री नै भनेको, ब्याट्री अब कतिसम्म यो ग्रिन इनर्जी हो कि होइन भन्ने कुरा आउँछ, तर लङ टर्म स्टोरेजको लागि त जस्तो कुलेखानी जस्तै चाहिँ अब त्यस्ता प्रोजेक्टहरू बनाउनको लागि सरकारले थुप्रै खालका प्रायोरिटीहरू दिएका छन्। अब यो फाइनेन्सिङदेखि लिएर यो आइपिओ जाने सुविधाहरूदेखि लिएर थुप्रै यो बजेटले पनि गरेका छ। त्यस कारणले अबका दिनहरूमा त्यतातिर सरकार अलिकति अगाडि बढ्छ कि भन्ने लाग्छ। तर हिजोको दिनमा अब यो रन अफ रिभर नै चलाएको थियो, तर त्यति हुँदा पनि के चाहिँ राम्रो छ भने हामीसँग बर्खामा बढी बिजुली हुन्छ र हिउँदमा कम हुन्छ। हामीसँग बर्खामा चाहिँ बढी भएका बिजुली भारतका कतिपय हाम्रा सहरहरूमा बर्खामा धेरै बिजुली चाहिन्छ अत्याधिक गर्मीका कारणले गर्दाखेरि, त्यसले गर्दाखेरि हामीलाई नेचरले पनि साथ दिएको छ। यो कुरालाई हामीले साँच्चै नै उहाँहरूसँग रिलेसन मेन्टेन गरेर यो कुरालाई चाहिँ साँच्चै व्यापारमा बदल्न सक्यो भने हामीलाई पनि फाइदा हुन्छ, उहाँहरूलाई पनि फाइदा हुन्छ।
2: भनेपछि अब निर्यातमुखी जलविद्युत परियोजनाका लागि सरकारले विशेष व्यवस्था कायम गरेर अगाडि बढ्न चाहिँ आवश्यकता छ,
3: त्यो चाहिँ अपरिहार्य हो। किनभने अहिले 12,000 मेगावाट उत्पादन अहिले अब के गरेन भने 12,500-13,000 पुग्छ, सबै खपत गर्न सकिन्छ कि सकिँदैन भन्ने एउटा कुरा। 13,000 खपत गर्यो भने पनि फेरि हिउँदमा त हामीसँग 4,000-5,000 हुन्छ, फेरि 6,000-7,000 मेगावाट बिजुली उता उसँग किन्नुपर्ने हुन्छ। त्यस कारणले हाम्रो प्रायोरिटी भनेको 12 महिना हामीलाई कति बिजुली चाहिन्छ त्यति बिजुली चाहिँ 12 महिनालाई पुग्ने बिजुली हामी खपत गरौँ। मिनिमम कति सरकारले 13,500 भनेको छ, 13,500 12 महिनालाई खपत गरौँ र त्योभन्दा बढी उत्पादन भएको बर्खामा त हामीसँग बढी हुन्छ जहिले पनि। ती बिजुलीहरू कसरी छिमेक देशमा भारत छ, बङ्गलादेश छ, अब अलिअलि अब भनौँ न 5,000-6,000 मेगावाट त चाइनातिर बेच्न सकिएला, त्यतातिर चाहिँ अलिक पहल गर्नुपर्ला।
2: जस्तो सर अब अहिले यो मध्य पूर्वमा चलिरहेको यो द्वन्द्व छ नि, यसले हाम्रो यो ऊर्जा क्षेत्रमा चाहिँ कतिको प्रभाव पारेको छ कि नै?
3: अनि प्रभाव त जस्तो इन्धनको मूल्य बढाएको छ त्यसले एकदम ठुलो प्रभाव पारेको छ, तर यसलाई अपर्च्युनिटीको हिसाबले हेरेर सरकारले अब साँच्चै यस्ता खालका समस्याहरू भोलि पनि पर्ने रहेछन् र ऊर्जा उत्पादनमा बढी जोड दिएर र यस्ता खालका उद्योग धन्दाहरू कल कारखानाहरू र यो कम्तीमा खाना पकाउनेदेखि गाडी चढ्नेदेखि लिएर डेली हामीलाई ऊर्जा चाहिने ठाउँहरूमा चाहिँ कम्तीमा विद्युतले त्यसको परिपूर्ति गर्यो भने कम्तीमा धेरै टेन्सन लिएर जनताहरू हिँड्नु पर्दैन थियो। किनभने आजको दिनमा पनि त यो ग्यासको लाइन कति लामो हुन्थ्यो होला, अहिले त छैन नि। कम्तीमा एकछिन ढिलो छिटो होला, खाना त पकाएर खान पाउँछु भन्ने त छ नि इन्डक्सनले गर्दाखेरि, होइन? त्यसले गर्दाखेरि सरकारले यसलाई चाहिँ अलिकति जोड दिनुपर्छ भन्ने लाग्छ। र अब परनिर्भर होइन आत्मनिर्भर हुने, स्वदेशी उत्पादनलाई खपतको बढाउने सरकारले पनि त्यो प्रायोरिटी दिने र हामी जनताले पनि त्यतातिर लाग्नुपर्छ।
2: जस्तो यो उत्पादन बढ्दै जाँदा आन्तरिक खपत बढाउने भनिरहँदाखेरिमा जुन अब सरकारले भर्खरै एउटा जुन ट्याक्स लगाइदियो, भ्याट लगाइदियो, यसले चाहिँ यो जलविद्युत हाम्रो यो प्रयोगमा चाहिँ केही फरक पार्छ कि नै?
3: अलिक ठुल्ठुलालाई अब ऊ होला, तर हेर्दाखेरि थोरै तिर्नेहरूलाई त्यति धेरै ठुलो धेरै पैसामा लाउनु हुन्थ्यो हुँदैन थियो, एउटा फरक कुरा हो। र हामी चाहिँ हाम्रा बिजुली हामी बेच्छौँ नि, हामी बिजुली हाम्रा बिजुलीमा चाहिँ भ्याट लाऊ भनेर हामी भनिरहेको थियौँ हामीले धेरै, किनकि हामीले भ्याट क्लेम गर्न पाएनौँ। तर एकदम हेर्दाखेरि त्यस्तो एकदमै धेरै ठुलो असर पर्छ जस्तो लाग्दैन निम्न तथा मध्यवर्गका लागि, र अलिकति ठुलो चलाउँछु भन्नेलाई चाहिँ अलिकति केही भन्दा अलिकति बढी चाहिँ देखिन्छ। अब सबैतिर कुरा त उठिरहेको छ, अब ट्याक्स बढाउँदाखेरि त उठिहाल्छ, कति ठाउँमा घटाएको छ होइन, अब हाम्रै 10 लाखसम्मको इन्कमको कुरा गरेको छ, त्यो ठुल्ठुला इन्कमहरूलाई पनि छ। अब सरकार चल्नु पऱ्यो त्यसैको लागि बढायो होला यसमा, तर सरकारले यसलाई कसरी सोचेर चाहिँ अगाडि बढाउनु पर्छ भन्ने लाग्छ।
2: जस्तो जसले अलिकति सानो उद्यमहरू गर्छ नि बिजुली बढी खपत गरेर, उनीहरूलाई त केही असर पर्ने जस्तो देखिन्छ नि होइन?
3: त्यो सानोतिनो उसलाई त अलिकति 5% फरक पर्ने भयो, र सर्टेन 50 किलोवाटभन्दा माथि बढ्नेलाई 5% बढ्यो भनेर सोच्दा हुन्छ। त्यो सानसानोलाई त बढेन छ, किनभने अस्ति अर्थमन्त्रीज्यूले हिसाब गरेर देखाउँदै हुनुहुन्थ्यो 1,000 तिर्नेलाई 25 रुपियाँ बढ्यो भनेर, त्यसले गर्दाखेरि जति बढ्दै गयो त्यो छ। तर के चाहिँ हुनुपर्छ भने एकदमै धेरै खपत गर्छु भन्नेलाई ट्याक्स लिने भ्याट लिने अर्कै कुरा, तर अलिकति रिबेट दिने चलन चाहिँ गर्नुपर्छ। धेरै बिजुली खपत गर्छु भन्नेलाई चाहिँ त्यो भोलिका दिनहरूमा त्यो अलिकति त्यसलाई इन्सपायर गर्ने नीति चाहिँ ल्याउनुपर्छ र ग्याप पनि धेरै छ हामीले बेच्ने र सरकारले बेच्नेमा अब भोलिको दिनमा बा रेटै घटाइदिन्छ कि बिजुलीको त्यो त्यताबाट सब्सिडिज दिन सक्छ सरकारले अब चाह पनि र यसैले साना उसलाई चाहिँ त्यति धेरै असर परेको देख्दैन र बिचका र ठुलालाई चाहिँ अलिकति केही न केही पैसा बढ्यो
2: जस्तो अब यसरी हाम्रो आयोजनाहरू बढिरहेको छ नि एकदम छिटो तत्काल आयोजना बनेर नेपालले फाइदा लिन सक्ने त्यस्ता ठुला आयोजनाहरू चाहिँ के छन् कस्ता कस्ता आयोजनाहरू
3: थुप्रै आयोजनाहरू छन् जस्तो 12,500 मेगावटकामा 43,000 बनिसक्यो र अर्को 5,000 भन्दा बढी झन् 6,000 मेगावट कन्स्ट्रक्सनमा छन् भनेपछि यी त 2-3 वर्षमा बन्छन् अर्का 2,000 भन्दा बढी आयोजना चाहिँ फाइनेन्सियल क्लोजरका चरणमा छन् भनेपछि धेरै आयोजनाहरू बन्ने चरणमा छन् अहिले सरकारले अब फर्दर म केही गर्दिनँ भनेर निर्णय गर्यो भने पनि छन् 12,500 वर्षमा पनि 11,000 मेगावाट बिजुली उत्पादन हुने चरणमा पुगिसकेका छन् ती बाहेकका अरू थुप्रै आयोजनाहरू निजी क्षेत्रले पनि ठुल्ठुला 300-400-500 मेगावटका आयोजनाहरू लिएर पिपिएको पर्खाइमा बसेका छन् अब त्यो पिपिए कहिले खोलिदिने भन्ने सरकारको निर्णय बित्तिकै उनीहरू अगाडि बढिहाल्थे त्यसैले गर्दाखेरि सरकारले जुन खालको सोच लिएर अगाडि बढ्छ हामी त अझ के भन्छौँ भने अहिले थुप्रै सरकारले यो वर्ष पनि धेरै आफै गर्ने भनेर भनेको छ राज्यले म सबै कुरा आफै गर्छु भन्ने राम्रो कुरा हो राज्य धनी हुन्छ तर राज्यले गर्दाखेरि राज्यसँग त्यो खालको सोर्स छ कि छैन त्यो खालको पैसा छ कि छैन र राज्यले गर्दै गर्दाखेरि कति कस्टमा बनाउँछ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ भन्ने लाग्छ मलाई किनभने हिजोका उदाहरणहरू हेर्दाखेरि राज्यले बनाएका आयोजनाहरू निकै मगा परेकाहरू पनि देखिन्थ्यो र राज्यले नीति निर्माण गरेर नीति ऐन कानुन निर्देशिका के हुन्छ त्यो बनाइदिएर निजी क्षेत्रहरूलाई र तपाईँहरू बनाउनुहोस् अगाडि बढाउनुहोस् भनेको खण्डमा अझ त्योभन्दा राम्रा र त्योभन्दा राम्रो कस्टमा पनि बनाउँछ त्यस कारण सरकारलाई पनि हामीले त्यो त्यसो गर्दा पनि राम्रो हुन्छ भनेर सुझाव त दिएका छौँ तर अब राज्यले म हामी गर्छौँ भन्यो भने कसैले नगर भन्ने कुरा थाहा हुँदैन
2: जस्तो अब सरकारले नवीकरणीय ऊर्जा भनेर जस्तो सौर्य ऊर्जा पम्प स्टोरेज ब्याट्री स्टोरेज जस्ता क्षेत्रमा बजेटले पर्याप्त ध्यान दिएको देखिन्छ यो स्टोरेजहरू चाहिँ सबै नै आवश्यकता छ कि नेपाललाई चाहिने चाहिँ प्रमुख स्टोरेज कुन कुन आवश्यकता छ कसरी अगाडि बढ्दाखेरि चाहिँ भोलि भने सरकारलाई निजी क्षेत्रलाई यसले राहत महसुस दिलाउन सक्छ
3: अनि सोलर त अब सर्ट टर्म के अरे उसको लागि दिनभरिको लागि हो होइन सोलर त कति ठाउँमा हुन्छ र चाँडै पनि बन्छ त्यो राम्रै हो अब अगाडि बढिरहेको छ राज्य पम्प स्टोरेज कति सम्भव छ के छ भनेर अब स्टडीको फेजमै छ र स्टोरेज प्रोजेक्टतिर अलिकति लाग्नुपर्छ सरकारले अलिकति किनभने हामीलाई पिकिङको बेलामा अथवा यो हिउँदको बेलामै बिजुली कम हुने भएको हुनाले गर्दाखेरि राज्यले त्यतातिर लाग्नुपर्छ र त्यही खालका पोलिसीहरू अगाडि बढाएर लाग्नुपर्छ भन्ने मलाई लाग्छ र काहीँ न काहीँ मिक्स एनर्जीको विकास त गर्दै जानुपर्छ किनकि एकै खालका अहिले भने जस्तो रन अफ द रिभर मात्रै भयो भने हामीसँग हिउँदमा त झन्नै 30% मात्रै बिजुली हुन्छ त्यसले गर्दा नपुग्न सक्छ त्यस कारणले गर्दाखेरि ब्यालेन्सको लागि सबै खालका ऊर्जाहरूलाई अगाडि बढाउनुपर्छ
2: यो नवीकरणीय ऊर्जामा निजी क्षेत्रको भूमिका बढाउन चाहिँ के गर्नु पर्ला
3: अनि सरकारको पोलिसी नै हो होइन सरकारले पोलिसी नीति निर्देशिका जसरी बनाउँछ जसरी अगाडि बढ भन्छ निजी क्षेत्रहरू अगाडि जाँदै गर्दा अब नाफा देखे भने नै जान्छन् होइन त्यसले गर्दाखेरि सुरक्षा देखे भने जान्छन् र हाम्रो लगानीको लगानी सुरक्षित छ यो भन्ने ठाउँमा देखे भने जान्छन् त्यस कारणले गर्दा सरकारले चाहिँ एउटा त्यो नीति त्यो अनुसारको बनाइदियो भने निजी क्षेत्र त जुन ठाउँ खोलिदिन्छ त्यतैपट्टि जान्छन्
2: हरित ऊर्जा प्रवर्धनका लागि बजेटमा केही कमीहरू छ कि नै
3: अनि भर्खर अब सुरुवात हो अब ठिकै छ यसलाई त अगाडि बढाउँदै जानुपर्छ होइन त्यो त्यसमा त्यति धेरै ऊ छैन तर कतिपय अब निजी क्षेत्रलाई अगाडि बढाइदिँदै जाँदाखेरि सजिलो हुन्छ
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी बजेटमा ऊर्जा क्षेत्र समस्या र सम्भावनाका बारे कुराकानी गरिरहेका छौँ आज हामीसँग हुनुहुन्छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्की ऊर्जा क्षेत्रका लागि आवश्यक कानुन सुधार बजेट मार्फत केही सम्बोधन हुँदैछ र केही चाहिँ सरकारले अध्यादेश मार्फत पनि अगाडि लाँदैछ अब यो कर र राजस्व नीतिहरू छ नि जुन ऊर्जा क्षेत्रको लागि यो ऊर्जा विकाससँग सम्बन्धित कर तथा राजस्व नीतिलाई कसरी मूल्याङ्कन गर्नुपर्छ
3: अनि हामीले त अब कतिपय सुझावहरू पनि दिएका थियौँ, कस्तो भने ऊर्जा क्षेत्रको यति धेरै विकास गर्ने हो भने अलिकति फ्लेक्सिबल हुनुपर्छ, जस्तो हाम्रो ट्याक्सकै कुराहरू थिए होइन। ऐनमा एउटा ट्याक्स छ तर पछि परिवर्तन गरेर फरक खालको लगाइएको छ होइन। जस्तो 30,000 मेगावाट बनाउने भनेको छ कम्तीमा, अहिले दिइरहेको सब्सिडिजहरू कम्तीमा 30,000 मेगावाट बिजुली उत्पादन गरिन्जेलसम्म, जस्तो अहिले 10 वर्ष ट्याक्स फ्री छ, त्यसपछि 5 वर्ष अर्को 5 वर्ष चाहिँ 50% फ्री भनेर बनाएको छ। त्यो चाहिँ लगानी धेरै चाहिने हुनाले गर्दा यो कन्टिन्यू 30,000 मेगावाट पुर्याउन्जेलसम्मलाई यसलाई चाहिँ अब कि 10 वर्षलाई बनाएको छ, 10 वर्षलाई छुट दिनुपर्छ भनेर भनिरहेको छौँ। सरकारले यस्तो कुराहरूलाई चाहिँ अलिकति सोच्नुपर्छ, किनभने धेरै ठुल्ठुलो इन्भेस्टमेन्ट अर्को अरू इन्भेस्टमेन्ट होइन, जस्तो होइन। त्यस कारणले गर्दा यो लङ टर्म इन्भेस्टमेन्ट भएकोले लङ टर्म प्लानिङ सरकारले अगाडि लिएर जानुपर्छ जस्तो लाग्छ मलाई।
2: अब यो बजेट कार्यान्वयन भए ऊर्जा क्षेत्रमा कस्तो परिवर्तन आउला?
3: यो बजेट त जस्तो पूर्वाधारका क्षेत्र, ट्रान्समिसन लाइनका क्षेत्र र रोडमा एकदमै बजेट दिएको छ, यसमा चाहिँ खर्च गरेर अगाडि बढाउनुपर्छ। बजेटमा भएका कुराहरू कतिपय नीतिगत सुधारहरू गर्नुपर्ने, कति ऐन बनाउनुपर्ने, कानुन बनाउनुपर्ने, एकद्वार प्रणाली लागू गरिनेछ भनेको छ। सबै ठाउँ सबै खालका मन्त्रालयको काम एक ठाउँबाट स्वीकृति दिने भनेर त त्यसको छुट्टै कानुन बनाउनु पर्ने होला। अब यो कानुन बनाउनेतिर, ऐन बनाउनेतिर नीति निर्देशिका के हो त्यो बनाएर चाहिँ यसलाई कार्यान्वयन गर्नेतिर 1 महिना 2 महिना 3 महिना त्यहाँ डेड लाइन पनि लेखा भए 3 महिनाभित्र यो गरिनेछ भनेर त्यतातिर सरकार लाग्नुपर्छ। र यो नीतिगत सुधार मात्रै भइदियो भने थुप्रै कामहरू सहज हुन्छ।
2: अब सरकार नयाँ छ, स्थिर सरकार आएको छ, अब निजी क्षेत्रको एउटा ठुलो संस्था, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको अध्यक्ष पनि हुनुहुन्छ, अब सरकार चाहिँ कसरी अगाडि बढ्यो भने यो ऊर्जा क्षेत्र राम्रो हुन्छ र आउने दिनमा सरकारले एउटा सुझाव चाहिँ तपाईँको के छ?
3: जस्तो हामी मैले अघि पनि भने, जस्तो हामी यो अहिले सबभन्दा ठुलो पार्टी जनता सामु जाँदादेखि हामीले विश्लेषण गरिरहेका छौँ। उहाँहरूले गरेको घोषणा पत्र हामी पढ्थ्यौँ होइन, कुन कुन पार्टीका घोषणा पत्रहरू के छन् भनेर त्यहाँदेखि हेर्दै जाँदा उहाँहरू सरकारमा आइसकेपछि देखे र अहिलेसम्म बजेटसम्म आउँदाखेरि वास्तवमा केही काम गर्न खोज्या हो कि देखिन्छ, र कतिपय ठाउँमा अब आलोचित हुने आफ्नो ठाउँमा छ, तर हेर्दाखेरि विकासका कुराहरूलाई अगाडि बढाउने हो कि जस्तो देखिन्छ सरकारले। र यी कुराहरूलाई अगाडि बढाउने त भने तर यसमा नीतिगत सुधारतिर अब सरकार अगाडि बढाउनुपर्छ, र सँगसँगै सरकारको एउटा सोचाइ र ब्युरोक्रेट्सहरूको एउटा सोचाइ भयो भने काम हुनलाई गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि सरकारको सोचसँगै उहाँहरूलाई पनि म्याचिङ गरेर त्यही अनुसारको काम, त्यही अनुसारको स्पिडमा जुन अनुसारको प्रगति खोजिरहेको छ अहिले नेपाली जनताहरूले, त्यो स्पिडमा अगाडि बढाएर र त्यो सँगसँगै नेपालका निजी क्षेत्रहरूलाई पनि र नेपाली जनताहरूलाई पनि त्यो प्रति आकर्षित हुने खालका नीतिहरू लिएर अगाडि बढ्दै जाने हो भने विदेशी लगानी भनेको त त्यसपछिका कुराहरू हुन् होइन, नेपालीहरू नै आकर्षित भएर लगानी गर्दै जाँदाखेरि उहाँहरू आउनुहुन्छ। त्यस कारण त्यस्ता खालका नीतिहरू, त्यस्ता खालका उत्साह हुने खालका कामहरू गरेर अगाडि बढाउनु हो भने लाग्छ। तर हुन त अब 1 वर्ष नीतिगत सुधारहरू मात्रै गर्ने, त्यसपछि विकासका कुरा गर्ने भन्ने खालका कुरा अब सुनिन्छ, अब अर्थमन्त्रीज्यूले भन्दाखेरि सरकार प्रधानमन्त्रीज्यूको त्यो खालको कुरा छ अरे। त्यसमा पनि हामीलाई त नीतिगत सुधार मात्रै गरिदेऊ भनेर भनेको छ होइन, त्यस कारणले गर्दा बाँकी कुराहरू त नेपालका निजी क्षेत्रहरू आफै गर्छन् भन्ने खालको छ, र सरकारको स्पिड अनुसार काम अगाडि बढाउनु पर्यो।
2: अब तपाईँ यो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको अध्यक्ष, अब अलिकति संस्थागत कुराहरू गरौँ न, तपाईँको कार्यकाल सकिँदैछ, शुक्रबार हाम्रो अब साधारण सभा र अधिवेशन पनि छ, कस्तो रह्यो यो 3 वर्षे कार्यकाल? यत्रो निजी क्षेत्रमा आउनुभयो, लगानी गर्नुभयो, यसमै बस्नुभयो, यसबाट बस्दा बस्दा सङ्गठन निर्माण भयो, सङ्गठनमा आबद्ध भएर यसरी अध्यक्ष भएर यो 3 वर्षलाई चाहिँ तपाईँ कसरी सम्झिनुहुन्छ?
3: स्वतन्त्र ऊर्जा उत्पादकहरूको सङ्घ नेपाल भन्दा पनि इपान भनेर जनता जनताहरूले चिन्न थालेका छन्। प्रत्येक पोलिटिकल पार्टीहरूले, माननीयज्यूहरूले र सबैले इपान भनेर एउटा चिन्ने खालको खालको र वास्तवमा यो देशको लागि केही गरिरहेको संस्था हो है भनेर त्यो खालको एउटा छ। र नेपालीले मात्र होइन, विदेशीहरूले पनि, कूटनीतिक नियोगहरूले पनि र उहाँहरूले पनि बोलाएर अब छलफल गर्न थाल्नु भएको छ, एउटा त्यो काम गर्यो अर्को कुरा वास्तविक यो क्षेत्रलाई अगाडि बढाएन भने बाँकी कुराहरू सम्भव छैन भन्ने कुरा हामीले सरकारलाई बुझाउन सफल भयौँ पोलिटिकल पार्टीहरूलाई बुझाउन सफल भयौँ हामीले र यी क्षेत्रहरूलाई विकास गर्ने हो भने कम्तीमा पाँच सातवटा काम गर्नुपर्छ है भनेर हामीले सरकारलाई अब योभन्दा अगाडि सरकारलाई अथवा पोलिटिकल पार्टीहरूलाई हामीले प्रत्येकचोटि एडभोकेसी गरौँ र हामीले प्रत्येक पार्टीका माननीयहरूसँग बसेर हामीले छलफल गऱ्यौँ वास्तवमा ऊर्जा के हो किन हो र यसका समस्याहरू के छन् र यसलाई कसरी अगाडि बढाउने भन्ने खालका कुराहरू भन्न थाल्यौँ र वास्तवमा त्यही कुराहरूलाई हेर्दै जाँदाखेरि यो इलेक्सनको माझमा पनि मेजर पार्टीहरूले गरेका कमिटमेन्ट जनताहरूसँग लेखेको बाचाहरू हेर्दाखेरि लाइसेन्सको म्याद 50 वर्ष हुनेछ विद्युत व्यापार निजी क्षेत्रलाई ट्रान्समिसन लाइन निजी क्षेत्रलाई पिपिए खोलिदिने कुराहरू र एकद्वार प्रणालीका कुराहरू ऊर्जा आयोजनाहरूलाई सुरक्षाका कुराहरू यी सबै कुराहरू हामीले प्रत्येक दललाई हामीले बुझाउने कोसिस गऱ्यौँ वास्तवमा उहाँहरूले बुझ्नु पर्यो वास्तवमा यसको महत्त्वलाई बुझ्नुभयो होइन र त्यही कुराहरू घोषणा पत्रमा आए र हिजोको दिनहरूमा हेर्दाखेरि घोषणा पत्रमा मात्रै आउँथ्यो कार्यान्वयन हुँदैन थियो थुप्रै घोषणा गरे हुन्थ्यो बाचा बिर्सिन्थे 5 वर्षपछि सम्झिन्थ्यो तर यो सरकारले तुरुन्तै ती जे हामीले बुझाउने कोसिस गरेका थियौँ उहाँले जे बुझ्नु भएको थियो त्यो घोषणा पत्रमा जे थियो त्यही कुराहरू कन्टिन्यू हुँदैखेरि बाचा पत्र सय बुधे त्यसपछि यो पनि वास्तवमा हाम्रा यो ठुलो उपलब्धि हो भन्ने लाग्छ हामीलाई होइन त्यसैले गर्दाखेरि हामीले 3 वर्षमा जे कुरा स्थापित गर्न खोजेका थियौँ जे कुरा गर्नुपर्छ है सरकारले अब यो देशलाई विकास गर्नको लागि भनेर हामी जे कुरा भनेका थियौँ यी कुराहरू सबै सरकारले बुझेर आफ्नो यो कार्यक्रममा अथवा सरकारले गर्नुपर्ने कुराहरूमा राखेका छ र अब भनेको चाहिँ र मलाई के लाग्छ भने हामी सफल यो टेक एन्ड पेका कुराहरूमा त्यत्रो विवाद भयो होइन आज टेकर पेमा पिपिए गरिन्छ भनेर सरकारले भन्यो होइन 10 मेगावाटसम्मका पिपिए खुल्ला थियो त्यसलाई रोकिदिएको थियो अहिले 10 मेगावाटसम्मकालाई खुल्ला छ भनेर सरकारले भन्यो वास्तवमा एउटा एकदमै ठुलो सक्सेस हो भन्ने मलाई लाग्छ हाम्रो र एउटा मेरो पनि सफलता हो भन्ने लाग्छ सँगसँगै अर्को ठुलो सफलताको कुरा गर्दा हाम्रा इपानमा पनि इन्टरनल विधानका विवादहरू थिए बाहिरको मान्छे आउनै नसक्ने कार्टेलिङ गर्यो भनेर खालका कुराहरू निस्केका थिए होइन त्यसको पनि अन्त्य गरिदिने भनेर वरिष्ठ उपाध्यक्षसम्मलाई जो पनि लड्न पाउने भनेर विधान कार्य समितिले पास गरेर एजिएममा लाने भनेर हाले योभन्दा लोकतान्त्रिक योभन्दा प्रजातान्त्रिक होइन यो त निर्णय नै हुन सक्दैन वास्तवमा मैले मेरो कार्यकालको अन्त्यमा अहिले हुन त हामी आउनुभन्दा अगाडि अथवा अहिलेसम्म सदस्यभन्दा बाहेक अरू बाहिरका मान्छेहरू आउन पाइँदैन तर अब विधान संशोधनका लागि लाँदैछौँ हामी के अरे वरिष्ठ उपाध्यक्षसम्म जो कोही लड्न पाउने ऊर्जा क्षेत्रका सञ्चालकहरू भनेर हामी लिएर जाँदैछौँ भनेपछि वास्तवमा मलाई के लाग्छ भने एकदमै सफलतापूर्वक रह्यो सफल रहेँ म र अब आउनेका जति पनि साथीहरू हुनुहुन्छ सरकारले जुन अहिले बजेटका कुरा गऱ्यौँ सरकारको नीति त कार्यक्रमका कुरा गऱ्यौँ यी कार्यक्रम यी कुराहरूलाई लागू गराउनेतिर कार्यान्वयन गर्नेतिर मेजर फोकस हुन्छ भन्ने मलाई लाग्छ
2: तपाईँको जस्तो नयाँ कार्यकालमा अब तपाईँ चाहिँ रहनुहुन्छ या रहनु हुँदैन वा तपाईँको उम्मेदवारी पर्छ या पर्दैन
3: निवर्तमान अध्यक्ष भनेर त्यो छ त्यो हिसाबले यो कमिटीमै रहन्छु रहने चाहिँ तर हामी एक कार्यकाल मात्रै बस्ने भनेर त ऊ गरिसकेका छ त्यस कारणले गर्दा अब फेरि हुँदैन म पछि अब अहिलेको वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने भनेर हामीले निर्णय गरिसकेका छौँ र त्यसपछिका बाँकीमा मिलाएरै लाने भनेर अहिले कुरा गरिरहेको छु अब आकाङ्क्षीहरू धेरै हुनेछन् अहिले थोरै छन् अर्को वर्षदेखि त जो पनि आकाङ्क्षी हुन पाइयो त्यस कारणले मलाई खुसी चाहिँ कम्तीमा एउटा लोकतान्त्रिक प्रजातान्त्रिक होइन चाहिँ विधान बनाइयो भन्ने लाग्छ र अहिलेदेखि नै क्षमता देखाउँदै अगाडि बढ्यो भने अब आउने दिनहरूमा सबैलाई खुला गरेर अगाडि बढाएको छ
2: अब नयाँ आउने कार्य समितिलाई चाहिँ तपाईँको सुझाव चाहिँ के छ अब अहिलेको अध्यक्ष अब जाँदै हुनुहुन्छ
3: अनि जस्तो हामीले स्थापित गरेका कुराहरू सबै कुराहरू सरकारले बुझ्याएछ र हामीले सरकारलाई बुझाउने कोसिस गऱ्यौँ र सरकारले बुझ्याएछ र बुझेर आफ्नो सबै कुराहरूमा सरकारका कार्यक्रमदेखि लिएर बजेटसम्ममा परेका छन् र हामीलाई सबै कुरा बजेटमा पर्नुपर्छ भन्ने होइन, हामीलाई कानुनका कुराहरू हुन्छन्, कोही कोही ऊर्जा मन्त्रालयले गर्नुपर्ने हुन्छ, कोही विद्युत प्राधिकरणले गर्नुपर्ने हुन्छ, त्यस कारण यी कार्यान्वयनतिर लाग्नु पऱ्यो सरकारलाई र सरकार सँगसँगै मिलेर अगाडि जाने हो र विद्युत प्राधिकरण त्यसपछि अब यो हाम्रा सानातिना विभाग र अन्य ठाउँमा हाम्रा समस्याहरू छन्, धितोपत्र बोर्डमा समस्या छ, यो के अरे सिडिएसीमा डबल हाइजिनको कुराहरू उठिरहेका छन्, यस्ता यस्ता कुराहरू छन्, यसमा चाहिँ अब सरकारसँग लबिङ गरेर यी कुराहरूलाई सर्ट आउट गर्नेतिर सर लाग्नुपर्छ र मलाई अब लाग्दैन अब अब आउने साथीहरूले धेरै मेहनत गर्ने होइन, अब सरकारले आफूले भने जति काम गरिदिने नीति बनाइदिने र 30,000 मेगावाट बनाउने भनेर भनेको छ र त्यो अनुसारको काम गरिदियो भने हामी गएर प्रोजेक्ट बनाउने त्यतातिर लाग्नुपर्छ भन्ने लाग्छ।
2: अब अन्त्यमा सर अब केही छ ऊर्जा क्षेत्रसँग सम्बन्धित केही मैले सोध्न छुटेका केही आफूलाई भन्न मन लागेका?
3: अनि त्यस्तो त खासै केही छैन, कस्तो भने हामी अहिले धेरै आशावादी छौँ यो सरकारप्रति र सरकार सँगसँगै मिलेर हुन त हिजोको दिनमा पनि सरकारलाई सघाएको हामी निजी क्षेत्रहरू सरकारभन्दा फरक हिसाबले अगाडि बढ्न पनि सकिँदैन र सरकारले थुप्रै खालका कुराहरू गर्छु भनेर अगाडि बढाएछ र हाम्रो सोचभन्दा पनि अगाडि बढेर गर्छु भनेर अगाडि बढाएछ र कम्तीमा सरकारले गरेका वाचा सरकारले गरेका कमिटमेन्टहरू र सरकारले गरेका बजेटका कुराहरू यी कुराहरू कतिपय कुराहरू कानुनमा बनाएर गर्नुपर्ने पनि छन्, यी कुराहरू पुरा गर्नतिर लागेर थुप्रै अड्केर बसेका पिपीहरू छन्, कम्तीमा यिनीहरूलाई पनि खोलिदिएर अगाडि बढाइदिँदै जाने हो भने वास्तवमा सरकार नेपाल सरकार अथवा नेपाली जनताले कल्पना गरेको देश चाहिँ बनाउनको लागि निजी क्षेत्र चाहिँ नेपाल सरकार सँगसँगै छ भन्न चाहन्छु।
2: हस्, समय र जानकारीका लागि सरलाई यति धेरै ऊर्जासँग सम्बन्धित जानकारी हामीलाई दिनुभयो, हाम्रा श्रोताहरूले सुन्न पाउँछन्, यसको लागि धेरै धेरै धन्यवाद।
3: मलाई पनि विशेष धन्यवाद, किनभने यो अब धेरै नेपाली धेरै श्रोताहरू माझ पुग्छ, वास्तवमा मेरो भ्यूहरू चाहिँ पुर्याउन सहयोग गरिदिनु भयो, त्यसको लागि धन्यवाद तपाईँलाई।
2: उहाँ हुनुहुन्थ्यो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्की। आज हामीले बजेटमा ऊर्जा क्षेत्र समस्या र सम्भावनाका बारे कुराकानी गऱ्यौँ। यो कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सिजन आयो, अब एक्साइटमेंट टीवी मा मात्र होइन घर भित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TVs। Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 मा र 12 महिना सम्मको नेट टीवी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिना सम्मको EMI।
2: सतिन्द्र हुनेछन्।
4: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौँ।
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: Subha prabhat guru ama.
6: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानु पर्छ गुरु आमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
4: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
23: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
24: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
23: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
24: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
23: ए हो र बाबु?
24: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
23: ए
24: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
23: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
11: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
10: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
11: खै के गर्ने दिदी।

0: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खै जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
8: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
12: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
11: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
14: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौँ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न यहाँ क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
1: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हजुर। हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
7: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
7: दिन त। हेलो, भन्नुहोस् त।
5: हेलो हजुर।
7: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भने रहेछ, के हो, के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, म किन दिन्थे?
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
9: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
8: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
9: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
11: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
14: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
16: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
16: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
17: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नुभयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
15: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
16: 3 दिन भयो।
15: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
16: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न।
0: नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी, मैले बुझेँ। म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो मरुभूमिको सरको घर खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँचे भने धन कमाएर फर्काउला, मरे भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्किआउला।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्नु योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्नु योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।

0: अयनी बाबे कति दुखे को रात दिन दुखे को दुखे छ
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै जाला जस्तो भइसक्यो न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो त्यही माथि किराले दाँत सका पारिदिया थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हेरौँ पो भएको छु त म त
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
0: अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467 र 97093998409

0: कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: फोहोर संकलन तथा व्यवस्थापन संबंधी सुनील स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम इनर्जी ड्रिंक
10: टाइम चेक अहिले ठीक 11 बजेको छ
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
12: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
15: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
12: हस गुरुआमा
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
11: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
10: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
11: खै के गर्ने गर्ने दिदी।
12: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: हेलो
14: हेलो बहिनी, सन्चै छौ?
13: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
14: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
13: अनि हुलाकमा पो जानु?
14: हो नि, हुलाकमा जाऊ न।
13: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
14: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
13: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
14: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
13: ए, सहरमा मात्र होला नि?
14: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
13: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौँ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: ए के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेलो
12: हजुर, हेलो,
11: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
13: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
13: दिन त। हेलो, भन्नुहोस् त।
11: हेलो हजुर,
13: हजुर,
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भने रहेछ, के हो, के भयो?
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, म किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
1: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
0: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
1: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
14: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
15: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
17: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
19: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
18: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
19: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
18: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
19: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
20: लो, किन नि, के भयो, सन्चो भएन?
14: होइन, यतिकै जानै मन लागेन।
20: यतिकै पनि हुन्छ?
14: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
20: ए, कुरा त्यस्तो पो, ल हिँडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
21: नमस्ते, कति कामले पाल्नु भयो?
20: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
21: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
14: हस् म्याडम।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखन

0: कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
10: तिन दिन भयो।
9: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
10: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
9: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
10: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
11: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
9: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
2: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुफिक्स मदन को मौलिक लय तथा शब्द सृजना भित्र अमृत आचार्य माइला गुरु र शर्मिला गुरुङ को मधुर आवाज ऑडियो तथा वीडियो अब डिजिटल बजार मा।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए बाबु, अँध्यारो छ

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
15: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
16: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
15: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्यधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठाको टी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 9851183987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोध स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पार्दै थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्क्या छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: कमाईको लाभलिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

को समय आया।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 3 बज्यो।
3: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा बजेटमाथि छलफल सुरु, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष। विपन्न, असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू। 10% निशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने। अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि 2 दिनमै 15,000 रुपियाँभन्दा धेरैले घट्यो। ओमानको खाडीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो, भारतको कडा आपत्ति। र यस वर्षको विश्वकप फुटबलमा अत्यधिक गर्मीको चिन्ता। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्ष 2083-84 को बजेटमाथि छलफल सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका कारण अवरुद्ध भएको सदन हिजोदेखि खुलेको थियो। हिजो परराष्ट्र मन्त्रीले सीमाबारे प्रधानमन्त्रीको भनाइमा स्पष्ट पारेपछि सदन खुलेकोमा आज पनि केही बेर प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए। अवरोधपछि प्रतिपक्षी दलहरूलाई समय दिएको थियो, त्यसपछि दलीय आधारमा बजेटमाथि छलफल सुरु भएको हो। बजेटमाथिको छलफलमा बोल्दै सत्तारूढ दल राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउनुभयो। कुल गृहस्थ उत्पादन जिडिपीको 32-33% कहीँ पनि बजेट नबनाउने दावी गर्दै उहाँले बजेटलाई फुकिएको बेलुनको संज्ञा दिनुभयो। सांसद सिंहले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति प्रकट गर्नुभयो। संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको कारण यसमा राज्यले कर लगाउन नमिल्ने उहाँको तर्क छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले करका दर हेरफेर विवादमा कर्मचारीहरूलाई दोषी देखाउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले जेठ 15 गते संसदमा पेश गरेको आर्थिक विधेयकका करका दर र शुल्कमा हेरफेर भएको स्वीकार गर्नुभयो। उहाँका अनुसार त्यो अर्थमन्त्रीको नभई कर्मचारीहरूको त्रुटि थियो। कर्मचारीहरूले बिहान 4 बजे टाइप गर्दा केही कुराहरू छुटेका कारण आफू अर्थ मन्त्रालयको अभिभावक भएकोले यो त्रुटिको जिम्मेवारी आफूले लिएको वाग्लेको भनाइ छ। उहाँले जेठ 17 गते नै त्रुटि सुधारका लागि संसद सचिवालयमा निवेदन पठाइसकेको पनि जानकारी दिनुभयो। तर विपक्षी दलहरूले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्ने अवसर पाउनु अघि नै 5 बुँदे त्रुटि सुधारको पत्र कुन कानुनी आधारमा पठाइयो भनेर प्रश्न गरेका छन्। अर्थमन्त्रीले यो प्रश्नको स्पष्ट जवाब दिनु भएन। अर्थमन्त्री वाग्लेले यो विवादलाई राष्ट्रिय स्वतन्त्र पार्टीको जनादेश पचाउन नसकेका पक्षहरूले प्रधानमन्त्री र आफूलाई लाञ्छित गर्ने प्रयास भएको राजनीतिक आरोप भने लगाउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न, असहाय र व्यवहारिसी नागरिकहरूलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा 10% शय्या विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको हो। निशुल्क शय्यामा भर्ना भएका बिरामीले शय्या, चिकित्सक परामर्श, शल्यक्रिया, प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र, स्थानीय तहको सिफारिस र प्रहरीको मुचुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा स्व घोषणा फारम भरेरै सेवा लिन सकिनेछ, तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शय्या खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै हेर्न पाउनेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्मको कारवाही हुने कार्यविधिमा उल्लेख छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ 4.5 महिना अघिको तुलनामा 27% घटेको छ। यसअघि 2026 जनवरी 28 तारिकमा विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च प्रति अंश 5,589 डलर पुगेको थियो। आज प्रति अंश 4,082 डलरमा कारोबार भइरहेको छ। बितेको एक महिनामा मात्रै सुनको भाउ झन्डै 13.5% घटेको छ। तर एक वर्ष अघिको तुलनामा भने अहिले सुनको मूल्य 20% बढी हो। सुनको भाउ 2025 मात्रै 60% भन्दा धेरैले बढेको थियो। 2026 सुरुमा पनि अत्यधिक बढेको सुनको भाउ पछिल्लो महिना लगातार घटिरहेको छ। अमेरिकामा बढ्दो मुद्रास्फीतिको कारण त्यहाँको केन्द्रीय बैंक फेडले ब्याजदर उच्च राख्न सक्ने अनुमानका कारण सुनको भाउ घटेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याजदर हुँदा सुनमा आकर्षण घट्ने गर्दछ। तर मध्य पूर्वको भू राजनीतिक तनाव, ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रास्फीति जोखिमले तत्कालै धेरै घट्ने सम्भावना भने कम रहेको विश्लेषकहरू बताउँछन्। नेपाली बजारमा आज सुन प्रति तोला 2,86,700 रुपियाँमा किनबेच भइरहेको छ। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाउ 3,39,300 रुपियाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943334955।
6: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समयसीमा आज मध्यराती सकिने भएको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आजै राति 12 बजेभित्र सदस्यता अध्यावधि गरिसक्न सबै क्रियाशील सदस्यहरूलाई आग्रह गर्नुभएको छ। पार्टीका अनुसार अध्यावधि गर्न योग्य कुल 7,82,209 सदस्यमध्ये अहिलेसम्म 4,57,000 भन्दा बढीले एनसीआईडी प्राप्त गरिसकेका छन्। 1,24,000 भन्दा बढीले अत्यावधिक फारम पेश गरिसकेका छन्। तोकेको समय सीमाभित्र सदस्यता अध्यावधि गर्नेहरू मात्र नेपाली काङ्ग्रेसको आउँदो 15औं महाधिवेशनमा सहभागी हुन पाउने काङ्ग्रेसले जनाएको छ। अब विदेशको खबर। हर्मुज जलमार्ग नजिकै रहेको ओमानको खाडीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 जना भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमणमा परेर हराएका 3 जनाको शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्बानन्द सोनोवालले जानकारी दिनुभयो। अमेरिकी आक्रमणमा परेका भारतीयहरूलाई ओमानी सेनाले उद्धार गरेको थियो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कडा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट गाडीबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लङ्घन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। फारस खाडी र ओमानको खाडीले जोड्ने एउटा साँगुरो पानीको बाटो नै हर्मुज जलमार्ग हो। यो संसारको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्गमध्येको एक हो। गएको फेब्रुअरी 28 तारिकमा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न भएको छ। अप्रिलमा दुवै पक्षीय युद्ध विराममा सहमत भए पनि पुनः सैन्य तनाव बढ्दो क्रममा रहेको छ। अमेरिकाले अप्रिल 13 इरानी बन्दरगाहको नाकाबन्दी सुरु गरेकामा अहिले थप आक्रमण जारी रहेको छ। अब खेल खबर। आज मध्यरातिदेखि सुरु हुने फिफा विश्वकप फुटबल 2026 जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ। संयुक्त राष्ट्रसङ्घले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारण हुने चेतावनी दिएको छ। जर्मनीको बोनमा जारी 10 जलवायु सम्मेलनका क्रममा राष्ट्रसङ्घले बढ्दो विश्वव्यापी तापक्रमको प्रत्यक्ष प्रभाव मैदान स्ट्यान्ड र सबै आयोजक सहरहरूमा देखिने बताएको छ। प्रतिवेदन अनुसार यस विश्वकपमा झन्डै 25% अर्थात् 4 मध्ये 1 खेल अत्यधिक गर्मीमा हुन सक्छ। खेलका क्रममा मैदानमा अनेक खेलाडीहरूले तत्काल चिकित्सा सुविधा पाउनेछन्, तर रङ्गशालामा आउने दर्शकहरूका लागि कुनै विशेष व्यवस्था गरेको छैन। संयुक्त राष्ट्रसङ्घीय जलवायु एजेन्सीले रङ्गशाला बाहिरको वातावरणप्रति सबैभन्दा ठूलो चिन्ता व्यक्त गरेको छ। फ्यान जोन, टिकट लाइन, यातायात मार्ग र खेल अघि पछिका बाहिरी कार्यक्रमहरूले मानिसहरूलाई खतरनाक गर्मीको लहरमा पार्न सक्ने जनाइएको छ। 23 संस्करणको यस विश्वकपको उद्घाटन खेलमा आज राति 1:15 मेक्सिको र दक्षिण अफ्रिका खेल्दैछन्। पहिलो पटक अमेरिका, क्यानाडा र मेक्सिको 3 संयुक्त रूपमा आयोजना गरेको यस प्रतियोगितामा पहिलो पटक 48 टोली सहभागी छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबर मैलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथि छलफल सुरु, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष, विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क सयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने, अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि 2 15,000 भन्दा धेरैले घट्यो, ओमानको खाडीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो, भारतको कडा आपत्ति, र यस वर्षको विश्वकप फुटबलमा अत्यधिक गर्मीको चिन्ता।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक शल्यक्रिया सेवा सुरु हुने भएको छ। बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालमा यो अत्याधुनिक प्रविधि भित्र्याउने निर्णय गरी बोलपत्र आह्वान गरिसकेको छ। रोबोटिक शल्यक्रिया भनेको रोबोट आफैले गर्ने नभई चिकित्सकले रोबोटलाई नियन्त्रणमा राखी गर्ने उन्नत प्रविधि हो। यस प्रविधि मार्फत विश्वको जुनसुकै ठाउँमा बसेका विशेषज्ञ चिकित्सकले नेपालका बिरामीको शल्यक्रिया गर्न सक्नेछन्। भक्तपुर अस्पतालमा यस प्रविधिबाट हर्निया, प्रोस्टेट र आन्द्राको ट्युमर, पत्थरी पाठेघरको ट्युमर, मृगौला, प्रोस्टेट तथा बाल चिकित्सा सम्बन्धी जटिल शल्यक्रिया सेवा सञ्चालन हुनेछ। यस प्रविधिको मुख्य फाइदा पेटमा ठूलो चिरफार नगरी साना पल मात्रै पार्ने हुँदा बिरामीलाई दुखाइ कम हुन्छ, अस्पताल बस्ने समय र खर्च दुवै घट्छ। मेडिकल काउन्सिलले काठमाडौँको बालोटारमा रहेको मारिया अस्पताल बन्द गरेको छ। अनुगमनको क्रममा गैर कानुनी रूपमा सञ्चालन भएको पाइएपछि सिलबन्दी गरेर अहिलेलाई बन्द गरेको काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो। बिना अनुमति सञ्चालनमा रहेकाले अस्पतालका सञ्चालकमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्रचार गरेको पनि उहाँले जानकारी दिनुभयो। बितेको 24 घण्टामा 2,297 जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। उनीहरूबाट 20,21,000 रुपियाँ जरिवाना सङ्कलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने 103 जना, नियम विपरीत राइड सेयरिङ गर्ने 134 जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने 102 जना, तीव्र गतिमा गाडी चलाउने 108 जना कारवाहीमा परेका छन्। यसै गरी लेन अनुशासन पालना नगर्ने 141 जना, निषेधित क्षेत्रमा हर्न बजाउने 186 जना, सडक पेटीमा गाडी पार्किङ गर्ने 158 जना, एकतर्फी सडकमा गाडी चलाउने 77 र अन्य नियम पालना नगर्ने 1,288 जना चालक कारवाहीमा परेका हुन्। र वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर 9 घर भई काठमाडौँको चन्द्रागिरी नगरपालिका 4 बस्ने 54 वर्षकी निर्मला कुमारी श्रेष्ठ रहेकी छन्। निर्मलाले अमेरिका पठाइदिने भन्दै एकजनाबाट 38,50,000 रुपियाँ लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले काठमाडौँ महानगरपालिका 2 काठमाडौँ महानगरपालिका वडा नम्बर 12 पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग तहसाल पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि 2 दिनमै 15,000

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: शुभ प्रभात गुरुआमा
3: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
10: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
11: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
13: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
16: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
16: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
15: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
16: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
15: सचेत बनाऊ
16: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
15: नेपाल सरकार विज्ञापन बोर्ड
17: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि
18: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
17: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
18: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
17: ए हो र बाबु।
18: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
17: ए
18: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
17: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
16: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
15: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
16: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
15: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
16: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
15: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
19: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
20: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
21: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
22: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
17: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
23: हो र, होइन होला त्यस्तो त।
24: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
23: के भएन मिस,
24: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
23: हुन्छ।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: आहा, अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउँ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नु पर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नु पर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
25: माया र सद्भावले मात्र बालबालिकालाई
24: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड। नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
6: तिन दिन भयो।
5: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ, जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो अर्जुन के हो, किन तनावमा छस आजकल? फोन पनि उठाउँदैनस् गर्दा? कहाँ छ तेरो ध्यान आजकल भन् त?
2: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ।
1: किन हो सन्यास लिने? बरु जाउ न, फकाउन जाउ न, हिँड आज।
2: आफूले लागेको माया त तरक तरक छ।
1: किन तनाव लिइरहेछ? हिँड्न फकाउन जाउ न, हिँड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु अँ।

0: मिश्रित घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
10: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
9: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
10: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
9: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
10: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
11: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रो

0: रोलपाली मोबाइल एंड इलेक्ट्रोनिक्स सेंटर तथा रोलपाली सोलर एंड प्रिंट सेंटर सुनसहरी गांव पालिका 3 जरबांग बाहरी गाम रोलपा।
1: कति दुखेको रात दिन दुखेको दुखै छ।
2: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
1: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
1: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन जस्तै बाबु?
2: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
1: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार विज्ञापन बोर्ड। एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
10: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
22: नेपाल सरकार विज्ञापन बोर्ड
23: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
24: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
23: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
24: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
23: ए हो र बाबु
24: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
23: ए
24: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई विस्तारमा बताउँछु।
23: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी।
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा बजेटमाथि छलफल सुरु, गरिबलाई बिर्सिएको सांसदहरूको आरोप, समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी।
0: विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने।
1: पानी परेसँगै देशभर गर्मी घट्यो, अझै केही दिन वर्षाको सम्भावना, मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो।
0: ओमानको खाडीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो, भारतको कडा आपत्ति, इरानले आक्रमण गरेपछि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द।
1: र फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातीदेखि सुरु हुँदै नेपाली फुटबल राजनीतिक हस्तक्षेपका कारण संकटमा, सरकारको लगानी र एन्फाको नेतृत्व सुधार बिना फुटबलको विकास कठिन।
2: हाम्रो फुटबलिङ फेडरेसनको टपमा हुने मान्छेहरूले स्पोर्टलाई भन्दा पनि आफ्नो गोजी भर्ने काम गरिरहेछन् कि।
3: फुटबल खेलेरै म कमाउँछु, खेलेरै आफ्नो नाम बनाउँछु भन्ने विश्वास जगाइदिनुपर्छ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-333, 4-93-555।
8: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल सुरु भएको छ। संसदको लामो अवरोध हटेसँगै यो छलफल सुरु भएको हो। छलफलमा बोल्दै सत्तारूढ राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउँदै यसलाई फुकिएको बेलुनको संज्ञा दिनुभयो। शिक्षा र स्वास्थ्यमा कर लगाइएकोमा आपत्ति जनाउँदै उहाँले यी क्षेत्र संविधानले मौलिक अधिकारमा राखेकाले कर लगाउन नमिल्ने बताउनुभयो। नेपाली काँग्रेसका सांसद सन्दीप राणाले बजेट अव्यवहारिक, असमावेशी र दुर्गम ग्रामीण जनजीवनप्रति संवेदनशील रहेको आरोप लगाउनुभयो। एमाले संसदीय दलकी उपनेता पदमा अरियालले बजेटले गरिबलाई झनै गरिब र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाउनुभयो। निमुखा वर्गको उत्थानका ठोस कार्यक्रमको अभाव खड्किएको उहाँको भनाइ छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले बजेटले किसान, मजदुर, बेरोजगार युवा र गरिब नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको बताउनुभयो। रापरपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले बिरामीको उपचार खर्चमा समेत कर लगाउने सरकार नीतिलाई निर्दयी भन्दै आक्रोश व्यक्त गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको बजेट देशको समस्या समाधान गर्नुको साटो खुट्टाको घाउ निको नबनाई नयाँ जुत्ता किन्ने खालको आएको टिप्पणी गर्नुभयो। यसैबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षको बजेट ल्याएको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभएको हो। ठ्याक्कै समाजवाद भन्ने शब्द नपरे पनि समताको एजेन्डालाई अगाडि सारेको उहाँको भनाइ छ। विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेन्डा जस्तो बजेट आएन भनेर गुनासो गर्न छुट रहेको अर्थमन्त्री वाग्लेको भनाइ छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षको अहिलेसम्म 558,000 मेट्रिक टन भन्दा धेरै रासायनिक मल आपूर्ति भइसकेको दावी गरेको छ। राष्ट्रिय सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेका प्रश्नको जवाब दिँदै कृषि मन्त्री गीता चौधरीले यस्तो दावी गर्नुभएको हो। उहाँका अनुसार 558,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 468,016 मेट्रिक टन मल किसानलाई वितरण समेत भइसकेको छ। अहिले 138,802 मेट्रिक टन मल मौजदात रहेको र चालु आर्थिक वर्षको असार मसान्तसम्म झण्डै 600,000 मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ। उहाँले आउँदो धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो। साउनसम्म झण्डै 90,000 मेट्रिक टन मल भित्रने सरकारको अनुमान रहेको पनि कृषि मन्त्री गीता चौधरीले बताउनु भएको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको छ। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया चिकित्सकीय परामर्श शल्यक्रिया प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सम्पूर्ण सेवा स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र स्थानीय तहको सिफारिस र प्रहरीको मुजुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा सो घोषणा फारम भरेरै सेवा लिन सकिन्छ तर डिस्चार्ज हुनुअघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै पाउन सक्नेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्मको कारवाही हुने कार्यविधिमा भनिएको छ।
1: देशका 13,736 सामुदायिक विद्यालयमा 100 जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082 अनुसार यो संख्या कुल सामुदायिक विद्यालयको 50.86% हो। यसको अर्थ आधाभन्दा बढी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या 100 भन्दा तल रहेको छ। अहिले देशभर 35,951 विद्यालय रहेकोमा 25,623 सामुदायिक अर्थात् सरकारी र 41 संस्थागत अर्थात् निजी विद्यालय रहेका छन्। सबै विद्यालयमा गरेर कुल 70,40,000 भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ। अहिलेसम्म 662 सामुदायिक विद्यालय मर्ज भइसकेका छन्। चालु आर्थिक वर्षमा समायोजनका लागि 45 करोड रुपियाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि 1 अर्ब रुपियाँ छुट्याइएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधान त पालिकाको जिम्मेवारी भएकोले त्यहाँबाट समायोजनको विवरण माग गरिएको छ। प्रधानाध्यापक संघका अध्यक्ष सुदाम गौतमले राष्ट्रिय नीति बनाएर शिक्षाको रूपान्तरणमा लाग्नुपर्ने र विद्यालयको स्पष्ट मापदण्ड तोक्नुपर्ने सुझाव दिनुभएको छ।
0: आज देशभर गर्मी निकै घटेको छ। पछिल्लो 24 घण्टामा सबैसो तराई र मध्य पहाड क्षेत्रमा पानी परेसँगै गर्मी घटेको हो। आज पश्चिम तराईका जिल्लामा पनि अधिकतम तापक्रम 31-32 डिग्री सेल्सियस आसपासमा रहेको छ। लामो समयदेखि गर्मीको मार खेप्दै आएका पश्चिम तराईका बासिन्दाले आज धेरै सहज भएको बताएका छन्। आज राति सहित भोलि र पर्सि पनि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी परेसँगै चर्को गर्मी घट्ने अनुमान छ। अहिले कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली क्षेत्रका 1-2 ठाउँमा पानी परिरहेको भएको छ। यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाइ छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बङ्गालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जुन 13 तारिकमा मनसुन भित्रिने गर्छ। आज जुन 11 तारिक हो, यसपालि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान छ। गएको वर्ष सरदर भन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिएको थियो, तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा नेपालको फुटबल विकासका लागि गर्नुपर्ने कामबारे नागरिक सुझावसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
11: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
10: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
11: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
10: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
12: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
10: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा बजेटमाथि छलफल सुरु, गरिबलाई बिर्सिएको सांसदहरूको आरोप, समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी, विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क सयका बिरामीबाट शुल्क लिए अस्पताल खारेजसम्म हुने, पानी परेसँगै देशभर गर्मी घट्यो, अझै केही दिन वर्षाको सम्भावना, मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो लगायतका खबर प्रस्तुत गर्यो।
1: अब बाँकी प्रसङ्ग। आज रातिदेखि सुरु हुन लागेको विश्वकप फुटबलको रौनकले सबै जसोको ध्यान तानेको छ, तर यही बेला नेपाली फुटबल भने सङ्कट र अन्योलमा छ। कहिले राजनैतिक हस्तक्षेपका कारण, कहिले एन्फाको नेतृत्व र निर्वाचन विवाद, अनि कहिले खेलाडीको आन्दोलनका कारण नेपाली फुटबल निरन्तर विवादमा पर्दै आएको छ। हिजो मात्र अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफा र एसियाली फुटबल महासङ्घ AFCले अखिल नेपाल फुटबल सङ्घ एन्फामा बाह्य हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बन गर्न सकिने चेतावनी समेत दिएका छन्। कुनै समय नेपालमा सबैभन्दा लोकप्रिय खेल मानिने फुटबल अहिले आफ्नो साख जोगाउन सङ्घर्ष गरिरहेको छ। यसै विषयमा साथी महेश गेवालीले नेपाली फुटबलको विकासका लागि अब के गर्नुपर्छ भनेर ललितपुरमा भेटिएका केही युवालाई सोध्नु भएको छ।
13: नितेश अर्याल, दक्षिणकाली। अहिलेको समयमा त्यो हस्तक्षेप गराउने, चुनाव गराउने त्यो गर्नु पर्यो। AFCको मापदण्ड अनुसारको हाम्रो देशमा रङ्गशाला नै छैन, भएको एउटा 10-7 रङ्गशाला नै जीर्ण अवस्थामा छ। मापदण्ड नभएर, पर्याप्त नभएर उनीहरू पनि आफ्नो होम गेम समेत बाहिर अर्काको देशमा गएर खेल्नुपर्ने अवस्था, यस्तो विडम्बना छ। म आन्दोलन गर्दै बसिरहनु पर्दैन, म तालचाल खोल्ने लाउने गरिरहनु पर्दैन, म फुटबल खेलेरै म कमाउँछु, खेलेरै म परिवार पाल्छु, खेलेरै आफ्नो नाम बनाउँछु भन्ने विश्वास जगाइदिनु पर्छ।
14: सचिता अर्याल, चितवन भरतपुर। त्यो हाइप पाएकै छैन कि नेपाली फुटबलले, जति वर्ल्ड कपहरू त अब त्यो छुट्टै लेभलको हुन त भयो। अब NPLको लागि भनेर जति हुन्छ नि त्यस्तै गरी नै अब फुटबल टिमको लागि पनि त्यस्तो होस्, प्लेयरहरूलाई चिन्न सकौँ, त्यही नै हो।
15: निश्चल केसी, मकनपुर। अरू प्रोफेसनल स्पोर्ट्सहरू हेऱ्यो नि युरोपतिर, अब त्यहाँको क्वालिटी नै एकदमै फरक छ। त्यो हेरेपछि नेपाली फुटबल हेर्न थाल्यो भने आई क्यान डु बेटर जस्तो फिलिङ आउँछ कि, एकदम बोरिङ लाग्छ कि, ट्याक्टिक्स बिना खेला जस्तो, यत्तिकै बल यता कुदाइदेखा, मान्छे त्यही पछाडि कुदेखा,
2: यस्तो लाग्छ भने एकदमै मनै पर्दैन क्या. हाम्रो फुटबलिङ फेडरेसनको टपमा हुने मान्छेहरूले स्पोर्टलाई भन्दा पनि आफ्नो गोजी भर्ने काम गरिरहेछन् कि. अब तपाईँहरूको स्पेनिस फुटबलिङ फेडरेसनलाई कन्सिडर गर्नुभयो भने त्यसको डिरेक्टरको स्यालेरी र त्यसको प्लेयरको स्यालेरी हेर्नुभयो भने प्लेयरले बढी कमाउँछन्, तर नेपालमा फुटबल नखेल्ने मान्छेले फुटबलमा बढी कमाएर हुन्छन् अनि फुटबल खेल्नेले 15,000 मात्रै कमाएर हुन्छ. अनि यो इकोनोमीमा 15,000 कमाउनु भनेको त गाह्रै पर्छ नि त.
16: सदिना उप्रेती चितवन बस्छु. एन्फाभित्र नै एकदमै करप्सन भएको कारणले चाहिँ जो राम्रो खेल्ने खालको जुन खेलाडीहरू हुनुहुन्छ उहाँले चाहिँ स्यालेरी इन्जुरी पछिको ट्रिटमेन्ट यताउति यस्ता यस्तै कारणले गर्दा नै गभर्मेन्टको सपोर्ट नभएर नै अगाडि बढ्न नसकेको जस्तो लाग्छ. अब गभर्मेन्टले राम्रो काम गर्ला अनि पक्कै अब नेपाललाई पनि वर्ल्ड कपमा देख्न सकिएला.
17: दिपेन्द्र पराजुली, साँगुनौ, भक्तपुर. आफ्नो प्यारेन्ट्सलाई म चाहिँ फुटबल खेलेर मेरो जीवन व्यापन गर्छु भनेर तपाईँले कन्भिन्स गर्न सक्नुहुन्न. उहाँहरूको चाहिँ एउटा बच्चाले चाहिँ खेलकुदबाट आफ्नो जीवन बढाउन सक्ला, केही राम्रो गर्न सक्ला, भविष्य उसले धान्न सक्दैन भन्ने छ. बाहिर विदेशमा उनीहरूले एउटा गेम खेलेको बदलामा उनीहरूले धेरै कमाइन्छ नि. हाम्रो नेपालमा त्यही एउटा गेम खेल्यो भने 2,000 रुपियाँ, त्यस्तोमा जीवन व्यापन गर्न उहाँहरूलाई गाह्रो हुन्छ.
16: योजना थापा, सिन्धुली रातमाटा. गभर्मेन्टले पनि अब प्लेयर्सहरूलाई एउटा राम्रो अपर्च्युनिटी देखाइदिनु पऱ्यो, एउटा पाथवे पनि देखाइदिनु पऱ्यो होइन. ट्रेनिङ सेन्टर्सहरू पनि खोलेर त्यस्तो राम्रो प्लेयरहरूलाई अपर्च्युनिटी दिनु पऱ्यो. अनि त्यसपछि कोहीसँग फाइनेन्सियली पनि एबल हुँदैन तिनीहरूको लागि पनि यस्तो जो स्कलरसिप टाइप अफ केही दिनु पऱ्यो. प्रमोसन चाहिँ अलिक पुगेको छैन भन्छु म, प्रमोसन चाहिँ लाइक एकदमै गर्नुपर्ने जरुरत छ अहिले.
18: सुमिन गिरी, घर चाहिँ झापामा भनौँ न. नेपालमा मेसी रोनाल्डोभन्दा राम्रो खेल्ने पनि छन् होला, तर उहाँहरूले अवसर नपाएर चाहिँ त्यो किसिमको इक्विपमेन्ट नपाएर त्यो किसिमको ग्राउन्ड नपाएर चाहिँ उहाँहरूले अलिकति पछाडि परेको पनि हुनसक्छ.
19: प्रियन्सु भगत, भैँसीपाटी. नेपाली फुटबल भने चाहिँ सबै पोलिटिक्सले सकाइसक्यो. गभर्मेन्टले कहिले नि फन्ड गरेन उनीहरूलाई. काम गर्ने लेबरभन्दा कम स्यालेरी आयो भने त बस्दैन नि त. उनीहरूले अपर्च्युनिटी हेर्ने हो. उनीहरू त राष्ट्रलाई देखाउँदा नै उनीहरूको त पैसा आएन. त्यत्रो मेहनत गरेर देशको लागि खेल्यो. अब त्यो फेलियर बोर्ड भएपछि त अब बोर्डहरू सबै चेन्ज गरेर प्लेयरहरूले विश्वास दिएरै अगाडि बढ्नुपर्छ.
20: विपिन ढुङ्गेल, रामेछाप. क्रिकेटको चाहिँ यता बरु बिस्तारै वर्ल्ड कपतिर सिलेक्सन भयो, उता गइरहेको छ, 2 वर्ष लगालग गयो. त्यही भएर पनि अझै क्रिकेटमा हाइप बढिरहेको छ होइन. तर नेपालमा यता प्लेयरहरूले फेसिलिटी दिइरहेको छ हाम्रो उसले पोलिटिकल उसले गर्दा पनि अब जानुपर्ने खेलाडीको छ त, अब यसको भान्जो यसको नाति यो गा भनेर त्यो पोलिटिकल हस्तक्षेप बढी छ नि त. त्यसले गर्दा पनि अब टिमले पर्फर्म गर्न नसकेको हो कि बाहिरको उहरूलाई मिल प्लान बनाएर त्यो उनीहरूको ट्रेनिङ प्लान जम्मै बनाएर त्यो उनीहरूलाई राम्रोसँग टेक केयर गर्ने छ नि. हाम्रो यहाँ छैन नि त त्यस्तो. बन्दै गएपछि अनि बल्ल नै राम्रो खेल्न थाल्छ, नेपालीहरूले पनि मन पराउन थाल्छ अनि ठुलो ठुलो स्टेजमा जान अपर्च्युनिटी पाइरहेको छ. अब उनीहरूले बेसिक फेसिलिटी नै पाउँदैन, उनीहरूलाई खेल्न पनि उहरूलाई त डिमोटिभेसन होला नि त. अलिअलि त्यो हुन्छ नि, अब केही नै देखाएनन् किन खेल्नु जस्तरी.
0: अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ 4.5 महिना अघिको तुलनामा 27% घटेको छ. यसअघि सन् 2026 जनवरी 28 तारिकमा विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च प्रति अंश $5,589 पुगेको थियो. आज प्रति अंश $4,082 कारोबार भइरहेको छ. बितेको एक महिनामा मात्रै सुनको भाउ झन्डै 13.5% घटेको छ, तर एक वर्ष अघिको तुलनामा भने अहिलेको मूल्य 20.5% बढी हो. सुनको भाउ सन् 2025

0: 7,000 रुपियाँमा किनबेच भइरहेको छ। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाव 3,39,300 रुपियाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
1: सुनपछि सेयरको खबर। 4 कारोबार दिनपछि हिजो बढेको सेयर बजार आज फेरि घटेको छ। सेयर बजार परिसूचक नेप्सी आज 8.14 अङ्कले घटेर 2,728.03 बिन्दुमा झरेको छ। आज होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा फाइनान्स समूहको सूचक झन्डै 1.5% ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,29,00,000,000 कारोबार भएकोमा आज 350 कम्पनीका 92,31,000 कित्ता सेयर 3,90,00,000,000 रुपैयाँमा किनबेच भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक शल्यक्रिया सेवा सुरु हुन लागेको छ। बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालमा यो अत्याधुनिक प्रविधि भित्र्याउने निर्णय गरी बोलपत्र आह्वान गरिसकेको हो। रोबोटिक शल्यक्रिया भनेको रोबोट आफैले गर्ने नभई चिकित्सकले रोबोटलाई नियन्त्रणमा राखी गर्ने उन्नत प्रविधि हो। यो प्रविधि मार्फत विश्वको जुनसुकै ठाउँमा बसेका विशेषज्ञ चिकित्सकले नेपालका बिरामीको शल्यक्रिया गर्न सक्नेछन्। भक्तपुर अस्पतालमा यस प्रविधिबाट हर्निया, पेट र आन्द्राको ट्युमर, पत्थरी, पाठीघरको ट्युमर, मृगौला, प्रोस्टेट तथा बाल चिकित्सा सम्बन्धी जटिल शल्यक्रिया सेवा सञ्चालन हुनेछ। यस प्रविधिको मुख्य फाइदामा पेटमा ठूलो चिरफार नगरी साना प्वाल मात्र पारिने हुँदा बिरामीलाई दुखाइ कम हुन्छ भने अस्पताल बस्ने समय र खर्च दुवै घट्छ।
0: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले लागु औषध नियन्त्रणका लागि प्रयोगकर्ता मात्र नभई मुख्य स्रोत र आपूर्ति सञ्जालमाथि अनुसन्धान केन्द्रित गर्नुपर्ने माग गरेका छन्। सांसद कविन्द्र बुर्लाकोटीले मुख्य आयात केन्द्रमा राज्यको पहुँच नपुगेसम्म समस्या हल नहुने बताउँदै बाल बालिकामा समयमै चेतनामूलक शिक्षा दिनुपर्ने सुझाव दिनुभयो। सांसद अमरेश कुमार सिंहले राजनीतिक हस्तक्षेप मुक्त प्रहरी कार्यान्वयन र एकीकृत इन्टेलिजेन्स संयन्त्र निर्माणको माग गर्नुभयो। पूर्व प्रहरी, अतिरिक्त महानिरीक्षक तथा सांसद विश्वराज पोखरेलले 5 दशकका प्रयास असफल रहेको भन्दै पुरानो कानून र बजेटले काम नगर्ने बताउनुभयो।
1: सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुख सहित 4 जना र एउटा कम्पनी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। नक्कली सूचना निकालेर भवन निर्माण ठेक्कामा मिलेमतो गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। केन्द्रका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकारी डाक्टर प्रभात झा, इन्जिनियर अशोक कुमार सिंह, सहायक सब इन्जिनियर प्रमोद कुमार सिंह, राधाकृष्ण निर्माण सेवा र त्यसका प्रबन्धक कौशल्य कुमारी रजक विरुद्ध मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। अख्तियारले प्रतिवादीहरूसँग जनै 1,26,96,238 रुपियाँ 71 पैसा बिगो माग दाबी गरेको छ।

0: नेपाल दर्पणमा अब विदेशका खबर। हर्मुज जलमार्ग नजिकै ओमानको खाडीमा अमेरिकी सैन्य आक्रमण परेर तीनजना भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमणमा परेर हराएका तीनैजनाको शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभयो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कडा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लङ्घन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। यसैबीच इरानको सर्वोच्च सैन्य कमान्डले आज हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ। अमेरिकाले इरानका विभिन्न ठाउँमा नयाँ चरणको हवाई आक्रमण गरेपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाइ छ। इरानी सेनाका अनुसार यो प्रतिबन्ध तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सबै प्रकारका जलयात्रुहरूका लागि लागू हुनेछ। इरानले यस मार्गबाट अघि बढ्न खोज्ने जोसुकै जहाजलाई पनि निशान बनाएर आक्रमण गर्ने कडा चेतावनी दिएको छ। हर्मुज जलमार्ग फारस खाडी र ओमानको खाडीलाई जोड्ने साँगुरो पानीको बाटो हो। यो संसारको सबभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न हुँदै आएको छ।
1: विदेशकै अर्को खबरमा क्यानाडा सरकारले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने डिजिटल सुरक्षा विधेयक पेश गरेको छ। यद्यपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई भने छुट दिइने खबरमा समाचार संस्था रोइटर्सले जनाएको छ। विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियामक स्थापना गरेर कृत्रिम बुद्धिमत्ता अर्थात् एआई च्याटबटलाई पनि सुरक्षित बनाउने लक्ष्य राखेको छ। कानूनको पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीलाई विश्वव्यापी आमदानीको 3% वा अधिकतम झण्डै 72 लाख अमेरिकी डलर मध्ये जुन धेरै हुन्छ त्यति जरिमाना हुने विधेयकमा प्रस्ताव गरिएको छ। प्रस्तावित कानूनले युवाहरूका लागि अझ सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यो विधेयक पारित हुन झण्डै 1 वर्ष लाग्न सक्ने र डिजिटल नियामक निकाय स्थापना गर्न अर्को 18 महिना लाग्न सक्ने खबरमा उल्लेख छ। यसअघि गएको डिसेम्बरमा अस्ट्रेलियामा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया विश्वकै पहिलो देश बनेको थियो। त्यस्तै मलेसियाले यही जुन 1 बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको छ। विश्वका अन्य देशहरूले पनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बारे छलफल गरिरहेका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। फुटबलको इतिहासमै पहिलो पटक 3 अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातिदेखि सुरु हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन 2 खेल हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच आज राति 1:15 खेल हुनेछ। यस्तै दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिक बीच भोलि बिहान 7:45 हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको प्रतिस्पर्धा सुरु हुनेछ। यसपटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। 3 देशका 16 सहरमा खेलाइने प्रतियोगिता 39 दिनसम्म चल्नेछ। कुल 104 खेल हुनेछन्। फिफाका अनुसार प्रतियोगिताका लागि 1,248 खेलाडी छनौट भएका छन्। तीमध्ये 891 खेलाडी पहिलोपटक विश्वकप खेल्दैछन् भने 357 खेलाडी पहिले विश्वकप खेलिसकेका छन्। उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह सुरु हुँदैछ। समारोहमा चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगितामा अमेरिका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 सहरमा खेलाइनेछ। फाइनल न्युयोर्कको मेट लाइफ स्टेडियममा खेलाइनेछ। मेसी, रोनाल्डो, एम्बापेसँगै नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा छ। यसैबीच विश्वकप फुटबल 2026 अत्यधिक गर्मी प्रमुख चुनौती बन्ने देखिएको छ। संयुक्त राष्ट्रसङ्घले यस प्रतियोगिताका झण्डै 1/4 खेल खतरनाक गर्मीमा हुन सक्ने चेतावनी दिएको छ। दर्शकहरू विशेष गरी फ्यान जोन र टिकट लाइनमा रहनेहरू सबैभन्दा बढी जोखिममा रहने राष्ट्रसङ्घको चेतावनी छ।
1: र नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026 खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एपहरू तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। प्राधिकरणले नेपालमा विश्वकप फुटबलको विशेष र आधिकारिक प्रसारण अधिकार हिमालयन टेलिभिजन नेटवर्क, हिमालयन स्पोर्ट्स र डिसोम डिजिटल प्रणाली डिगोको संयुक्त उपक्रमसँग मात्र रहेको प्रष्ट पारेको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभामा बजेटमाथि छलफल सुरु, गरिबलाई बिर्सिएको सांसदहरूको आरोप, समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी।
0: विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेजसम्म हुन सक्ने।
1: पानी परेसँगै देशभर गर्मी घट्यो, अझै केही दिन वर्षाको सम्भावना, मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो।
0: ओमानको खाडीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो, भारतको कडा आपत्ति, इरानले आक्रमण गरेपछि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द।
1: र फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातीदेखि सुरु हुँदै नेपाली फुटबल राजनैतिक हस्तक्षेपका कारण संकटमा, सरकारको लगानी र एन्फाको नेतृत्व सुधार बिना फुटबलको विकास कठिन।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नमस्कार। कार्यक्रम सुनसहरी गतिविधिमा यहाँलाई हार्दिक स्वागत छ। म रितिका मगर। कार्यक्रम सुनसहरी गतिविधि रोल्पा जिल्लाका चारवटा सामुदायिक रेडियोहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। रेडियो मालश्रीले तयार पारेको यस कार्यक्रम अहिले तपाईँ रेडियो मालश्री एफएम 100.5 MHz, रेडियो सभ्यता 99.5 MHz, रेडियो रोल्पा 93.8 MHz, रेडियो जलजला 96.4 MHz र यी सबै रेडियोका आफ्नै अनलाइनहरूबाट हरेक साताको बिहिबार साँझ 6:30 सुन्न सक्नुहुन्छ। सुनसहरी गाउँपालिकाको हरेक गतिविधि आम स्थानीयहरूको माझमा पुर्याउनु यस कार्यक्रमको उद्देश्य रहेको छ। आजको कार्यक्रम सुनसहरी गतिविधिमा हामीले सुनसहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घरतीसँग कुराकानी गर्दैछौ। अब भने सुनौ, हाम्रा सहकर्मी लोकेन्द्र चन्दले सुनसहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घरतीसँग गर्नुभएको कुराकानी।
1: धन्यवाद। अब यो आर्थिक वर्षको अन्त अन्ततिर पनि छौ, होइन? यो संवादमा कुराकानी गर्दाखेरि के छ, कार्य प्रगति के कति भइरहेछ यो आर्थिक वर्षको अहिलेसम्म?
2: आर्थिक वर्ष 2082-83 चाहिँ हामी क्लोजिङको अन्तिम चरणमा छौँ। यहाँले भने जस्तो आज जेठ महिनाको अन्तिम चरण चलिरहेको छ, अन्तिम समय छ, र असार पनि लाग्दैछ। अब लगतै हामीले असारको चाहिँ 24 गतेभित्र सबै आयोजना तथा कार्यक्रमहरूको चाहिँ भुक्तान दिनुपर्ने हुन्छ। र यो हिसाबले हेर्दाखेरि आर्थिक वर्ष 2082-83 हाम्रो वित्तीय प्रगतिको हिसाबले समग्रमा चाहिँ 63.79% हाम्रो समग्रमा वित्तीय प्रगति भएको छ, जसमा चाहिँ चालुतर्फ हामीले 67.15% र पुँजीगततर्फ 58.92% हाम्रो यो वित्तीय प्रगति हासिल भएको छ। तर भौतिक प्रगतिको हिसाबले हामी 75% हाराहारीमा छौँ। किन भन्दाखेरि धेरै आयोजनाहरू अनुगमनकै चरणमा छन्, कार्यक्रमहरू चाहिँ सकिएर पनि भुक्तानी लिन नपाएको कारणले गर्दाखेरि पनि यो अलिकति हाम्रो बढी प्रगति भएको छ। यद्यपि वित्तीय प्रगतिको हिसाबले हामी 63.79% अवस्थामा छौँ अहिले।
1: यो सन्तोषजनक हो?
2: यो यसो सरसर्ती हेर्दाखेरि वित्तीय प्रगतिको हिसाबले चाहिँ अलि अन्तिम महिना चलिरहँदाखेरि अलिक कमजोर होला, तर हाम्रो भौतिक प्रगति चाहिँ 75% हुँदै गर्दाखेरि सन्तोषजनक मान्नपर्छ। अब 4-5% मात्रै काम गर्न बाँकी छ, काम गर्न त्यो हाम्रो चाहिँ असार 10 गतेभित्र हामीले सक्ने प्लान गरेका छौँ, त्यो हिसाबले पनि यो सन्तोषजनकै मान्नपर्छ।
1: टार्जेट होला नि, मिड पोइन्ट कति थियो यहाँको, जस्तै यो आर्थिक वर्षमा हामी यहाँ पुग्छौँ भनेर? भौतिक
2: यस्तो छ, हामीले अन्तिमसम्म पुग्दाखेरि भौतिक र वित्तीय प्रगतिको हिसाबले हामी लगभग बराबरै हुनुपर्छ। त्यो हिसाबले हाम्रो 80% कटाउने लक्ष्य चाहिँ छ। गत वर्ष हामीले झन्डै 86% भौतिक तथा वित्तीय प्रगति हासिल गरेका थियौँ, त्यो रेसियोमा हामी पुग्ने लक्ष्य चाहिँ अहिले पनि छ। त्यो हिसाबले चाहिँ हामी लक्ष्य उन्मुखै छौँ। यस कारणले पनि हाम्रा उक्त समितिका धेरै आयोजनाहरू चाहिँ भुक्तानी सम्पन्न भइसकेका छन्। अब लगभग 4-5 बाहेक उक्त समितिले लिनुपर्ने भुक्तानीका फाइलहरू चाहिँ बाँकी छैनन्। ठेक्काबाट जुन हामीले गरेका थियौँ, दोस्रो चरणमा ठेक्का गरेका ठेक्काहरू पनि अब सकिने क्रममा छन्। धेरै योजनाहरूको चाहिँ अनुगमन प्रक्रिया सकिसकेको छ, र सँगसँगै अब भुक्तानीका पनि फाइलहरू आउने क्रम जारी भएको हुनाले यो सकिन्छ भन्ने आकलन छ।
1: गत सालको भन्दा माथि जान सकिन्न अहिले, अहिलेको अवस्थालाई हेर्दा?
2: अब गत सालको भन्दा माथि जाने भन्ने त हो, तर अब के छ भन्दाखेरि कतिपय अवस्थामा हामीले चाहेर पनि नजाने, जस्तो गत वर्षको र अहिलेको अवस्था के फरक छ भने, जस्तो हामीले जुन ठेक्का प्रक्रियाबाट कामहरू गरेका छौँ, तिनी ठेक्का प्रक्रियाबाट निर्माण व्यवसायहरूले चाहिँ घटेर हालिदिँदाखेरि गत वर्षको र अहिलेको चाहिँ त्यो कम्पेरिजन नमिल्न सक्छ, र त्यो हिसाबले चाहिँ गत वर्ष जत्तिकै पुग्न सकिन्छ भन्ने चाहिँ छैन, तर पुग्ने लक्ष्य चाहिँ हाम्रो छ।
1: तर बाहिरबाट नागरिकहरू, होइन, कतिले एउटा कुरा गर्छन् कि 100% पुराउनु पर्ने, 95 करोड 99 लाख पुराउनु पर्ने हो, तर किन त्यति 20-25% तल नै अड्डिन्छ प्रगति भनेर एउटा चर्चा चल्छ, खासमा के यो के होला नि, होइन, किन रोकिन्छ?
2: यस्तो छ, यसका चाहिँ धेरै पक्षहरू छन्। जस्तो हामीले 80% अथवा 86% कार्य प्रगति गर्दै गर्दाखेरि यो 100 पुग्न पर्थ्यो अथवा यसलाई चाहिँ अलिकति 95% पुग्न पर्थ्यो भन्ने नागरिकको एउटा चाहना अथवा बाहिरबाट हेर्ने नियामक निकायहरूको एउटा चाहना होला, तर यसका पछाडिका थुप्रै कारणहरू के छन् भने, जस्तो एउटा कुरा त हामीले गर्ने निर्माणका कार्यहरू जो छन् ती कार्यहरू निर्माण व्यवसायहरूले चाहिँ हामीले तोकेको रेटभन्दा चाहिँ उहाँले कममा हालेर काम गर्नुहुन्छ, एउटा टोटल खर्च नहुने एउटा कारण चाहिँ यो हो। जस्तो उदाहरणका लागि हामीले 1 करोडमा गरेका ठेक्काहरू चाहिँ उहाँहरूले 65 लाख 70 लाखमा हाल्नु भएको छ भनेपछि त्यहाँ 1 करोडबाट झन्डै 30 लाख 35 लाख बजेट त्यो बजेट फिर्ता हुन्छ। भनेपछि एउटा समस्याको एउटा कारण चाहिँ यो भयो। र अर्को कारण भनेको यहाँहरूले मिडियामा पनि आएको छ, यहाँहरूले देख्नु पनि भयो होला, महालेखा नियन्त्रक कार्यालयले जुन स्थानीय तहलाई सङ्घीय सरकारले उपलब्ध गराउँछ सङ्घीय सामान्यकरण अनुदान भनेर, त्यो सङ्घीय सामान्यकरण अनुदान चाहिँ महालेखा नियन्त्रक कार्यालयले कोषाध्यक्ष लेखा नियन्त्रण कार्यालयहरूलाई स्थानीय तहहरूलाई एकमुष्ट रूपमा चाहिँ जति सीमा दिएको थियो हामीलाई अनुदानको सीमा, त्यो सीमाको 92% नबढ्ने गरी निकासा दिनु भनेर परिपत्र गरेको छ। र त्यो कारणले गर्दाखेरि पनि केही साना ससाना आयोजनाहरू हामीले रोक्नुपर्ने बाध्यता छ, किन भन्दाखेरि त्यो आयोजना चाहिँ सञ्चालन गरेको खण्डमा हामीले भुक्तानी दिन नसक्ने अवस्था सिर्जना हुने भएको हुनाले एउटा समस्या त्यो पनि छ। र अर्को कुरा
1: जस्तो यसमा के आर्थिक अभावकै कारणले हो, किन जस्तो नागरिकले त यो कुरा बुझ्दैनन् फेरि
2: हो, यो कुरा चाहिँ जस्तो
1: जस्तो यो आफ्नो भाषा हुन्छ नि, यो भाषा
2: तपाईँलाई एउटा कुरा, हामीले बजेट तयारी गर्दै गर्दाखेरि सङ्घीय सरकारले विभिन्न अनुदानहरू दिन्छ, हाम्रो आन्तरिक स्रोत चाहिँ हाम्रो जस्तो पालिकामा कमजोर भएको पालिकाहरूमा देशभरिकै पालिकाहरूमा एउटा सीमा अनुदानको सीमाहरू दिन्छ, त्यो अनुदानहरू सङ्घीय सामान्यकरण अनुदान हो, त्यसै गरी राजस्व बाँडफाँडको कुराहरू छ, विशेष अनुदान, समपूरक अनुदान, सङ्घीय सशर्त अनुदान भनेर यस्ता खालका अनुदानहरू प्रदेश तथा सङ्घीय सरकारबाट आउने गर्छन्। र सोही अनुमानको आधारमा हामीले यहाँ बजेट निर्माण गर्ने हो र त्यही अनुसार चाहिँ योजना तथा कार्यक्रममा हामीले रकम छुट्याएर बाँडफाँड गर्ने गरेका हुन्छौँ। र त्यो अन्तिममा कार्यान्वयनको क्रममा जाँदै गर्दाखेरि अन्तिममा सङ्घीय सरकारले तोकेको अनुसार जस्तो अहिले चाहिँ आर्थिक वर्ष 83-84 लागि 14 अर्ब राजस्व लक्ष्य उठाउने राखेको छ, सोही बुमोजिम राजस्व उठेन भने हामीलाई पनि त्यही बुमोजिम 15,000 हुन्छ, यति मात्रै चाहिँ कार्यक्रम कार्यान्वयन गर्नु भन्ने खालको हुनसक्छ। त्यो हिसाबले चाहिँ यस्ता कार्यक्रमहरू चाहिँ कार्यान्वयन गर्नु जटिलता आउँछ। यहाँले भने जस्तो नागरिक स्तरमा त यो कुरा चाहिँ उहाँहरूलाई ज्ञान हुँदैन, हामीले बुझाएर पनि बुझाउन सक्ने अवस्था हुन्छ।
1: जस्तो कुनै गाउँमा 50,000 बाटो मर्मतको योजना पर्यो, त्यो यस्तै कारणले रोकियो भने उहाँहरूले बुझ्नुहुन्न, नियतवश पालिका सरकारले दिएन, रोकिदिए कर्मचारीले अथवा जनप्रतिनिधिले भनेर बुझाइ त्यो हुन्छ नागरिकले।
2: त्यसको लागि हामीले के गर्ने गरेका छौँ भने अलिकति बजेट बनाउँदै गर्दाखेरि हाम्रो यो आर्थिक वर्षमा केही त्यस्ता खालका योजनाहरू अहिले चाहिँ छैनन्, तर कतिपय अवस्थामा हामीले योजनालाई भुक्तानी दिएर शाखा मार्फत हुने कार्यक्रमहरू नागरिकले बुझ्नुहुन्न, उहाँहरूलाई सम्झाउन गाह्रो हुन्छ भनेर हामीले के गरेका छौँ भने शाखा मार्फत हुने कार्यक्रमहरू चाहिँ बरु रोकेर राख्ने, केही गर्नै पर्ने बाहेक अरू केही चालुतर्फका कार्यक्रमहरू रोकेर राख्ने, तर योजना अन्तर्गतका कार्यक्रमहरू चाहिँ योजनाहरू चाहिँ हामीले रोक्ने गरेका छैनौँ। यसले गर्दाखेरि चाहिँ त्यो खालको समस्या हामीलाई छैन, यद्यपि बजेट पूर्ण 100% खर्च नहुनुमा यो कारण हो भन्न खोजेको।
1: नागरिकले यो सजिलै नबुझ्दाखेरि समस्या हुन्छ कहिलेकाहीँ,
2: यो समस्या त छ। जस्तो यहाँले भने जस्तो हामीले ठ्याक्कै ठुलै योजनाहरूमा त्यो समस्या आएको छैन, यद्यपि हामीले उपभोक्ता समितिहरूलाई पनि सबैलाई भुक्तान दिइसक्दाखेरि त्यो समस्या आएको छैन, तर निर्माण व्यवसायहरूसँग भएका योजनाहरू जस्तो हामीले प्रदेशबाट प्राप्त गरेका सशर्त अनुदानका योजनाहरू काम सम्पन्न भइसकेपछि पनि अहिलेसम्म निकासा नहुँदाखेरि हामीले अझै भुक्तान दिन सकेका छैनौँ, त्यस कारणले पनि हाम्रो वित्तीय प्रगति चाहिँ कमजोर देखिन्छ पुँजीगततर्फ। र यो कुरा चाहिँ निर्माण व्यवसायसँग अलि सहज, नागरिकभन्दा त्यो सहज हुने भावनाले उहाँहरूले कुर्दिनुहुन्छ असारसम्म, कहिलेकाहीँ अन्तिम असारको चाहिँ अन्तिमतिर अन्तिम जो क्लोजिङ हुने बेला बेला अन्तिम 2-3 दिन रहँदाखेरि चाहिँ आइदिन्छ, गत वर्ष पनि त्यस्तो भएको थियो, अहिले पनि आउँछ भन्ने छ, हामीले लेखेर पठाइसकेका छौँ। त्यो हिसाबले चाहिँ यो समस्या चाहिँ हाम्रो मात्रै नभएर अधिकांश 753 स्थानीय तहहरूको समस्या भएको हुनाले अलिक गाह्रो चाहिँ गाह्रो छ, यद्यपि यो झेल्नुपर्ने बाध्यता पनि छ स्थानीय तह।
1: जस्तो एउटा काम गर्दै जाने होइन, तर पैसा नआइदिएर अन्तमा पैसा आएन भनेर त्यो एउटा समस्या हुन्छ नि, कति निर्माण व्यवसायले नि बुझ्नुहुन्न र उहाँहरूले अलिक बुझे पनि नागरिक स्तरमा बुझिन्न, कहिलेकाहीँ उपभोक्ता समिति मार्फत गरिने कामहरू पनि काम गर्दै गर्दै जाने, भुक्तानी लास्टमा रोकियो, पालिकाले रोकिदियो भन्ने बुझाइ हुन्छ कि त्यहाँ।
2: विशेष त नागरिक स्तरमा निर्माण व्यवसायहरूले पनि त्यो बुझिदिनुहुन्छ, यहाँले भने जस्तो कतिपय निर्माण व्यवसायहरू अझ विशेष त हामीसँग रहेर काम गर्ने निर्माण व्यवसायहरू लामो समयदेखि काम गरेको प्रायकोमै हुनुहुन्छ, त्यो अनुभवको कारणले गर्दाखेरि पनि सरकारी प्रक्रियाहरू, सरकारी बजेट निकासाका झन्झटहरूलाई चाहिँ उहाँहरूले बुझ्नु नभएको खण्डमा चाहिँ यो उहाँहरूले पालिकाले रोकिदियो अथवा पालिकाले चाहिँ हामीलाई समयमा भुक्तान दिएन भन्ने गुनासो उहाँहरू
1: काम सकेर भुक्तानी पाएन
2: आउँछ, काम सकिसकेपछि। तर हामीले धेरै निर्माण व्यवसायहरूलाई विशेष त उपदस्मृतिहरूको हकमा त हामीले रोक्ने गरेका छैनौँ, उहाँहरूको फाइल आएपछि बरु निर्माण व्यवसायको चाहिँ पछाडि दिएर उहाँहरूलाई सम्झाएर पछाडि दिन सकिन्छ भनेर उपदस्मृतिहरूलाई चाहिँ पहिला दिने गरेका छौँ। निर्माण व्यवसायकोहरूको हकमा एक दुईवटा फाइलहरू चाहिँ अहिले पनि हामीले काम सम्पन्न भएका भुक्तानी दिन सकेका छैनौँ। हामीले आज मात्रै यहाँहरूसँग कुरा गर्नुहुँदा थोरै अगाडि मैले कोलेनिकालाई हाम्रो मेजरमेन्टसहित पठाएका छौँ, सायद उहाँहरूले पनि उताबाट निकासा दिनुभयो भने त्यो पनि समस्या हल होला। र यो कुराले गर्दाखेरि कहीँ न कहीँ अप्ठ्यारो छ, तर अप्ठ्यारो चाहिँ छ भनेर काम नगरिराख्न पनि हामीलाई गाह्रो छ। त्यो हिसाबले हामी समाधान सहयोग गर्दै काम गर्दै गरिरहेको अवस्था छ।
1: त्यस्तो गुनासोहरू आउँछ है?
2: गुनासो त आउँछन् है, गुनासो आउँछ। अब गुनासोहरूलाई चाहिँ कसरी हुन्छ, हामीले माथिल्लो निकाय प्रदेशका निकायहरू जस्तो कोली निकायले हामीलाई निकास बजेट निकासा दिने कुराहरू छ, सँगसँगै माथिल्लो तहहरूमा पनि जस्तो हाम्रो अध्यक्षहरूले पनि गाउँपालिका महासङ्घ मार्फतहरू उहाँहरूको चाहिँ विज्ञप्ति पनि आएको थियो, यहाँले लेख्नु भएको छ होला सामान्यकरण अनुदान कटौतीको विषयमा, यो पहल भइराखेको छ समाधानको लागि।
1: जस्तो हामी चाहिँ यो काम गर्दै जाने होइन, असार मसान्तमा काम सकिहाल्नु, यही आर्थिक वर्षमै भुक्तानी गर्ने पर्ने हुन्छ, तर बहुवर्षीय योजना पनि फेरि अर्को वर्ष लिउँला ऊ गरौँला भन्ने, त्यस्तो अवस्थामा भुक्तानी भएन भने के हुन्छ, प्रक्रिया पछि के हुन सकिन्छ?
2: यस्तो छ, भुक्तानी भएन भने चाहिँ जस्तो हामी सकेसम्म चाहिँ भुक्तानी गर्ने कुराहरूमै हामी लागिरहेका छौँ। यहाँले भने जस्तो
1: 82-83 सकेन भने
2: 100% नपुग्नुको एउटा कारण यो भयो मैले भने, र यदि सकिएन नसकेको खण्डमा चाहिँ हामीले आगामी आर्थिक वर्षमा भुक्तान दिने गरेर एउटा फारम हुन्छ, त्यो फारम भरेर दायित्व सिर्जना गर्नुपर्छ। त्यो चाहिँ गाउँसभाले पारित गर्यो भने हामीले आगामी वर्ष आर्थिक वर्षमा चाहिँ त्यो भुक्तानी गर्न सक्छौँ।
1: त्यो आर्थिक वर्षमा काम सकियो तर त्यो दायित्व अहिले पुरा गर्न सकिने अर्को वर्ष हामी पुरा गर्छौँ भनेर
2: मजाले त्यो चाहिँ अर्को आर्थिक वर्षमा हामीले यो आर्थिक वर्ष यो कारणले चाहिँ हामीले भुक्तान दिन सकेनौँ, त्यस कारणले गर्दाखेरि आगामी आर्थिक वर्षमा भुक्तानी दायित्व सिर्जना गर्ने भनेर कार्यपालिका र गाउँसभाबाट निर्णय भएको खण्डमा त्यसलाई
1: त्यस्तो अवस्थामा जति बिल भर्काहरू काम सकेको आए हुन्छ नि त्यो त त्यही नै हो,
2: त्यो त त्यही हुन्छ, जस्तो प्रायोगिक मेजरमेन्ट जति छ त्यो आधारमा नै भुक्तान दिने हो, त्यो अहिले दिए पनि
1: यो आर्थिक वर्षमा जति भएको छ मूल्याङ्कन त्यही अनुसार अर्को आर्थिक वर्षमा भुक्तानी हुन्छ।
2: हजुर, यो त जति प्रायोगिकले मूल्याङ्कन गर्नुभएको छ यो आर्थिक वर्ष दिए पनि अर्को आर्थिक वर्ष दिए पनि त्यसमा चाहिँ अब फरक हुने कुरा भएन, तर जो पाउनुपर्ने उपभोक्ता समिति हो अथवा निर्माण व्यवसाय हो उहाँहरूले अलिकति ढिला चाहिँ पाउने हुनुभयो, त्यति मात्रै हो।
1: योजनाहरू केही बाँकी छन् सम्झौता गर्नलाई?
2: नै सम्झौता गर्न त हाम्रो बाँकी छैन, हामीले सम्झौता चैतभन्दा पछाडि सम्झौता गरेनौँ, हामी चैतसम्म हामीले सम्झौता सकिसकेका थियौँ, अलिकति चुनावको कारणले त्यो पनि चुनावको कारणले गर्दाखेरि केही आयोजनाहरू चैत मसान्तसम्म सम्झौता गरेर सकियो, त्यसपछि कानुनकै चरणमा छन्, सम्झौता गर्न बाँकी रहेको छैन,
1: सबै भइसक्यो। कतिपय फेरि जाने भन्छ नि सम्झौता भएको तर काम गर्दा गर्दै नसकेर त्यस्तो अब नगरेका कुराहरू, त्यस्तो पनि केही समस्याहरू छ यहाँ?
2: यस्तो
1: सम्झौता भइसक्यो तर काम कतिका ठाउँमा विवाद हुन्छ, त्यो कारणले काम सुरु हुन नसकेका त्यस्ता कुराहरू
2: ठ्याक्कै त्यस्तो विवाद भएको र सम्झौता भएर पनि काम नहुने अवस्था चाहिँ छैन। अब के
1: पालिकाभरमै छैन,
2: पालिकाभरमै छैन नै होइन, अब के आयोजनाहरू चाहिँ अब जस्तो हामीले अलिकति चैतको अन्तिमतिर सम्झौता गरेका आयोजनाहरू अलिक ठुला आयोजनाहरू पनि छन् एक दुईवटा, तिनै आयोजनाहरूको काम चाहिँ जारी छ, अब उहाँहरूको काम चाहिँ सकिन्छ भन्ने नै छैन चाहिँ, तर अब यद्यपि कारणवश चाहिँ ठ्याक्कै 100% नसकेर अब 80-82% रूपमा चाहिँ हुनसक्छ, तर त्यस्तो समस्या नै चाहिँ हामीले समाधान गर्नुपर्ने गरी छलफल गर्नुपर्ने गरी आयोजनाहरूमा समस्या आएको छैन।
1: अर्को जस्तो यो भुक्तानी प्रक्रियामा के यो जतिले उपभोक्ता समिति होला अथवा अरूले काम गर्दाखेरि कतिपय निर्माण व्यवसाय ठ्याक्कै असार मसान्तमै पैसा माग्ने के,
2: हजुर,
1: काम पुस्नै सकाए पनि चैतमै सकाए पनि यो किन अन्त्य हुन सकेन? पालिकाहरूले पनि हामी जस्तो जेठको 1 गते पछाडि हामी ऊ गरेर भुक्तानी त्योभन्दा पहिले सकाउँछौँ भनेर कति कहिले विज्ञप्ति पनि निकालिहाल्छ कसैले, होइन, कतिले हामी असारको पहिलो हप्ताभन्दा पछि जान सक्दैनौँ भुक्तानी दिन्नौँ भन्ने, तर पछि काम गर्दै जाँदाखेरि अन्तिम दिन जतिखेरसम्म सिस्टम लक हुँदैन होइन त्यतिखेरसम्म फेरि काम गरिराख्नुपर्ने भन्दा एउटा गर्दा एउटा भइरहेछ नि अहिले।
2: अब यसमा
1: यस्तो भइरहेछ,
2: यसमा चाहिँ यस्तो छ, हाम्रो सिस्टम प्रणालीका कुराहरू पनि यसमा आउँछन्। जस्तो हामीले साउन नयाँ आर्थिक वर्ष साउन एक गतेदेखि सुरु हुन्छ होइन, साउन एक गतेदेखि काम सुरु गर्नलाई पनि हाम्रो जस्तो भौगोलिक अवस्था कठिन भएको पालिकाहरूमा गाह्रो छ। जस्तो तपाईँले फिल्डमै जाँदाखेरि प्राविधिकहरू फिल्ड जानुपर्ने अवस्थामा यहाँले देख्नु भएको छ, हाम्रो वडाहरू चाहिँ एकदमै कठिन अवस्थामा सडक नपुगेको अनि बर्खामा झन् पहिरोको कुराहरू, त्यसले हामीले ठ्याक्कै साउनमै काम गर्न सुरु गर्न नसकिरहेको एउटा कारण छ होइन। अनि सँगसँगै ल भदौबाट सुरु गरियो भने पनि झन्डै ठेक्का प्रक्रियामा जाँदाखेरि दुई महिना चाहिँ हाम्रो ठेक्का प्रक्रियामा लाग्छ 7 दिन जति। अनि त्यो भइसकेपछि दसैँ तिहार आउँछ लगत्तै, दसैँ तिहार आइसकेपछि 3 दिनजेलसम्म हाम्रो काम सुरु हुँदैन कि, मैले भन्न खोजेको तपाईँ
1: चाडपर्वपछि।
2: त्यसपछि मङ्सिरबाट काम सुरु भयो भने रेगुलर अब राम्रै मान्छे राम्रै निर्माण व्यवसायले गर्नुपर्छ भन्ने खालको मान्छेहरू लिनुभयो भने टाइममै सुरु भयो भने सकिने भयो, उपभोक्ता समितिहरूले पनि टाइममै लिनुभयो भने सुरु गर्नु सकिने भयो। र कतिपय अवस्थामा चाहिँ सँगसँगै काम सुरु हुँदाखेरि मजदुरहरू नपाइने समस्या पनि बिचमा हामीले झेलिरहेका छौँ कि। जस्तो अहिले धेरै आयोजनाहरू प्रदेशको सङ्घको अनि हाम्रो पनि आयोजनाहरू कार्यक्रमहरू छ, त्यो कार्यक्रमहरू सँगै मजदुरहरू स्थानीय मजदुरहरू नपाइदिँदाखेरि सँगसँगै रनअप गर्दाखेरि एकदम कम मात्रामा लाउँदाखेरि त्यसले ढिला हुने र अन्तिमसम्म भुक्तानी जाने एउटा कारण यो पनि हो। तर अर्को केस चाहिँ यहाँले भने जस्तो टाइममै सकेर कोही पुस महिनामा सकेर पनि भुक्तानी लिन चाहिँ असारमा आउने केस चाहिँ कस्तो अवस्थामा देखिन्छ भने धेरैको बुझाइ के छ भने भुक्तानी लिने असारमा हो भन्ने बुझाइ छ नि त पब्लिक लेभलमा, त्यो खालको बुझाइ भएको कारणले धेरै रोकिनुहुन्थ्यो। तर गत वर्षको उसमा पनि र यो वर्ष पनि हामीले असारसम्म बाँकी रहने सकिएर पनि बाँकी रहने कि सकिएर काम सकेर बाँकी रहेका आयोजना तथा कार्यक्रमहरू त्यस्तो खालको बाँकी छैनन्। हामीले काम सुरु गर्नुभन्दा पहिला चाहिँ तालिमहरू उपभोक्ता समितिहरूलाई तालिम दिने गरेका छौँ, गाउँमै गएर यहीँ ल्याएर हुन्छ यसरी गर्ने, सकिने बित्तिकै भुक्तानी माग्ने, अनि सम्झौता गर्दाखेरि पनि उहाँहरूलाई चाहिँ तपाईँले यो हाम्रो सम्झौता मिति चाहिँ यति दिन छ तपाईँको, यति महिनाभित्र तपाईँले गरिसक्नुपर्छ, त्यो महिनाभित्र गरिसक्ने मात्रै होइन त्यो महिना अन्तिम दिनसम्म तपाईँले यहाँ भुक्तानीको निवेदन दिइसक्नुपर्छ भनेर उहाँहरूलाई सम्झाएको बुझाएको हुनाले चाहिँ त्यो खालको समस्या
1: त्यो कुरा तालिममै जानकारी गराउनु
2: एकदमै तालिममै जानकारी गराउने भएको हुनाले त्यो खालको समस्या चाहिँ आएको छैन र आउँदैन भन्ने नै छ।
1: उपभोक्ताहरू पालिकामै सम्झौता गर्न आउनुपर्छ कि वडामै हुन्छ?
2: अहिलेसम्म हामीले पालिकामै आउने गरेका छौँ, किन भन्दाखेरि वडामा गर्दाखेरि के हुन्छ भने जस्तो हाम्रो बहिन चाहिँ पालिकाको केन्द्रमै छ अनि हामीले वडामा गएर सम्झौता गरिदिने अनि हाम्रो अफिसियल खर्च एउटा खर्च हुने नै भयो अनि उहाँहरू चाहिँ फेरि बहिनीभन्दा सम्बन्धित मान्छे नै आउनु व्यक्ति नै पदाधिकार नै आउनुपर्छ उपभोक्ता समितिको, त्यो हिसाबले चाहिँ उहाँहरूको पनि खर्च हुने हाम्रो पनि खर्च हुने भावनाले हामीले पालिकामै सम्झौता गरेर उहाँहरूले खाता खोलेर जानुहुन्छ, पछि एकैपटक चाहिँ भुक्तानी लिने बेला आउनुहुन्छ। त्यसपछि
1: कतिपय स्थानीय सरकारहरूले पालिकामै गर्ने गरिरहेछौँ भन्नुहुन्छ कि
2: के को
1: जस्तो ती सम्झौताहरू हुन्छ नि
2: पालिकामा त
1: वडामै सम्झौताहरू गर्ने सम्बन्धित वडामै
2: वडामा गर्नु राम्रो चाहिँ हो। जस्तो मैले भने जस्तो अघि भने मैले होइन बैङ्क चाहिँ सँगसँगै हामीले बैङ्कलाई पनि त्यहीँ लिएर खाता खोलिदिन सक्यौँ भने वडामा गर्नुको चाहिँ अर्थ रहन्छ जस्तो लाग्छ, नत्र चाहिँ पालिकाको तर्फबाट पनि एक खालको प्रशासनिक खर्च वृद्धि हुने र सम्बन्धित व्यक्तिको पनि फेरि हामीले वडामै गएर सम्झौता गरे पनि उहाँहरू चाहिँ बैङ्क खाता खोल्नलाई पालिका आउनुपर्ने अवस्था हो भने त्यसले चाहिँ दोहोरो खर्च व्यक्तिको पनि र अफिसको पनि खर्च हुने भावनाले हामीले अहिलेसम्म पालिकामा गरेका छौँ। यद्यपि हामीले अब आउने आर्थिक वर्षमा 83-84 यो कुराहरू सोचेर एकीकृत घुम्ती शिविर राख्नपर्छ कि भन्ने खालको चाहिँ छलफल चाहिँ भएको छ। त्यो
1: त्यसमा पनि कुनै वडामा 8-10-12-15 योजनाहरू होला होइन, सबैले एकैचोटि गर्न सक्छन् कि सक्दैनन्, त्यो त्यहाँ गएर एक हप्तासम्म ब्याङ्क कर्मचारी बस्न भ्याउँछ कि भ्याउँछ,
2: त्यो मूल्याङ्कन त्यो चाहिँ सबै विश्लेषण गरेर आगामी आर्थिक वर्षमा सबै वडामा नभएर कुनै वडामा चाहिँ हामी ट्रायल ग्रुपमा लागू गर्न सक्छौँ कि भन्ने कुरा चाहिँ सोचिरहेका छौँ के हुन्छ।
1: जस्तो सेयरिङ हुन्छ होला नि अरू पालिकामा यो कतिको प्रभावकारी भएको छ भन्ने हिसाबले
2: होइन, यस्तो छ यो विषयमा चाहिँ मैले ठ्याक्कै रोल्पाको विषयमा चाहिँ यहाँ आइसकेपछि अरू पालिकाले कसरी गरिराख्नु भएको छ भन्ने विषय चाहिँ जानकारी लिएको छैन। तर म योभन्दा अगाडि रोल्पाकै छिमेकी जिल्लामा कार्यरत हुँदै गर्दाखेरि यो हामीले प्र्याक्टिकल पनि गरे हो, त्यो हिसाबले चाहिँ हामीले वडामै गएर सम्झौता चाहिँ गरिदिउँ, एउटा वडामा एक दिनमा सम्झौता चाहिँ सकिन्छ होइन। अब खाता खोल्ने विषय चाहिँ उहाँहरू बैङ्क जान नमानेपछि फेरि बैङ्क जान मान्ने नमान्ने भन्ने कुराहरू पनि छ नि त, अनि नजान जान नमानेपछि उहाँहरू बैङ्कमै आउनु पऱ्यो, त्यसले चाहिँ दोहोरो खर्च सिर्जना गरे हुनाले यो प्रभावकारी चाहिँ हुँदो रहेछ भन्ने मैले त्यसरी काम गरिसकेपछि एउटा अनुभव त्यो गरेँ। यद्यपि बैङ्कलाई पनि हामीले त्यहाँ लिन सक्यौँ र सँगसँगै यहाँले भने जस्तो एक दिनमा एउटा वडाको 10-12 योजनाहरूको उहाँले खाता खोल्न सक्नुभयो भने यो चाहिँ एउटा प्रभावकारी चाहिँ हुन्छ। फेरि
1: अब यो काम राम्रो गर्नलाई, राम्रो कार्य सम्पादन राम्रो गर्नको लागि त कर्मचारी पनि, जनशक्ति पनि चाहियो होइन?
2: के
1: सुनसरी गाउँपालिकामा पनि अब जनशक्तिको त्यति पर्याप्त मात्रामा छैन, कतिको अप्ठ्यारो परिरहेछ जनशक्ति अभावको कारणले कार्य सम्पादनमा?
2: अब कार्य सम्पादनका लागि जनशक्ति कर्मचारी विशेष त स्थानीय तह चाहिँ एकदम जनतासँग नजिक रहेर फ्रन्ट लाइनमा काम गर्ने निकाय हो। सरकारको यो 3 तहमध्ये जनतासँग एकदमै नजिक रहेर काम गर्ने स्थानीय तहलाई चाहिँ कर्मचारी नभएको खण्डमा एकदमै समस्या हुन्छ। यहाँहरूले सुनसरीको हकमा चाहिँ पटक पटक सुन्नु पनि भएको छ, यहाँहरूले आफै समाचार पनि लेख्नु भएको छ होला। यहाँको भौगोलिक विकर्ताका हिसाबले पनि काम गर्न गाह्रो छ कर्मचारीलाई। यति हुँदाहुँदै पनि हामीसँग कर्मचारी दरबन्दी अनुसार पदपूर्ति हुन्थ्यो भने हामीलाई काम गर्न सहज हुन्थ्यो। यहाँ दरबन्दी अनुसारको कर्मचारीहरू हामीले फुलफिल दरबन्दी अनुसार गर्न सकेका छैनौँ। यसका पछाडि पनि थुप्रै कारणहरू छन्, जस्तो प्रदेश लोक सेवा आयोग छ, सो मार्फत हाम्रो दरबन्दी पदपूर्ति हुने हो र सो बमोजिम चाहिँ प्रदेश लोक सेवाले प्रत्येक वर्ष विज्ञापन गर्छ। यहाँलाई जानकारी गराउँ, हामीले लोक सेवा आयोगलाई थुप्रै रिक्त दरबन्दीहरू माग गरेर पठाएका छौँ
1: हरेक वर्ष
2: नै, तर लोक सेवा आयोगबाट पदपूर्ति हुन सकेको छैन। र उहाँहरूको पनि बाध्यता के छ भने लोक सेवा आयोगबाट हुने विज्ञापन जति हामीले मागेर पठाउँछौँ उहाँहरू सबै चाहिँ खुल्लामा हाल्न नसक्ने कारणले पनि यो पदपूर्ति हुन नसकेको हो। जस्तो लुम्बिनी प्रदेशले चाहिँ स्थानीय सेवा ऐन ढिलो ल्यायो, यहाँलाई थाहा छ, गत वर्ष मात्रै ल्यायो। त्योभन्दा अगाडि माग गरिएका दरबन्दीहरू, अधिकांश दरबन्दीहरू, रिक्त दरबन्दीहरू बडुवामा राखिएको छ लोक सेवा आयोगबाट, होइन? त्यो बडुवामा राखेका दरबन्दीहरू चाहिँ हाम्रो पदपूर्ति हुन सकेका छैन। त्यो स्थानीय सेवा ऐन आयो तर त्यसपछि पनि बडुवामा रहेका चाहिँ दरबन्दीहरू, जो रिक्त दरबन्दीहरू बडुवामा छन्, ती दरबन्दीहरूलाई पदपूर्ति गरेको छैन अथवा बडुवाको सूचना चाहिँ निकाल्न सके लुम्बिनी प्रदेशले निकालेको छैन भनौँ न। त्यो हिसाबले यहाँ चाहिँ पदपूर्ति हुन सकेको छैन। एकातिर लोक सेवा आयोगबाट हामीले मागेका दरबन्दीहरू बडुवामा गएर थन्किने र अर्कोतर्फ हामीसँग भएका कर्मचारीहरू पनि 2 वर्ष 2.5 वर्ष 3 वर्ष भइसकेपछि मलाई चाहिँ घरबाहेक सरुवा सहमति चाहियो भनेर पटक पटक सहमति मागिरहने र उहाँहरूलाई चाहिँ अब उहाँहरूको अधिकारको कुरा पनि भयो र सहमति दिँदै गर्दाखेरि हामीलाई कर्मचारीको अभाव चाहिँ झन्झन बढ्दै गएको छ। त्यसले चाहिँ कार्य सम्पादनमा एकदमै असर गराएको छ। तर यद्यपि हामीले कर्मचारी कम भयो भन्दैमा काम रोक्ने अवस्था पनि छैन, होइन? त्यो रोक्न पनि भएन। त्यो हिसाबले हामीले काम चाहिँ गरिरहेका छौँ तर कर्मचारीको अभाव त छ नै। हाम्रो 7 तहको अफिसर लेभलको कर्मचारीहरू 4-5 जनाको दरबन्दीमा यहाँ अहिले 1 मात्रै हुनुहुन्छ, होइन? स्वास्थ्य शाखामा मात्रै हुनुहुन्छ, अन्य शाखाहरूमा शिक्षा योजना शाखा अनि प्रशासनमा कृषि पशुमा चाहिँ अफिसर लेभलको दरबन्दी पदपूर्ति हुन सकेको छैन। त्यो हामीले मागेर पठाएको तर बडुवामा गएर थन्किँदाखेरि पदपूर्ति हुन नसकेको अवस्था छ।
1: कति पर्सेन्ट जति कर्मचारीले अहिले चलाइरहेको होला पालिका ओभरअल हिसाब, जस्तो हुनुपर्ने 100% त्यो त अब
2: भएन, होइन? यस्तो छ, हाम्रो त प्रतिशत भन्दा पनि धेरै न्यून कर्मचारी भन्नु न,
1: अब भन्दा कम छ।
2: हाम्रो चाहिँ 30-35% मात्रै कर्मचारी पदपूर्ति,
1: 100 हुनुपर्नेमा 25-30 भनौँ, 30-35 भनौँ न,
2: त्यो छ। अब हामीले चाहिँ अधिकांश करार कर्मचारीहरूबाटै अहिले धेरै काम चलाइरहेका छौँ, होइन?
1: गाविस वडाहरूमा पनि स्वास्थ्यको कर्मचारीहरूले चलाइ,
2: वडामा हाम्रो 7 वडा छ, होइन? 7 वडामा 2 वडामा चाहिँ हामी प्रशासनको दरबन्दीमा नै हुनुहुन्छ, प्रशासनकै सचिव हुनुहुन्छ, तर अरू 5 वडामा चाहिँ स्वास्थ्य अनि र इन्जिनियरिङ सेवाको कर्मचारीहरू मार्फत हामीले वडा सचिव चलाइरहेका छौँ।
1: यो गर्दा त काम गर्दाखेरि कर्मचारीहरूलाई प्रेसर पनि धेरै पर्छ होला नि त, होइन? उहाँहरूलाई
2: त
1: जस्तो 100 गर्ने काम 30 गर्दा 35 गर्दा त त्यो त ओभरलोडै बढी भइहाल्छ।
2: त्यो त पर्छ नै। जस्तो वडाकै कुरा गर्दाखेरि हामीले स्वास्थ्यको कर्मचारीलाई तोकेका छौँ, उहाँले स्वास्थ्य चौकी पनि हेर्नुहुन्छ, अन्त त्यहाँ इन्चार्जको भूमिकामा हुनुहुन्छ र यता वडा सचिवको भूमिकामा हुनुहुन्छ। त्यो हिसाबले दोहोरो डबल लोड चाहिँ छ तर चलाउनु त पऱ्यो। फेरि त्यो हिसाबले चाहिँ दोहोरो जिम्मेवारीले लोड चाहिँ छ कर्मचारीलाई, बाध्यता छ. अब त्यो नचलाइ नहुने अवस्था भएको हुनाले पनि हामी त्यसरी गरिरहेको
1: छौँ. अब यो नागरिक लेभलमा के छ भने काम भएन भने फ्याक्टर आफूले त्यो उ गरिहाल्ने कि, जस्तो मेरो काम भएन भन्ने आक्रोश व्यक्त गरिहाल्ने. अब त्यो कम जनशक्तिले चलाइरहेछ भन्ने हिसाबले कहिले पनि चर्चा नहुने एउटा यो समस्याको विषय छ. खासमा यहाँहरूले बुझाउन नसकेर हो नागरिकलाई, अथवा बुझी बुझी त्यस्ता कुराहरू आउँछन् कि हो?
2: यस्तो छ, हामीले जस्तो विभिन्न फोरमहरू अथवा हामीले गर्ने सार्वजनिक सुनाइहरूमा चाहिँ यो कुराहरू जानकारी गराउँछौँ नै होइन. तर कतिपय अवस्थामा चाहिँ अहिले पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगले पनि यो खालको गुनासाहरू नागरिकलाई पोख्ने खालका चाहिँ सञ्जालहरू जो छन् त्यसले चाहिँ नागरिकहरूलाई सहज बनाएको छ. वास्तविकता बुझ्नको लागि जस्तो हामीले आयोजना गरेका फोरमहरू, जस्तो सार्वजनिक सुनवाई कार्यक्रम होलान् होइन, समीक्षा प्रगति प्रतिवेदनका कार्यक्रमहरू होलान्, वडाले गर्ने विभिन्न कार्यक्रमहरू होलान्, त्यहाँ चाहिँ हामीले जानकारी गराइरहेका हुन्छौँ. तर त्यो कार्यक्रमहरूमा चाहिँ उहाँहरू कतिपय अवस्थामा उपस्थित नहुने र जो उपस्थित हुनुहुन्न उहाँले चाहिँ सामाजिक सञ्जाल मार्फत आलोचना गर्ने र त्यो कुरा चाहिँ बढी सबैले नोट आउट गर्ने कुराहरू पनि रहेको छ. त्यो कारणले गर्दाखेरि कर्मचारीको अभाव छ भन्ने कुरा हामीले पटक पटक जानकारी जनप्रतिनिधि मार्फत पनि गराइरहेका छौँ. जनप्रतिनिधिहरूले वडाहरूमा गएर कार्यक्रममा पनि भन्नुहुन्छ, हामीसँग वडा सचिवको कुरा, हामीसँग शाखा प्रमुखहरूको कुरा होइन, त्यो कुरा भनिराख्नु भएको हुन्छ. तर पब्लिकले चाहिँ त्यो कुरालाई चाहिँ यो जिम्मेवारी पब्लिकको त होइन, पब्लिकले चाहिँ हामीलाई त काम चाहियो भन्ने खालले बुझिदिनुहुन्छ. यो यति हुँदाहुँदै जतिजना कर्मचारी भयो नि कर्मचारी भएर आएपछि काम गर्नुपर्छ, कम हुन् बढी हुन् हाम्रो काम हुनु पऱ्यो भन्ने बुझाएको कारणले गर्दाखेरि उहाँले बुझेर पनि कहिलेकाहीँ त्यो नबुझेको जस्तो चाहिँ हुनसक्छ.
1: अब यसमा पनि अब कतिपय कुराहरू हस्तलिखित त अहिले लगभग कति धेरै कुराहरू अन्त्य भइसकेको छ. डिजिटल भइसकेपछि नेटवर्क सिस्टम चल्ने कुराहरू हुन्छ. अब रोल्पाको एक हिसाबले कर्णालीको रूपमा यो पालिकाले ल्याइन्छ, अझै पनि अत्यन्त दूरदराज छ. यहाँले भने जस्तो अहिले पनि अब कहिलेकाहीँ बाटो पुगेको पनि कतिपय वडामा त एक वर्ष जति पनि भएको छैन, भर्खर भर्खर पुग्यो, त्योमा पनि अब एक दुई महिनाभन्दा बढी जान्न. यस्तो अवस्थामा यो प्रविधिले कति सताइरहेको छ यहाँलाई काम गर्दाखेरि?
2: अब यो प्रविधिको कुरा यहाँलाई समग्र सुनसरी गाउँपालिकाको कुरा, भौगोलिक हिसाबले जुन हामीले पटक पटक भनिरहेको कुरा र सबैले अरूले देखिरहेको कुरा पनि हो, भौगोलिक हिसाबले कठिन भूगोल छ. सबै वडामा हामी बर्खायाममा त पुग्नै सक्दैनौँ होइन. अब यहाँबाट हामीले कुनै कुनै वडामा चाहिँ बर्खा समयमा जानुपर्दाखेरि त अन्य दुईवटा पालिका पार गरेर जानुपर्ने अवस्था पनि छ. त्यो हिसाबले चाहिँ एक दिनभरि लाग्ने, एउटा वडामा जानलाई एक दिनभरि लाग्ने अवस्था छ. र यो सँगसँगै यो भौगोलिक कठिनाइले चाहिँ प्रविधिमा पनि कहीँ न कहीँ समस्या चाहिँ सिर्जना गरेको छ. जस्तो हामीले पालिकाको केन्द्रसम्म अन्तिम समय चलिरहेको छ, भुक्तानी दिँदै गर्दाखेरि कहिलेकाहीँ पानी पऱ्यो भने, चट्याङ पऱ्यो भने बिजुली गइदिने, बिजुली सँगसँगै नेट गइदिने होइन, त्यो कारणले समस्या त सिर्जना भएको छ. र यसलाई चाहिँ हामीले समाधान गर्ने प्रयास पनि गरेका छौँ. गत वर्ष हामीले डेडिकेटेड लाइन नेटको चाहिँ, इन्टरनेटको डेडिकेटेड लाइन चाहिँ यो वर्ष जोड्दैछौँ. गत वर्षदेखि प्रत्येक वडा कार्यालयहरूसम्म हामीले फाइबर नेट चाहिँ सञ्चालनमा ल्याएका छौँ. अब पहिला वायरलेस हुँदाखेरि अलिक समस्या धेरै हुने,
1: अब सिधै तार मार्फत नै नेटको सेवा प्रभाव हुने,
2: प्रत्येक वडाहरूमा चाहिँ फाइबर नेट सञ्चालनमा ल्याइसकेपछि गत वर्षदेखि, गत वर्षको मध्यतिरबाट यो समस्या चाहिँ धेरै हल भएको छ. र यो वर्ष त हामीले पालिकामै डेडिकेटेड लाइन जोडिसकेपछि, यहाँलाई मैले अगाडि पनि जानकारी गरेँ, हामी अन्तर्वार्ताभन्दा अगाडि यो वर्षदेखि चाहिँ अलिक धेरै सहज हुने अपेक्षा हामीले गरेका छौँ. र धेरै भुक्तानीहरू टाइममा गर्न सकियो भने यो प्रविधिको समस्या कम गर्न सकिन्छ भन्ने हो. र अर्को कुरा चाहिँ अन्तिम अन्तिम समयमा चाहिँ भुक्तानी आउँदाखेरि, जस्तो कहिलेकाहीँ एक दुईवटा चाहिँ कतिपय अवस्थामा अघि हजुरले भने जस्तो मान्छेहरूलाई चाहिँ अन्तिममा गए पनि हुन्छ भन्ने खालले सोच दिनुभयो भने हाम्रो सर्भर नै, सूत्रको सर्भर नै माथिबाट डाउन हुने समस्या हामीले भोगिरहेका छौँ. पहिला पनि अहिले पनि त्यो समस्या आउन सक्छ. कतिपय अवस्थामा एक दुई पटक त अहिले पनि कतिखेर नखुल्ने टाइपको गरिराखेको अवस्था छ. खास गरेर जेएनजी आन्दोलन पछाडि सूत्र सिस्टम सर्भरले पनि त्यति राम्रोसँग काम गरेको छैन. र त्यो हिसाबले हामीले समयमै गर्न सक्यौँ. र उपभोक्ता समितिहरू, निर्माण व्यवसायहरू जति बाँकी हुनुहुन्छ भुक्तान लिन, उहाँहरू पनि समयमै हामीले ताकेता गरिराखेका छौँ, भनिराखेका छौँ. उहाँहरू टाइममा आइदिनु भयो भने यो प्रविधिको समस्याले चाहिँ अन्तिम समयमा भुक्तानीका लागि त्यति बाधा सिर्जना नगर्ला भन्ने छ.
1: अन्तिम समयमा जस्तो हुन्छ नि 24 गते क्लोज हुन्छ होइन 24 गते सिस्टम राति 12 बजेबाट बन्द हुने हो तर कहिले काहीँ 20 गते 18 गते नै त्यो सिस्टम बन्द गरिदिन्छ होइन माथिबाट त्यो गरिदिए भयो अनि नागरिकले के हुन्छ त्यो सिस्टम भन्ने कुरा नागरिकले बुझ्दैनन् कि अलि धेरै मान्छेले नबुझ्दाखेरि खासमा के रहेछ यो सिस्टम भनेर अहिले पनि धेरै कन्फ्युजमा हुनुहुन्छ
2: हो यस्तो छ यो मान्छेहरूलाई चाहिँ हामीले एकदमै सरकारी तहमा काम गर्ने हामीहरू र नागरिक लेभलबाट सोच्नेहरूको सोच चाहिँ मिट नहुनुको कारण एउटा बुझाइमा समस्या पनि हो है यहाँले भने जस्तो हामीले ठ्याक्कै बन्द भन्ने चाहिँ हुँदैन जस्तो 24 गते भनेपछि 24 गते नै बन्द हुने हो तर सर्भर चाहिँ नचल्दिने कि कतिपय अवस्थामा यहाँलाई म सामान्य रूपमा चाहिँ उदाहरण दिँदै गर्दाखेरि कुनै व्यक्तिले फेसबुक चलाइरहेको छ होइन मजाले वाइफाईमा चलाउँदाखेरि जति सहज चल्छ तपाईँले डाटाबाट चलाउँदाखेरि जति गाह्रो चलिराखेको हुन्छ नि हाम्रो पहाडी इलाकाहरूमा अथवा डाटामै पनि 4G लेख्दाखेरि र एस प्लस लेख्दाखेरिको चलाइ
1: हो
2: त्यो फरक हुन्छ अथवा ई लेख्दाखेरि आज चल्दै चल्दैन होइन त्यो हिसाबले चाहिँ सर्भर पनि जति लोड हुँदै गयो त्यो लोडको आधारमा चाहिँ अहिलेको जति राम्रोसँग चलिरहेको छ त्योभन्दा अन्तिम समयतिर चाहिँ सबैले एकैबाट भुतानी जस्तो हामीलाई त नेपालको सन्दर्भमा असारे विकास भन्ने एउटा थेगो पनि बनेको छ होइन यो असारे विकास पनि हामीले सम्झौता चाहिँ गर्दै गर्दाखेरि काम चाहिँ अलि एकै वर्षमा सक्नुपर्ने कामहरू अन्तिम चरणमा सक्दै जाँदाखेरि तपाईँलाई उदाहरणको लागि तपाईँले एउटा आफ्नो पर्सनलै घर बनाउन लाग्नुभयो भने पनि 6-7 महिना लाग्छ होइन त्यो हिसाबले काम गर्दै जाँदाखेरि काम नसकेको होइन तर हामीले भुक्तानी मात्रै नगर्दाखेरि अन्तिममा पुगेर जाँदाखेरि धेरै आयोजना तथा कार्यक्रमहरूको भुक्तानी चाहिँ अन्तिम समयमा धेरैवटा पालिकाहरूले एकैपल्ट सिस्टम चलाउँदाखेरि त्यो ह्याङ भइदिन्छ
1: समस्या हुन्छ तर जस्तो एक दुई आर्थिक वर्ष अगाडि के थियो भने राज्यको ढुकुटी सक्यो नै भनेर बस त्यो सिस्टमै रोकियो कि भन्ने आया थियो नि त त्यस्तो कहिले काहीँ हुन्छ नि त्यो जति ढुकुटी हुन्छ त्यो सकिहाल्यो भने त केबाट भुक्तानी दिने
2: त्यो चाहिँ स्थानीय तहको भन्दा पनि प्रदेशको समस्याको रूपमा आएको थियो जस्तो लाग्छ एक दुई वर्ष अगाडि होइन प्रदेशमा
1: जस्तो प्रदेशका आयोजनाहरू कति पालिका लेभलबाटै काम त फेरि स्थानीय सरकारले नै हेर्छ नि त ती हेर्दाखेरि त्यो भुक्तानी हान्दाखेरि ठ्याक्कै
2: प्रदेशको पनि यहाँले भने जस्तो प्रदेशको पनि के हो भने प्रदेशहरू पनि स्वयं आत्मनिर्भर छैनन् होइन प्रदेशको राजस्व उठाउने क्षमता पनि त्यति धेरै राजस्वका अधिकारहरू प्रदेशलाई पनि नदिएको अवस्थाले गर्दाखेरि अधिकांश राजस्व उठाउने सङ्घले नै हो त्यो हिसाबले हामीलाई जति अनुदानका ऊहरू आउँछन् जस्तो स्थानीय तहमा चाहिँ सङ्घीय सामान्यकरण अनुदानका कुरा गरेँ मैले विशेष अनुदान समपूरक अनुदान सङ्घीय सशर्त अनुदानका कुराहरू गरेँ त्यही अनुदानहरू चाहिँ प्रदेशलाई पनि सङ्घ सरकारले दिन्छ र त्यो बमोजिम चाहिँ सङ्घीय सरकारबाट आउने अनुदानहरू चाहिँ प्रदेशमा स्थानीय तहमा आउने प्रभावित भएपछि प्रदेश सरकारलाई दिने पनि प्रभावित हुन्छन् र त्यसले चाहिँ केही चाहिँ अलिक महत्त्वकाङ्क्षी अनुमान बजेटमा पनि महत्त्वकाङ्क्षी अनुमान जस्तो राजस्वको अनुमान चाहिँ बढी गरिएको हुन्छ प्रदेशमा पनि सङ्घमा पनि स्थानीय तह कतिपय स्थानीय तहहरू पनि त्यो हुन्छ त्यो हिसाबले माथिबाट आउने अनुदानका रकमहरू रोकिए भने स्थानीयमा पनि रोकिने भयो प्रदेशमा पनि रोकिने भयो त्यसले गर्दाखेरि दुवै तह प्रभाव पर्दाखेरि राज्यमा जुन सञ्चित कोषमा हुनुपर्ने जति पैसा हो त्यो पैसा नभइसकेपछि सकेपछि त्यो समस्या आउने भयो
1: नागरिकको एउटा बुझाइ हुन्छ नि जस्तो के छ भने सुनसरी गाउँपालिकामा मानिलियो यो 82-83 10 करोडको विकास बाँड्यो होइन यो सबैले बुझ्ने तरिकाले भन्नु पर्दा त्यो 10 करोड यही पालिकामै छ भन्ने कि जस्तो ब्याङ्किङ ब्याङ्क नै हो यो एक हिसाबले उसले झिक्दै दिँदै गर्छ भनेर त्यो बुझाइ हुँदाखेरि पनि अहिले जुन छ नि यो कहीँ विवाद हुने अथवा नागरिकहरू नबुझ्ने नागरिक समस्यामा पर्ने यो पनि हो
2: यो जस्तो हामीले आर्थिक वर्ष 2082-83 लागि झन्डै 46 करोडको बजेट विनियोजन गऱ्यौँ त्यो विनियोजन भनेको पब्लिक लेभलमा अथवा अलिकति पढे लेखेकै मान्छेहरूमा पनि त्यो खालको ज्ञान छैन नै होइन कस्तो हुन्छ भने हामीले 46 करोडको त्यो बजेट हामीलाई सुरुमै प्राप्ति भएको होइन र हामीले अनुमान गर्ने स्थानीय राजस्व पनि सुरुमै प्राप्ति हुँदैन त्यो चाहिँ हामीले गरेको अनुमान हो यति बराबर 46 करोड बराबर हामीले आय सिर्जना गर्न सक्छौँ र यो आयलाई चाहिँ हामीले विकासमा खर्च गर्न सक्छौँ भन्ने हाम्रो अनुमान हो तर कहिलेकाहीँ अनुमान चाहिँ सधैँ चाहिँ त्यहीमा मिट हुन्छ भनेर छैन जस्तो सङ्घीय सरकारबाट हरेक पटक चाहिँ हामीले 3-3 महिनामा निकासा लिनुपर्छ जस्तो सङ्घीय सरकारले दिने अनुदानको हकमा चाहिँ राजस्व बाँडफाँड चाहिँ प्रत्येक महिनामा आउँछ त्यसपछि सामान्यकरण अनुदानको पनि प्रगति पठायो भने आउने कुराहरू छ सशर्त अनुदानको पनि हामीले प्रत्येक 3-3 महिनामा चाहिँ फुकुवा निकासा आउने हुन्छ त्यो एकैपटक आउने भन्ने जुन बुझाइ छ त्यो गलत बुझाइएको कारणले गर्दाखेरि पनि यस्ता खालका समस्याहरू नागरिक लेभलमा सिर्जना भएका छन् यो चाहिँ चिर्न एकदमै गाह्रो छ। यद्यपि हामीले त्यो चाहिँ प्रत्येक सार्वजनिक सुनवाईहरूमा हामीले भन्नुपर्ने ठाउँहरूमा चाहिँ नागरिकहरूलाई पनि भनिरहेको अवस्था छ।
1: अब यो एउटा अलिकति चर्चामा थियो केही समय अगाडि होइन, या सुनसरी गाउँपालिकाको एसीको रिजल्ट गत शैक्षिक सत्रको भन्दा अलिक कमजोर पनि आयो, तिनवटा विद्यालय शून्य पनि भयो, र अर्को त गत सालको शैक्षिक सत्रमा द्वितीय भएको अहिले शून्य भयो नि त सिउरीको। भनेपछि यो एसीको रिजल्ट अलि किन यसरी अलिक कमजोर आयो, के छ, केही भयो छलफल यहाँहरूले यो विषयमा केही बुझ्नुभयो?
2: अब समग्रमा भन्दाखेरि सुनसरी गाउँपालिकामा हाम्रा अथवा एसी पढाइ हुने विद्यालयहरू माध्यमिक तहका विद्यालयहरू 9 छन् होइन, 9 मध्ये 150 विद्यार्थीहरूले यो गत वर्ष गत शैक्षिक सत्र 2082 एसीको परीक्षा दिनुभएको थियो। उहाँहरूले परीक्षा दिनुभएको मध्ये 14 झन्डै 9% मात्रै हाम्रो नतिजा हासिल भएको छ गाउँपालिकाभर होइन। यसको पछाडि थुप्रै कारणहरू छन्, जस्तो यहाँले योभन्दा अगाडि पनि सुन्नुभयो होला, जिल्लाभरिको समस्या सबैभन्दा कम स्कोर चाहिँ कम चाहिँ नतिजा हाम्रो पालिकाले ल्याएको छ। त्यसमा पनि यहाँले भने जस्तो 3 विद्यालय चाहिँ गत वर्ष दोस्रो भएको विद्यालयसँगै 2 थप विद्यालयहरू चाहिँ शून्य नतिजामा छन् अहिले। र यसको चाहिँ हामीले गत वर्ष 27% विद्यार्थी पास उत्तीर्ण भएका थिए, यो वर्ष 9% झर्दै गर्दाखेरि यसका पछाडिका कारणहरू के हुन् होइन, यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर हाम्रो समीक्षा भइसकेको छ शिक्षा समितिमा, प्र मिटिङमा, र हिजो मात्रै विद्यालय व्यवस्थापन समिति अनि सम्बन्धित स्कुलको प्र र विशेष गरेर सबैभन्दा बढी फेल हुने विषयहरू विद्यार्थी फेल हुने विषयहरू गणित अङ्ग्रेजी र विज्ञान विषयमा फेल भएका हुने बढी दर छ फेल हुने दर, र त्यो विषय पढाउने शिक्षकहरू सहित हिजो हामीले मात्रै समीक्षा गऱ्यौँ। र सँगसँगै अब आर्थिक यो शैक्षिक सत्रमा अब चालु शैक्षिक सत्र 2083 त्यो अवस्थालाई कसरी सुधार्ने, हामीले सम्बन्धित विशेष शिक्षकले गर्नुपर्ने के हो, प्रहले गर्नुपर्ने के हो, विद्यालय व्यवस्थापन समितिले गर्नुपर्ने के हो, र गाउँपालिकाले त्यसमा चाहिँ के गर्न सक्छ भन्ने विषयमा हामीले हिजो मात्रै सङ्कल्पत्र पनि जारी गरेका छौँ। यसले चाहिँ आगामी वर्षहरूमा यो नतिजा सुधारका लागि भूमिका खेल्नेछ भन्ने आशा लिएका छौँ हामीले, त्यो विषय छ। र
1: समीक्षामा जस्तो केही कमजोरीहरू केही त्यस्तो भेटियो जस्तो हुन्छ नि, हामीले यो कारणले गर्दा हाम्रो रिजल्ट विक भयो कमजोर भयो भन्ने हिसाबले?
2: कमजोरीहरूमा चाहिँ एउटा पहिलो कुरा चाहिँ शैक्षिक उपलब्धि कमजोर हुनमा एउटा पक्ष मात्रै जिम्मेवार हुने भन्ने हुँदैन नै, र त्यसमा सबैभन्दा प्रमुख जिम्मेवार विद्यार्थी शिक्षक त्यसपछि अभिभावकलाई नै हामीले विशेष समीक्षामा जोड दिएका छौँ। जस्तो कि सबैभन्दा प्रमुख समस्या चाहिँ विद्यार्थी नै अनुपस्थित हुने दर, अनुपस्थित हुने दर चाहिँ अलि बढिरहेको भनेर हिजो प्रतिवेदन गर्नुभएको छ विद्यालय व्यवस्थापन समितिहरूले, त्यसपछि विशेष शिक्षकहरूले। र दोस्रो कुरा
1: नजाने विद्यार्थी
2: स्कुल चाहिँ जस्तो 180-182 दिन स्कुल लाग्छ भने कतिपय विद्यार्थीहरू 35 मात्रै स्कुल गएको पनि देखियो होइन,
1: त्यो बिचमा कहाँ हराएको भन्ने कुरा के खोज्नु भएन?
2: त्यो कुरा पनि म त्यही कुरामा आउँदै थिएँ। जस्तो छलफल पश्चात चाहिँ एउटा किन भयो त त्यो कुरा भन्दै गर्दाखेरि यहाँको अवस्था भौगोलिक विकर्ता सँगसँगै हामी त गरिबीसँग पनि जोडिएका छौँ नि त, निरपेक्ष गरिबीको कुराहरू छ। अलिकति 10 पढ्ने विद्यार्थी 15-16 हुन्छ अथवा 14-15 हुन्छ अथवा 17-18 होला, त्यो विद्यार्थी ठुलो भइसकेपछि उसको बुवाआमासँगै कमाउन जाने प्रचलन अथवा बाहिर चाहिँ झ्याला मजदुरी गर्न जाने प्रचलन पनि अलि बढिरहेको कारणले गर्दाखेरि यो समस्या आएको हो। र यसलाई रोक्नको लागि हामीले योभन्दा अगाडिका शैक्षिक सत्रहरूमा पनि अभिभावक शिक्षा कार्यक्रम त चलाइरहेका छौँ, तर त्यो हामी तलसम्म पुग्न सकेका रहेनछौँ भन्ने हामीले पनि समीक्षामा चाहिँ त्यो छलफलमा ल्याएका छौँ, र त्यो कुरा आगामी दिनमा सुधार्नको लागि विद्यालय व्यवस्थापन समितिलाई अभिभावकसँग जोड्ने कुराहरूमा हामी कार्यक्रम तयारी गर्ने अथवा त्यो खालको चाहिँ कार्यक्रमहरू चाहिँ मा बजेट विनियोजन गर्ने कुराहरूमा चाहिँ हिजो मात्रै हामीले छलफल गरेका छौँ, आगामी दिनमा यो सुध्रिनेछ। र सँगसँगै अर्को दोस्रो कुरा भनेको हामीलाई शिक्षकमै हो, यहाँले भने जस्तो पालिकामा जसरी जनशक्ति अभाव छ यहाँ विशेष शिक्षकहरूको चाहिँ अभाव अझ त्योभन्दा जटिल छ, शिक्षकहरू हुनुहुन्छ। अब हामीले विज्ञापन खोल्दाखेरि शिक्षकहरू म्याथ साइन्स अङ्ग्रेजीको शिक्षक पाउन निकै गाह्रो छ, यहाँको स्थानीय उत्पादन हुँदै हुनुहुन्न होइन,
1: बाहिरबाट ल्याउनु
2: सबै बाहिरबाट ल्याउनुपर्छ अझ सक त्यो पनि बाहिरबाट पनि रोल्पा जिल्लाबाट पनि नपाउने अवस्था छ होइन, भनेपछि अन्य जिल्लाहरूबाट ल्याउनुपर्ने अवस्था, र उहाँलाई चाहिँ जबरजस्ती भन्दा पनि आइदिनुहोस् भनेर एकदमै फर्म लगाइदिनुहोस् भनेर 8 पटकसम्म विज्ञापन भएको हामीसँग रेकर्ड छ क्या म्याथको म्याथको चाहिँ टिचरको लागि. त्यो हिसाबले चाहिँ शिक्षकहरूलाई एकदमै ल्याउन गाह्रो. ल्याइसकेपछि पनि एकजनाले ल्याएर फर्म लगायो, अब उहाँ पास हुनुहुन्छ बस्नुहुन्छ अनि ठ्याक्कै यहाँ आइसकेपछि 2-3 महिनामा नाम निकाल्नुहुन्छ जानुहुन्छ, होइन शिक्षक सेवामा अथवा लोकसेवामा नाम निकाल्नुहुन्छ जानुहुन्छ. अनि एउटा शैक्षिक क्षेत्रमा 2-3 महिनामा एउटै विषयको शिक्षक चेन्ज भइराख्दाखेरि त्यो शिक्षकले विद्यार्थीलाई बुझाउने तरिकाहरूमा पनि फरक फरक मनोविज्ञान त्यहाँ चाहिँ विद्यार्थीहरूमा पर्ने भावनाले त्यसले पनि कहीँ न कहीँ असर गरेको देखिन्छ. र अर्को कुरा मैले अगाडि पनि जोडेँ, अभिभावक पनि त्यससँग सँगै आउनुहुन्छ. अभिभावकको कुराहरू जस्तो अलिकति बच्चा ठुलो भयो भने उसलाई काममा लगाउने, विशेष त यहाँ सुनसरीमा मैले देखेको गोठालो जाने प्रचलन बढी
1: घर र गोठ हरेकको घर एकातिर गोठ एकातिर होइन
2: त्यो कुराले पनि
1: परिवार पनि त्यो फरक फरक ठाउँमा बस्ने त्यस्तो रहेछ नि
2: त्यो कुराले पनि असर गरेको देखिन्छ क्या. जस्तो बच्चा चाहिँ गयो गोठ गयो माथि बर्खाको टाइममा माथि लेक खर्क के भन्छ होइन त्यतातिर गइसकेपछि उसले चाहिँ उतै भुलेर उतै रमाइलो भन्ने विद्यालय चाहिँ कम जान खोज्ने होइन त्यस्तो खालको चाहिँ अवस्थाले पनि एसीको नतिजामा असर पारेको छ. एसी मात्रै नभएर हामीलाई कक्षा 8 को अवस्थामा पनि पालिका स्तरीय हामीले गर्छौँ त्यसमा पनि त्यो खालको चाहिँ असर देखिने गरेको छ. त्यही कुरालाई चाहिँ समाधान गर्नको लागि हामीले मैले अगाडि यहाँलाई जानकारी गराएँ हामीले हिजो विद्यालय व्यवस्थापन समिति त्यसपछि शिक्षक र गाउँपालिकाको तर्फबाट गर्न सकिने कसको तर्फबाट के गर्न सकिने हो यसलाई चाहिँ काम गर्ने यो शैक्षिक स्तरमा भनेर सङ्कल्पत्र जारी गरेका छौँ. आगामी दिनमा यो नतिजालाई चाहिँ हामी राम्रो देख्ने आशा व्यक्त गर्न सकिन्छ.
1: अहिले त झन् धेरैको अपेक्षा के थियो भने अहिले त होम सेन्टरमै कपी जाँच थियो होइन
2: हजुर
1: त्यो हिसाबले रिजल्ट राम्रो आउँछ भनेर ओभरअल जिल्लाभरि पनि त्यो थियो र पालिकामा पनि राम्रो आउँछ भन्ने थियो तर जिल्लाको पनि राम्रो हुन सकेन र पालिकाको पनि हुन सकेन विडम्बना.
2: अब यस्तो हो जाँच्ने कुराहरू होम सेन्टरमा जाँदैमा राम्रो हुने भन्ने त
1: अपेक्षा धेरैको
2: अपेक्षा चाहिँ त्यो हुनसक्छ. तर जस्तो सेन्टरको कुरा गर्दाखेरि हाम्रो सेन्टर यहाँ हुँदै गर्दाखेरि गत वर्षको र अहिलेको नतिजामा जुन फरक आएको छ त्यसले चाहिँ जाँच कि म त खासै फरक पर्छ पर्यो भन्ने मलाई लाग्दैन नै. किन भन्दाखेरि जाँच्ने मान्छे हामीले यहीँको मान्छे राखेको भए त्यो फरक पर्थ्यो कि अथवा के हुन्थ्यो त्यो थाहा छैन. हामीले बाहिरको पालिकाबाट ल्याउँदै गर्दाखेरि गत वर्ष जसरी विद्यार्थीको कपी चेक भयो अहिले पनि त्यसरी नै चेक भयो. हामीले अझ पालिका लेभलबाट चाहिँ परीक्षालाई मर्यादित बनाउनुपर्छ तपाईँहरूले त्यसको जिम्मेवारी तपाईँहरूको हो भन्ने कुरा चाहिँ हामीलाई निर्देशन आइसकेपछि माथिल्ला निकायहरूबाट सङ्घीय सरकार र प्रदेश सरकारहरूबाट त्यो निर्देशन आइसकेपछि हामीले त्यसको म्यानेजमेन्ट गरेका थियौँ र सोही बमोजिम परीक्षा मर्यादित भयो र त्यसले चाहिँ जाँच्नेमा अथवा परीक्षा सञ्चालन परीक्षाको प्रक्रियामा ले गर्दाखेरि नतिजामा प्रभाव पारेको भन्ने कुरा त होइन नै.
1: अनि हामीले विगतदेखि एउटा रिपोर्टिङ पनि बहस पनि गर्दै आएको विषय के जस्तो माध्यमिक तहमा स्थायी दरबन्दी अहिलेसम्म शून्य छ होइन सुनसरी गाउँपालिकामा अलि लामो समयदेखि यो जस्तो 74 आएको जनप्रतिनिधि आउँदाखेरि सुरुवाती चरणबाट हामी छलफल यो कुराकानी गऱ्यौँ 79 को जनप्रतिनिधि पनि अब अन्तिममा हुनुहुन्छ 84 निर्वाचन भने बाँकी एक वर्ष छ अहिलेसम्म स्थायी दरबन्दी हुन सकेको छैन खासमा यो के रहेछ समस्या यो दरबन्दी कहाँबाट ल्याउने हो कसरी हुने हो यो नागरिकको मा पनि अन्यलता छ कि धेरैले नबुझेको के हो
2: यो दरबन्दी
1: जस्तो यो
2: तपाईँको नेपालको संविधानले स्थानीय के अरे माध्यमिक तहसम्मको शिक्षा चाहिँ स्थानीय सरकारको अधिकारभित्र राखिदिएको छ तर दरबन्दी सिर्जनाका कुराहरू चाहिँ सङ्घीय सरकारको जिम्मेवारीभित्र छन्. किन भन्दाखेरि स्थानीय सरकारलाई जिम्मेवारी दिँदै गर्दाखेरि स्थानीय सरकार आफैमा आत्मनिर्भर नभएको कारणले गर्दाखेरि पनि दरबन्दी सिर्जनाका कुराहरू चाहिँ स्थानीय सरकारलाई नदिएको हुनसक्छ. त्यो हिसाबले खास गरेर अझ विद्यालयहरूमा त वर्षौँभन्दा पनि धेरै वर्ष भयो जस्तो लाग्छ यो दरबन्दी सिर्जना नै भएको छैन. मैले थाहा पाउने भएदेखि सायद दरबन्दी सिर्जना कुनै नेपालभर कतै भएको छैन जस्तो नै लाग्छ. त्यो हिसाबले पनि दरबन्दी सिर्जना नहुँदाखेरि हाम्रा भौगोलिक कठिनाइको हिसाबले हामीले विद्यालयहरू स्थानीय तह देश संहितामा जानुभन्दा पहिला चाहिँ हामीले विद्यालयहरू सामुदायिक उसमा चाहिँ खोल्दै गयौँ र त्यसमा चाहिँ निजीबाट व्यवस्थापन गर्दै जाँदाखेरि दरबन्दीहरू सिर्जना भएनन् र अहिले चाहिँ तिनी विद्यालयहरू चलाउनको लागि स्थानीय समुदायले चाहिँ नबिहोर्ने अनि पालिकाले चाहिँ अनुदानका रूपमा बिहोरिरहेको अवस्था छ र त्यसमा चाहिँ दरबन्दी सिर्जना नहुँदाखेरि स्थायी शिक्षक जस्तो कि मैले अघि तपाईँलाई भने हामीले गाउँपालिकाबाट भर्ना गर्ने शिक्षकलाई पटक पटक फर्म लगाइदियो भनेर एकजना ल्याउनु पर्ने अवस्था हुन्छ, तर स्थायी शिक्षक भएको स्थायी दरबन्दी भएको भए शिक्षक सेवा आयोगले गर्थ्यो, त्यहाँ थुप्रै कम्पिटिटरहरूबाट प्रतिस्पर्धीहरूबाट छानिएर एकजना शिक्षक आउनुहुन्थ्यो। त्यो भएपछि अहिलेको भन्दा मतलब अहिलेको शिक्षकहरू क्यापेबल हुनुहुन्न भन्न खोजेको होइन कि अझ त्योभन्दा राम्रो शिक्षक चाहिँ दरबन्दी भएको भए
1: एउटा सिस्टमबाट लोक सेवाबाट आएपछि अनिवार्य रूपमा आउनु पर्थ्यो,
2: अनिवार्य रूपमा आउनु पर्थ्यो, यहाँ बस्नै पर्थ्यो, जस्तो कम्तीमा 2 वर्ष त बस्न पर्थ्यो नि त यहाँ। तर हामीले भर्ना गरेको शिक्षक चाहिँ उहाँले राम्रो अवसर, यहाँभन्दा राम्रो अवसर हामीले 9-10 क्लासको लागि भनेर, 9-10 कक्षाको लागि भनेर हामीले चाहिँ यहाँ राखिरहेका हुन्छौँ, अनि उहाँले त्योभन्दा राम्रो अवसर पाउनु भयो, प्लस टूमा पाउनु भयो भने त जानुहुन्छ नै
1: उहाँले। एउटा कुनै गाउँको एउटा विद्यालयमा राख्नुपर्ने सुनिल स्मृतिमै सुगममा पायो भने फर्किहाल्छ,
2: फर्किनुहुन्छ,
1: तल लुङ्गीमा पायो भने झरिहाल्छ होइन।
2: हो, त्यो हिसाबले पनि समस्या छ। र अर्को कुरा, विद्यालयमा व्यवस्थापन समितिहरूको चाहिँ अलिकति विशेष गरेर ध्यान, अभिभावकको ध्यान पनि अलिकति धेरै जान नसकेको हो कि भन्ने एउटा हाम्रो कारणमा चाहिँ नतिजा कमजोर आउनुमा, त्यो पनि हामीले कारणको पहिल्याएका छौँ र त्यसलाई सुधार गर्नेको लागि हिजो मैले भने यो सङ्कल्पत्र जारी पनि भएको छ। जस्तो कि आमाबुवाहरूले पनि, जस्तो अगाडि मेरो बच्चाले के गरिरहेको छ अथवा स्कुल गएर पढिरहेको छ कि छैन भन्ने कुराहरू घरमा आएर पनि, घरमा आएको बेला चाहिँ उहाँहरूले जानकारी लिने, कम्तीमा जानकारी लिने होइन, विद्यार्थीलाई चाहिँ, बच्चालाई चाहिँ स्कुल जाऊ भनिदिने, विद्यालय जाऊ भनिदिने कुराहरू चाहिँ अभिभावकबाट मात्रै भयो भने पनि यो अवस्था चाहिँ अलिक सुध्रिन सक्छ। र विद्यालय व्यवस्थापन समितिबाट पनि, धेरै विद्यालय व्यवस्थापन समितिहरूको कुरा के छ भने, यहाँ त हामीभन्दा मतलब हामीभन्दा चाहिँ पढे लेखेको चाहिँ तपाईँहरू हुनुहुन्छ सरहरू, तपाईँहरूले गर्नुहोस् भन्ने खालले छोडिदिएको जस्तो पनि देखिन्छ। मतलब हामी शिक्षकहरू, एक त शिक्षक अभाव छ, दरबन्दी अनुसारको पदपूर्ति पनि भएको छैन, त्यसमा माध्यमिक तहमा अधिकांश भन्नाले सबै भन्नु न होइन, कलार शिक्षकहरूले काम चलाइरहेका छौँ र उहाँहरूले पढाइरहेको कुराहरू पनि विद्यालय व्यवस्थापन समितिले कोही न कोही हरेक पटक पृष्ठपोषण दिने कुराहरूमा अलि चुकेको हो कि भन्ने हामीले समीक्षा गरेका छौँ। यो कुरालाई सुधार्नका लागि हाम्रो गाउँपालिकामा रहेको शिक्षा शाखा मार्फत आगामी दिनमा चाहिँ नियमित अनुगमनका कुराहरू गाउँपालिकाबाट पनि शिक्षा समितिले गर्ने कुराहरू चाहिँ गर्ने सङ्कल्पपत्र जारी गरिएको छ, यसले अवश्य पनि केही न केही चाहिँ सुधार चाहिँ ल्याउँछ अर्को वर्ष।
1: विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक सङ्घको काम कर्तव्य अधिकार नबुझेर त्यतिकै अब जबरजस्ती त्यो त अध्यक्ष भइस अथवा यो पदाधिकारी, त्यो अहिले पनि यो समुदायमा बसाल्ने सिस्टम छ नि त, जस्तो त्यहाँ कतिपय सहरतिर त पुरा तामझामै हुन्छ, पुरा निर्वाचन प्रक्रियाबाटै आउँछ त्यहाँ अहिले बुझेको समुदायतिर, अब यहाँ गाउँमा जबरजस्ती अभिभावकबाट चुन्नु पर्ने के
2: यसो छ,
1: एउटा सिस्टम हो, त्यो सिस्टमलाई कन्टिन्यू दिउँ अथवा त्यो व्यवस्थापन समिति हुनै पर्छ विद्यालयमा, त्यसलाई यसो नामको लागि राखौँ न गराउन भन्ने जस्तो पनि चलिरहेको छ कि।
2: यसमा अर्को प्रमुख कारण, जस्तो यो हुनुको कारण होइन, विद्यार्थी नतिजा कमजोर आउनुको कारण अर्को कारण के हो भने, अधिकांश गाउँमा बस्ने मान्छेहरू एकदमै कमजोर चेतना भएका मान्छेहरू छन् होइन, अन्यथा नलागोस्, अधिकांश सरकारी जागिर गर्ने अथवा शिक्षकका बच्चा बच्ची होइन, अलिकति पेसा व्यवसाय व्यापार गरेर अलिकति आम्दानी गरेका जो अभिभावक हुनुहुन्छ उहाँका बच्चा बच्चीहरू चाहिँ प्रायः संस्थागत विद्यालयमा गाउँभन्दा बाहिर हुनुहुन्छ, अनि त्यसपछि सामुदायिक विद्यालयमा को आउँछ भन्दाखेरि एकदमै निकै आर्थिक अवस्था कमजोर भएका अभिभावकहरूको बच्चा, अनि त्यसपछि एकदमै गरिबीको तल्लो रेखामा भएका नागरिकहरूको बच्चा होइन, उहाँहरूको बच्चा आउँदै गर्दाखेरि उहाँहरूले आफैले पनि त्यो स्तरसम्म गएर पढ्न नपाएको हुनुहुन्छ अभिभावकहरू पनि, त्यो हिसाबले विद्यालय व्यवस्थापन समिति

0: छैन, हामी यसले त सेवा सुविधा केही लिँदै पाउँदैनौँ भनेर उहाँले त्यति धेरै चाहिँ ध्यान विद्यालयतर्फ दिन नसकेको कारणले गर्दाखेरि पनि यो समस्या आएको हुनसक्छ। यद्यपि पूर्ण कारण नभए तापनि यसले कहीँ न कहीँ सहयोगी भूमिकाको रूपमा चाहिँ खेलेको देखिन्छ। यसलाई हामीले त्यो छलफलबाट यही निस्कलाई चाहिँ समाधान गर्नको लागि भनेर नै उहाँहरूलाई बोलाएर छलफल गरेका छौँ।
1: अब के राम्रो हुन्छ भन्ने आशा गरिराख्नु भएको छ?
0: एकदमै हामीले सुधार्ने नै हो, सुधार्ने कोसिसमा गरेका छौँ। यो वर्षको भन्दा राम्रो नै हुन्छ आगामी वर्ष।
1: यहाँहरूले जुन छ नि यो अस्पताल के त्यो पनि एकदम चासोको विषयको रूपमा हेरिएको, यो भवन सम्पन्न भएन भवनको काम, अब त्यहाँबाट सेवा पर्व कहिले हुन्छ भनेर अर्को चासो पनि थपिएको छ फेरि।
0: अब यसमा तपाईँलाई जानकारी गराउँ, हाम्रो 500 को अस्पतालको चाहिँ भवन आधारभूत अस्पताल भन्छ, जुन चाहिँ भर्खरै सम्पन्न भएको छ, सम्पन्न भएको छ। यद्यपि यो भवन चाहिँ सङ्घीय सरकारको लगानीमा भएको भवन हो, सङ्घीय सरकारमा लगानीमा भएको भवन हो, हामीले सम्पन्न भर्खरै गरिसकेका छौँ। अब यसलाई चाहिँ सञ्चालनको लागि गाउँपालिकाबाट नै गर्ने हो। अधिकांश जस्तो यहाँ डक्टरको व्यवस्थापनदेखि लिएर त्यहाँ चाहिने इक्विपमेन्टहरू कुराहरू छ, सबै व्यवस्थापन सङ्घीय सरकारले भवन चाहिँ बनाइदियो। अब त्यहाँ जति भवन बनाउन खर्च लाग्यो, यदि साँच्चीकै अस्पतालको स्वरूप दिने हो भने त्यही बराबरको रकम चाहिँ थप खर्च गर्नुपर्ने अवस्था छ। जस्तो डक्टर MBBS मेडिकल अधिकृत राख्न पऱ्यो होइन, सँगसँगै नर्सिङ स्टाफ राख्न पऱ्यो, प्यारामेडिक्स राख्न पऱ्यो, सँगसँगै डेन्टलको पनि दरबन्दी, अस्थायी दरबन्दी सिर्जना गरेर पठाएको छ, लगायतका थुप्रै दरबन्दीहरू त्यहाँ राख्नुपर्ने छ। र सँगसँगै अस्पताल भइसकेपछि एक्सरे मेसिनदेखि लिएर ल्याबका कुराहरू होलान् होइन, फार्मेसीका कुराहरू होलान्, त्यो कुराहरू 24 घन्टा सञ्चालन गर्नुपर्ने होला। त्यसका लागि बजेट चाहिँ पालिकालाई, पालिकाले नै स्रोत जुटाउनु पर्ने भनेर त्यस्तो खालको व्यवस्था छ। अब अलिकति सुगम क्षेत्र सहरी क्षेत्रका पालिकाहरूलाई किन पनि सजिलो छ भने उहाँहरूको आन्तरिक स्रोत नै बढी छ। हामीले वार्षिक आन्तरिक स्रोत रासो चाहिँ मुस्किलले 50 लाखको हाराहारीमा उठाउँछौँ। अब त्यो चाहिँ हामीलाई जनप्रतिनिधिकै सेवा सुविधा पनि पुग्दैन कि, हाम्रो जनप्रतिनिधिको सेवा सुविधा पनि आन्तरिक स्रोतले नपुग्ने अवस्था छ। त्यो हिसाबले यसलाई सञ्चालन गर्न निकै चुनौती छ। यद्यपि हामीले सञ्चालनको लागि केही न केही सोचिरहेका छौँ अथवा त्यो खालको चाहिँ छलफलमा छौँ अध्यक्षज्यूसँग, कार्यपालिकामा 2 दिनबाट छलफल पनि भएको छ अब कहिलेदेखि सञ्चालन गर्ने भन्ने विषयमा। तर सञ्चालन मात्रै गरेर पनि भएन, त्यहाँ घर मात्रै बनिसकेको छ, भवन मात्रै बनेको छ, त्यहाँभित्र फर्निचरका कुराहरू मैले अगाडि भनेको, इक्विपमेन्टका कुराहरू त्यो बाँकी भएको हुनाले हामीले अब आगामी आर्थिक वर्षमा लगतै 1-2 महिनाभित्रै यो सञ्चालनमा ल्याउने तयारी गर्नुपर्छ भन्ने छ। यो सायद छिटै सञ्चालनमा आउँछ,
1: नागरिकहरूलाई सजिलो हुन्छ त्यस पछाडि, चुनौती त छ नै सञ्चालन
0: एकदमै। अब यो सञ्चालन भइसकेपछि त नागरिकलाई सजिलो हुन्छ नै, जस्तो यहाँ अहिले जुन हामीले सुलिजोरबाट सेवा लिइरहेका छौँ, जस्तो त्यहाँ मेडिकल अधिकृत त सुलिजोरमा मात्रै हुनुहुन्छ प्राथमिक स्वास्थ्य केन्द्रमा, त्यो मेडिकल अधिकृत हामीले यहाँ व्यवस्था गऱ्यौँ, यहाँ ल्याबको पनि व्यवस्था भयो, रगत जान्ने एक्सरे भयो भने त सुलिजोर मान्छे जान परेन, त्यसले त सुविधा त हुन्छ नै नागरिकहरूलाई।
1: अब हामी यो संवादको अन्त अन्ततिर पनि छौँ, अनि अहिले पछिल्लो समय पछिल्लो सरकारले 9 बजे नै कार्यालय खुल्ने भनेछ नि,
0: हजुर,
1: यो 9 बजे कार्यालय खोल्दाखेरि कति छ जस्तो काम गर्दाखेरि कति सजिलो अप्ठ्यारो के भइरहेछ कर्मचारीहरूले?
0: होइन, यस्तो छ, अब कर्मचारी हामी कर्मचारी भइसकेपछि सरकारले 9 बजे को समय सीमा जुन तोकेको छ, योभन्दा अगाडिको सायद 79-80 हो जस्तो लाग्छ, त्यति बेला पनि हामीले 9 बजेदेखि 5 बजेसम्म केही समय 2-3 महिना जस्तो गरेका थियौँ। र योपालि पनि त्यति धेरै गाह्रो मान्नुपर्ने अवस्था चाहिँ छैन। यद्यपि 9 बजे आउँदै गर्दाखेरि एउटा सेवाग्राहीहरू चाहिँ अलिक भौगोलिक हिसाबले टाढा भएको हुनाले यहाँ यही पालिकाको केन्द्रमा भएको वडाको हकमा चाहिँ यो राम्रै छ, अथवा यहाँका सेवाग्राही आउनुहुन्छ, तर सबै काम त हाम्रो यहीँबाट त हुँदैन। जस्तो भित्रीगामबाट होइन, घुसबाङबाट आउने, जेलबाङबाट आउने, फगामबाट आउने सेवाग्राहीहरू चाहिँ ठ्याक्कै 9 बजे चाहिँ यहाँ आइपुग्नु हुँदैन, अथवा 9 बजे नै आउनको लागि उहाँहरू अघिल्लो दिन आएर साँझ बास बस्न पऱ्यो, त्यसको लागि चाहिँ सेवाग्राहीको खर्च बढ्यो। तर साँझसम्म 5 बजेसम्म 9 बजेदेखि 5 बजेसम्म गर्ने जुन समय सीमा सरकारले तोकेको छ, यो समयको हिसाबले अथवा अलिकति नागरिक सेवाग्राहीहरू आउनुहुन्थ्यो भने यो निकै राम्रो हो, तर दुर्गम एरिया हाम्रो जस्तो इलाकाको लागि अलिकति त्यति धेरै प्रभावकारी हुन नसकेको हो कि भन्ने प्रश्न चाहिँ छ। यद्यपि यो हामीले कार्यान्वयन गरि नै रहेका छौँ। र अर्को अप्ठ्यारो के छ भने, जस्तो पहिला नागरिकले शुक्रबार यदि काम बाँकी रह्यो भने शुक्रबार, शनिबार अनि आइतबार भइहाल्थ्यो, अब अहिले चाहिँ शुक्रबार यदि काम बाँकी रहिहाल्यो भने
1: दुई दिन बस्नु पर्यो,
0: शुक्रबार बस्ने

0: भइहाल्यो, शनिबार आइतबार सोमबार बस्नु पर्यो। त्यो हिसाबले पनि सेवाग्राहीलाई त्यहाँ चाहिँ अप्ठ्यारो छ। जस्तो हामीले यहाँ 5 बजे सकिएर काम पठायौँ, 5 बजेसम्मै गर्नु पऱ्यो नि त, अथवा हामीले त 6 बजेसम्म पनि काम गरिदिन्छौँ, गरिसकेपछि तल बैङ्क बन्द भइसकेको हुन्छ। उहाँहरूले शुक्रबार हामीले 5 बजे ठ्याक्कै 5 बजे गरेर यहाँ काम गरेर पठायौँ भने उहाँले शुक्रबार भएको कामको लागि सोमबारसम्म यहाँ बसेर भुक्तानी अथवा पैसा बुझेर जानुपर्ने एउटा त्यो समस्या चाहिँ सेवाग्राहीमा छ दुर्गम क्षेत्रको लागि। तर सुगम क्षेत्रको लागि, बजार एरियाको लागि चाहिँ समय सीमा जुन बढेको छ यसले चाहिँ राम्रो गरेको छ होला नै जस्तो लाग्छ।
1: तर सेवाग्राहीको त उस्तै 10 बजे आउनुहुन्छ, त्यस्तो चाप छैन, 9 बजे आउनुहुन्न
0: यहाँ त 9 बजे होइन, पहिला 10 बजे हुँदाखेरि पनि 11 अगाडि आउने भनेको 11 बजे हो होइन। अब 10 बजे हुँदै गर्दाखेरि कस्तो थियो भने, जो शुक्रबार मैले भने अगाडि शुक्रबारदेखि शनिबार दिन एक दिन मात्रै बिदा हुन्थ्यो, त्यसले राम्रो गरेको थियो। तर अहिले चाहिँ अब 9 बजे त आउनुहुन्न नि सेवाग्राही, आउनुभएको ठ्याक्कै आउनुभयो मलाई अहिलेसम्म थाहा छ, जानकारी छैन। त्यही 11, 11:30 बजे नै आउने हो। त्यसरी
1: आइतबार बन्द गर्दा कर्मचारीलाई त राहत भयो होला नि, कि कर्मचारीलाई अप्ठ्यारो भयो?
0: कर्मचारीको हकमा चाहिँ ठ्याक्कै तपाईँलाई भन्दाखेरि राहत, अब स्थानीय कर्मचारीको हकमा चाहिँ अब घरमा बसेर आफ्नो घरको घराइली कामसाम गर्ने कुराहरू ठिकै होला। जस्तो अधिकांश हाम्रोमा त बाहिरकै कर्मचारी हुन्छ होइन, जिल्लाभन्दा बाहिरको कर्मचारी हुनुहुन्छ, उहाँहरूलाई अब 2 दिन बिताउँदाखेरि पनि न घर पुगेर आउन सकिन्छ होइन, एक दिन जाने लाग्ला, एक दिन आउने ठिकै जानेर आउने मात्रै गर्न नि भएन। त्यो हिसाबले अझ कतिपय कर्मचारीहरू त जानै एकै जान मात्रै 3 दिन लाग्ने ठाउँको पनि हुनुहुन्छ। त्यो हिसाबले बरु 2 दिन यो बिदा हुनुभन्दा लागेको राम्रो मान्ने कतिपय पनि हुनुहुन्छ, तर त्यो हामीले मानेर मात्रै पनि भएन होइन। 2 दिन बिदा हुँदै गर्दाखेरि 2 दिन टाइम बिताउन, कोठामा बसेर टाइम बिताउन गाह्रो हुने अवस्था पनि छ। तर प्राविधिक को हिसाबले, कर्मचारीको हिसाबले हामीले शनिबार आइतबार भन्ने त पहिला पनि भनेका थियौँ, र अहिले पनि हामीले फिल्ड जाने कुराहरू त्यसरी मिलाइरहेका छौँ, त्यति धेरै गाह्रो चाहिँ छैन।
1: तर आइतबार सिस्टम चल्दैन?
0: सिस्टम त चल्छ,
1: जतिहरू चलाइ चल्छ
0: सिस्टम त। तपाईँको जस्तो हामीले शनिबार कसैको भुक्तानी पनि जस्तो शनिबार गर्नुपर्ने अवस्थामा पनि गरिदिन सक्छौँ, सिस्टम नचल्ने भन्ने त छैन।
1: 24 घन्टा खुल्ला हुन्छ,
0: त्यसमा चाहिँ जस्तो हाजिरको कुरा, जस्तो हाम्रो यी हाजिरहरू यहाँ कार्यान्वयनमा छ होइन,
1: काम गर्न पाइयो, हाजिर
0: हाजिर गर्न पाइएन, रातो हुन्छ होइन, रातो लगाएको हुन्छ, त्यो हिसाबले चाहिँ हामी काम चाहिँ गर्न पाइयो। अरू फिल्डका कामहरू होइन, कार्यालय बसेर फाइल मिलाउने कामहरू चाहिँ हामीले गरिरहेका हुन्छौँ, जस्तो शिक्षाका इक्जामहरू, अरू करार कर्मचारी भर्नाका इक्जामहरू हामीले प्रायः शनिबार आइतबार नै पारेर राखेका हुन्छौँ। त्यो हिसाबले अप्ठ्यारै भन्ने, कार्यालयको कामको हिसाबले अप्ठ्यारो त्यति धेरै अप्ठ्यारो चाहिँ छैन हामीले, किनकि पहिला पनि शनिबार काम गरिरहेका थियौँ, अहिले पनि शनिबार र आइतबार हामीले आन्तरिक कामहरू, जस्तो मैले अगाडि भने जस्तो शिक्षक भर्ना कुराहरू, कर्मचारी भर्ना कुराहरू गरिराखेका हुनाले त्यो अप्ठ्यारो छैन। बरु सेवा अप्ठ्यारो र सजिलो कुरा चाहिँ हामीलाई भन्दा पनि सेवा गराएकै कुरा हो।
1: 6 दिनको कामलाई 5 दिन गर्दाखेरि कर्मचारीलाई त्यस्तो अप्ठ्यारो छैन?
0: त्यस्तो छैन
1: चाप भन्ने कुरा, अथवा त्यसले अप्ठ्यारो?
0: अब ठ्याक्कै चाप चाहिँ अहिले अहिलेसम्म त्यति धेरै चाप भएको हामीले अनुभव गरेका छैनौँ। अब असार लाग्दैछ होइन, अब त्यो असारको अन्तिमतिर के हुन्छ होइन, अब त्यति बेला पनि हामीले फेरि बिदाको दिन पनि चाप भयो भने त काम त गर्नुपर्छ होइन, त्यो हिसाबले कस्तो हुन्छ त्यतिखेर अनुभव गर्न सकिएला।
1: पछिल्लो समय जस्तो छ नि, यो सामाजिक सञ्जाल यताउतिका कुराहरू अघि पनि चलेको थियो होइन, जस्तै यहाँहरूले शनिबार कतै गएर काम गरिरहेको त्यो मान्छेले देखिरह हुँदैन होइन, तर अब यसो कहिलेकाहीँ काम गर्न आउँदाखेरि एकछिन खाजा खान निस्केकोलाई त्यसलाई अलिकति भाइरल ट्रोल बनाइदिने त्यस्ता कुराहरू आउँछन्। यस्तो विषयहरू किन भइरहेछ? यो अब जस्तो कतिपय पछिल्लो समय यो नागरिक अथवा यो आम पब्लिकहरू पनि अलिकति नेगेटिभतिर अलि बढी लागेको कि, जो पनि यो त्यस्तो केही फिलिङ हुन्छ यहाँहरूलाई?
0: त्यो त हुन्छ नै, जस्तो
1: पोजिटिभली कुरालाई भन्दा नेगेटिभ कुरालाई अलिक बढी प्रमोट गरेर देखिन्छ कि अहिले जथासुकै
0: जथासुकै यहाँले भने जस्तो, हामीले सकारात्मक कुराहरू भन्दा पनि बढी हाम्रो दिमाग चाहिँ अलिकति नेगेटिभ थटतर्फ, तपाईँ हाम्रै पनि मान्छे अलिकति पोजिटिभ कुराहरूलाई चाहिँ स्किप गर्दै नेगेटिभ कुराहरूलाई चाहिँ अलिकति प्रायोरिटी दिने कुराहरू छ जुन हामीले, त्यसले चाहिँ असर त गरेको छ नि। जस्तो सामाजिक सञ्जालका कुराहरू हामीले, मैले अगाडि यहाँलाई भने हामी आइतबार र शनिबार पनि फिल्ड गएर काम गरिरहेका छौँ, आइतबार र शनिबार चाहिँ सार्वजनिक सवारी साधन नचलाउने भनेर हुनसक्छ होइन, त्यो दिन अथवा हामीले पासै लिएर पनि गरे हुन सक्छौँ। कतिपय अवस्थामा चाहिँ के गरिदिनुहुन्छ भने, उहाँहरूले चाहिँ ट्याक्कै फोटा खिचिदिने, फोटा खिचेर हालिदियो, पास लिएको छ कि छैन हेर्न पनि नहेरिदिने, अथवा त्यो पास पनि कसलाई देखाउने नदेखाउने भन्ने कुराहरू पनि होला होइन। त्यसले चाहिँ वस्तुस्थिति के हो अथवा त्यसको वास्तविकता के हो भन्ने गहिराईमा जानुभन्दा पनि सतही ढङ्गले बुझेर त्यसलाई चाहिँ अलिकति प्रचार गरिदिने र त्यसलाई चाहिँ मान्छेले फेरि पोजिटिभ एङ्गलबाट भन्दा नि नेगेटिभ एङ्गलबाट प्रचार गर्दाखेरि यो खालको समस्याहरू आएको छ। यसमा चाहिँ अब केही न केही राज्य स्तरबाटै सोचिनुपर्छ। अब यसमा चाहिँ ठ्याक्कै गलतै नभएको भन्ने पनि होइन, फेरि जस्तो कतिपय अवस्थामा कतिपय साथीहरूले त्यसलाई चाहिँ गलत दुरुपयोग गरेका कारणले जो सदुपयोग गरिराखेका साथीहरूले पनि दुःख पाएको अवस्था छ। यो कुरालाई चाहिँ अलिक फरक ढङ्गले सोचेर सरकारले सम्बोधन गरिनपर्छ जस्तो लाग्छ मलाई। जस्तो कि सरकारी सवारी साधनहरूको हकमा कसरी सञ्चालन गर्ने अथवा त्यसलाई चाहिँ कसले अनुमति दिने, जस्तो शनिबार हामीले फिल्ड जानु पऱ्यो भने जिल्ला प्रशासनमा सिडिओ साहबलाई चाहिँ होइन जिल्ला प्रमुख जिल्ला अधिकारीज्यूलाई एकदम हरेक पटक गर्दाखेरि पनि पास माग्न पनि गाह्रो हुने खालको अवस्था छ नि त। त्यो खाललाई चाहिँ अलिकति सहज गरिदिनुपर्छ जस्तो लाग्छ। कसरी गर्ने हो अथवा सवारी साधन हकको हकमा चाहिँ कर्मचारीहरूलाई सवारी साधन प्रयोग गर्न सरकारले किनेर दिने भन्दा पनि उहाँहरूलाई चाहिँ लोन सफ्ट लोनमा चाहिँ होइन दिएर उहाँहरूले जति बेला नि प्रयोग गर्न पाउने गराइदिने कि त्यो खालमा सोच्यो, त्यसरी सोच्यो भने यो समस्याको हल हुन्छ। नत्र चाहिँ अलि यसले चाहिँ
1: जस्तो सेतो नम्बर प्लेट कालो रातो भन्ने त्यसरी छुट्याउनु लायो भने त्यसले गर्दाखेरि अहिले त जस्तो शनिबारको दिन सेतो नम्बर प्लेट चढ्यो भने त त्यो मान्छेले काम गर्न गएको कर्मचारीलाई पनि होइन कि भन्ने हिसाबले, कतै घुम्न पो गयो कि भन्ने हिसाबले त्यसले कहिले कहीँ भाइरल बनेका त्यस्ता कुराहरू आइरहेछ।
0: त्यो मात्रै छैन, जस्तो 5 बजे पछाडि पनि चलायो भने कतिपय साथीहरूको हकमा त 5 बजे अफिसबाट फर्किँदै गर्दाखेरि पनि अफिस टाइम पछि चाहिँ किन चलाइस् भनेर आएका कुराहरू पनि हामीले सामाजिक सञ्जालमा देखेका छौँ। यो कुरालाई जस्तो बिहान अफिस आउँदै गर्दाखेरि ठिक छ होइन, जाँदाखेरि फेरि चाहिँ अफिस टाइम अफ हुने त्यस्तो खालको चाहिँ यो त अलिक सोच्नुपर्ने विषय चाहिँ छ, अलिक गम्भीर विषय छ। हामीले नागरिक चेतनाको स्तरलाई चाहिँ पोजिटिभ एङ्गलबाट भन्दा नि नेगेटिभ एङ्गलबाट चाहिँ अलिक बढाउन सहयोग गरेको जस्तो देखिन्छ यो कुराहरूले।
1: अन्तिम मेरो जिज्ञासा, जस्तो अब जनप्रतिनिधि र कर्मचारी बिचको कतिपय ठाउँमा टक्राव पनि परिरहन्छ, जर अहिलेसम्म सुनसरीमा त्यस्तो बाहिर आएको छैन होइन। अब जनप्रतिनिधि जनताले चुनेर पठाएको मतदानबाट आउनुभएको छ, जनताका हरेक असीमित इच्छा चाहना त्यहाँ मागहरू हुन्छ। अब कर्मचारीले एउटा सिस्टमबाट काम गर्नुपर्ने हुन्छ, कहिलेकाहीँ दायाँ बायाँ गर्दो भने आफ्नो जागिरै के हो भन्ने विषय पनि उठ्छ। यहाँ के छ, कहिलेकाहीँ त्यस्तो जनप्रतिनिधि कर्मचारी बिचको टकरावले गर्दा केही समस्या आउने त्यस्तो केही भएको छ अहिलेसम्म?
0: अब टकराव पर्ने कुराहरू चाहिँ यस्तो हुन्छ, स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको हकमा चाहिँ जबसम्म स्वार्थ कसैको बाजिँदैन होइन तबसम्म टकराव पर्ने स्थिति आउँदैन। जस्तो कर्मचारीहरूको स्वार्थका कुराहरू होला अथवा जनप्रतिनिधिको स्वार्थको कुरा होला, एकपक्षीय ढङ्गले जब हामी समन्वय नगरेर कानुनलाई सँगसँगै लिएर जनप्रतिनिधि र कर्मचारीको समन्वयलाई सहकारीलाई चाहिँ सहज बनाउँदैनौँ त्यति बेला टकराव आउने हो। अब सुनसरीको हकमा चाहिँ हाम्रा त्यस्ता खालका स्वार्थहरू बाजिएको अहिलेसम्म अवस्था छैन, किन भन्दाखेरि हामीले जनप्रतिनिधिहरू उहाँले थोरै सेवा सुविधामा हामी जनताकै सेवक हो होइन भनेर उहाँहरू आउनुभएको छ। हामी कर्मचारीहरू पनि जनतालाई सेवा दिने तथा निश्चित सेवा सुविधा अथवा तलब भत्ता लिएर हामीले सेवा गर्छौँ भनेर हामी पनि त्यही भनेर आएको हो। र यसमा चाहिँ प्रष्ट कुरा के हो भने जनप्रतिनिधि लेभललाई चाहिँ नागरिकबाट जुन खालका मागहरू आउँछन् त्यो मागहरू परिपूर्ति गर्न एक हिसाबले उहाँहरूलाई गाह्रो छ, उहाँहरूले भन्नुहुन्छ होइन त्यो कुरा हामीसँग कर्मचारीहरूसँग भन्नुहुन्छ यो कसरी गर्ने भन्नुहुन्छ। तर त्यो गर्नको लागि त स्रोत साधनको सीमितता छ, बजेटको सीमितता छ, हामीले त्यो कुरा चाहिँ जनप्रतिनिधिलाई बुझाइदिनुपर्छ अथवा त्यो कुरा चाहिँ वडाज्यूलाई होइन वडा सदस्यहरूलाई उहाँहरूलाई त प्रत्येकले घर घरमा सुनाउँछ नि, त्यो कुरा हामीले कर्मचारीले त्यो कुरा सुनिराखेका हुँदैनौँ। हो त्यो कुरा चाहिँ यो कानुनले चाहिँ यसरी मिल्छ भनेर हामीले सहजीकरण गर्दैनौँ अथवा बजेट बनाउँदाखेरि नै जुन जुन बजेट शीर्षकमा तपाईँले विनियोजन गर्नुभएको छ गाउँसभाबाट यो बजेटभन्दा बाहिरको कुराहरू चाहिँ आयो भने तपाईँहरूले अर्को आर्थिक वर्ष कुर्नुपर्छ है भन्ने खालको कुराहरू हामीले जनप्रतिनिधिलाई बुझाइदिउँ अथवा त्यो खालको चाहिँ बुझाइ जनप्रतिनिधिमा भयो भने त्यसले चाहिँ टकराव पर्ने स्थिति आउँदैन। र सुनसरी गाउँपालिकामा त्यस्तो खालको टकरावको स्थिति आएको अवस्था छैन, कतिपय अवस्थामा उहाँहरूले जनताका मागहरू पुरा गर्नको लागि त्यो खालको मागहरू आएका हुन्छन् त्यसलाई चाहिँ हामीले सहजीकरण गरिदिनुपर्ने अवस्थाहरू पनि हुन्छन्। त्यसलाई सँगसँगै कानुनलाई सँगसँगै लिएर जस्तो कर्मचारीको हकमा त हामी जन्मिएको कानुनले नै हो होइन, कानुनद्वारा नै चल्ने हो र हामी सकिने अथवा बचिराख्ने भन्ने पनि कानुनले नै हो कि, अवकाश हुँदाखेरि पनि कानुनद्वारा नै हुने हो अथवा भोलि केही मुद्दामा मिल्नु पर्दाखेरि पनि कानुनले नै पार्ने हो र हामी नियुक्ति भएको पनि कानुनद्वारा नै हो र काम गर्ने पनि कानुनद्वारा नै हो। जनप्रतिनिधिको हकमा पनि त्यो कानुन चाहिँ हामीले बनाइदिएको होइन, फेरि उहाँहरूले बनाउनु भएको हो नि त त्यो कानुन त जनप्रतिनिधिहरूले। जस्तो यहाँको कार्यविधि निर्देशिका मापदण्डका कुराहरू कर्मचारीले यो गर्नुपर्छ भनेर भन्दा पनि उहाँले सभाबाट हामीले यो व्यवस्थाहरू राख्नुपर्छ अथवा यहाँको जनतालाई यो कुराहरू सहज हुन्छ भनेर जनप्रतिनिधिहरूले बनाएका कानुनहरू सभाबाट पास भएका कार्यपालिकाबाट पास भएका कानुनहरू मार्फतै हामीले काम गरेका छौँ भन्ने कुरा चाहिँ उहाँलाई बुझाउन सक्नुपर्छ। उहाँहरूले चाहिँ कतिपय अवस्थामा के बुझिदिनुहुन्छ भने सबै कुराको हकमा होइन, कतिपय जनप्रतिनिधिहरू त एकदमै कानुनको विषयमा अथवा उहाँहरूले चाहिँ राम्रो ज्ञान राख्नुहुन्छ, उहाँहरू आफै संलग्न हुनुहुन्छ त्यो कारणले बुझ्नुहुन्छ, तर कतिपय अवस्थामा चाहिँ जनप्रतिनिधिहरूले यो चाहिँ कर्मचारीले रोक्यो भन्ने हुनसक्छ क्या। त्यो कुरालाई हामीले मैले कहाँ रोकेँ भनेर एकदम प्रतिवाद गर्नुभन्दा पनि यो तपाईँले बनाएको कानुनमा यो विषय छ, यो विषयलाई चाहिँ ल मैले यसरी गरेको हो, तपाईँले चाहिँ कसरी गर्नु अझैभन्दा सहज ढङ्गले गरिदिन्छ, तपाईँले कसरी गर्ने भन्नुहुन्छ, तपाईँले बनाएको कानुन हो भन्ने हिसाबले चाहिँ उहाँलाई मोटिभ के अरे कन्भिन्स गर्न सक्नुभयो भने गरियो भने त्यो समाधान हुन्छ, टगरा पाउँदैन।
1: हस् महत्त्वपूर्ण समय सम्वादको लागि हामी विशेष धन्यवाद।
0: हस्
2: अहिले तपाईँले सुन्नुभयो सुनसहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घरतीसँग हाम्रा सहकर्मी लोकेन्द्र चन्दले गर्नुभएको कुराकानी। उक्त कुराकानी सुन्दा सुन्दै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। हौस् त यतिन्जेलसम्म कार्यक्रम सुन्नुहुने तपाईँ र सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मीहरूलाई धन्यवाद। अर्को श्रृंखलामा नयाँ विषयवस्तु र नयाँ अतिथिका साथमा उपस्थित हुने नै छौ। आजको कार्यक्रमबाट म पनि विदा हुन्छु, रेडियो सुन्दै रहनुहोस्। नमस्कार।
3: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ। अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौं,
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र,
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: Subha prabhat guru ama.
5: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
18: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
21: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
22: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
23: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
24: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
4: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
26: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
27: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
26: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
27: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ, देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन्। आमा, विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ। आमा,
26: ए हो र बाबु?
27: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
26: ए
27: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
26: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
7: वैश्वाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: केही भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
28: नेपाल सरकार विज्ञापन बोर्ड।
29: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
30: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
29: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
30: खै के गर्ने गर्ने दिदी।
31: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
28: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो,
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
14: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेलो
6: हजुर हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
7: दिन त हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने रहेछ के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल किन दिन्थे
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
9: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
8: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
9: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
11: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
12: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
13: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
14: समस्या शरीरमा होइन दाइ तपाईँ हाम्रो सोचमा छ
5: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
1: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
16: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसा

0: आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए, कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार,

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।